0: शुल्कले देखाएको छ। कुल आयात मध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 1,52,67,98,00,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजेल आयात भएको छ। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़नु र अमेरिकी डलरको मूल्य बढ़दा आयात लागत महँगिएको हो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको 11 महिनामा 13,12,905 किलो लिटर डिजेल आयात गर्दा 1,15,55,01,00,000 रूपियाँ बराबर मात्र बाहिरिएको थियो। त्यस्तै चालू आर्थिक वर्षको 11 महिनामा 68,17,87,00,000 रूपियाँ बराबरको 6,85,127 किलो लिटर पेट्रोल आयात भएको छ। गत आर्थिक वर्षको 11 महिनामा 6,81,484 किलो लिटर पेट्रोल आयात गर्दा 58,58,00,000 रूपियाँ बराबर रकम बाहिरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न सूचना टाँसेको छ। अस्तिदेखि शुक्रबारसम्म सो व्यवस्थापन गरी कृतिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो। यस अवधिमा कृतिपुर होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई सो व्यवस्थापनका लागि 25,000 रूपियाँ खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी बहादुर बानियाले जानकारी गराउनु भएको छ। उहाँका अनुसार उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा सो व्यवस्थापनका लागि पैसा हालिदिइनेछ। सो व्यवस्थापन गर्न 5 दिन समय दिइएको छ। 2083 वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। उक्त बस्तीहरू हटाइएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। उनीहरूलाई सरकारको निर्णय अनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकोहरूलाई सो व्यवस्थापन गर्न मासिक 25,000 रूपियाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो। शुरूआती चरणमा विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूलाई सो व्यवस्थापन गराउने योजना छ। त्यही अनुसारले काम भइरहेको उहाँले जानकारी गराउनु भएको छ। सरकारले रोकेको सवारी साधनको दर्ता आंशिक खुल्ला गरेको छ। सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायको माग आंशिक सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ 8 गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढ़िसकेका सार्वजनिक सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो। विभागले असार 8 गते जारी गरेको पत्रमा 2083 जेठ 7 गतेको निर्णय अनुसार सार्वजनिक सवारी साधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का रहने उल्लेख गरेको छ। तर निर्णय लागू हुनु अघि नै प्रतितपत्र खोलिसकेका आयात प्रक्रिया अघि बढ़ाएका तथा नेपाल भित्रिसकेका सवारी साधनको आवश्यक कागजात परीक्षण गरी दर्ता प्रक्रिया अगाडि बढ़ाउन सकिने भएको छ। त्यस्तै सरकारको दर्ता रोक्का गर्ने निर्णयपछि नेपाल ट्रक यातायात व्यवसाय महासंघले तत्काल आपत्ति जनाउँदै निर्णय पुनर्विचार गर्न समेत माग गरेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावली मार्फत 13,44,500 र ई सेन्सन वेब पेज मार्फत 7,000 बढ़ी गरी 13,51,331 प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो। दोस्रो राष्ट्रिय आर्थिक गणनामा 14 लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको 91.6% गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले जानकारी गराउनु भएको छ। देशैभरका विभिन्न जिल्लाका केही गणनाहरू सिस्टममा राख्ने क्रममा जारी रहेकोले यो संख्या बढ़ने उहाँले जानकारी गराउनु भएको छ। आर्थिक गणना गर्दा केही प्रतिष्ठान एवं व्यवसायको आनाकानी रहे पनि गोपनीयताका बारेमा स्पष्ट पारेपछि अहिले कुनै समस्या नदेखिएको बताइएको छ। उहाँका अनुसार विगतमा सञ्चालनमा रहेका र हाल बन्द भएका प्रतिष्ठान एवं व्यवसाय करिब 38,000 संख्यामा भेटिएका छन्। देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापको विश्लेषणका लागि समेत आर्थिक गणना निकै महत्वपूर्ण रहेको कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचन 2079 नेपाली कंग्रेसको तर्फबाट निर्वाचित भएपछि अन्य दलमा प्रवेश गरेका तीनजना जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले एक सूचना जारी गर्दै उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको जानकारी दिएको हो। पदमुक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाली नन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटुल उपमहानगरपालिका तीनका वडा अध्यक्ष विष्णु ढकाल रहेका छन्। उनीहरू तीनैजना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। राजनीतिक दल सम्बन्धी ऐन बमोजिम नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको सिफारिशको आधारमा उनीहरूको पद रिक्त भएको हो। नेपाली कंग्रेसले आफ्ना तर्फबाट निर्वाचित यी प्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भन्दै कार्यवाहीका लागि आयोगमा पत्राचार गरेको थियो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिमा प्रतिनिधित्व र समावेशीकरणको लागि सरोकारवालाहरू सहितको पैरवी समूह गठन गरिएको छ। समावेशी मंच नेपालले हिजो बुटवलमा गरेको कार्यक्रमबाट विनोद विश्रीको संयोजकत्वमा समूह गठन गरिएको हो, जसमा लैंगिक अल्पसंख्यक समुदायबाट बिना बिक त्यस्तै पुष्पा थारू, सरिता गुरूङ, गंगा कुमारी जेन्सी र ज्ञानी माया थापा सनम रहनु भएको छ। त्यस्तै गैर सरकारी संघ संस्थाबाट सीता दर्नाल, प्रतीक्षा खनाल, सुषमा आचार्य र विमला प्रजा सुमन रहनु भएको छ। यसै गरी विभिन्न पेशाकर्मीबाट जीवन पाण्डे, दिवस नेउपाने र गंगा थापा रहनु भएको छ भने संचारबाट बिन्दु भट्टराई, कल्पना तिवारी, उषा केसी तथा कल्पना शर्मा सदस्य रहने गरी समूह गठन गरिएको संयोजक विनोद विश्रीले बताउनु भएको छ। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सहसचिव बाबुराम पन्थीले यौनिक अल्पसंख्यक समुदायको राजनैतिक पहुँचका लागि सक्दो प्रयास गर्ने र हरेक अभियानमा सँगसँगै हुने प्रतिबद्धता जनाउनु भएको छ।
1: संविधानले के प्रत्यावर्तन गरेको छ नि देख्नुभएको छ, भन्नुभएको छ। विभिन्न धाराहरूले समाजवादी, समावेशी लगायतका विषयहरूमा सम्बोधन गरेको छ र कार्यान्वयनका सन्दर्भमा राज्यले सरकारले कार्यान्वयन गरिरहेको छैन भन्नुभएको छ। यसमा सरकार र राज्यले मात्र होइन, राजनीतिक दलले पनि
0: त्यस्तै संस्थापक अध्यक्ष बद्री पुनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा परिवार तथा समाजमा बुझाउन लामो समय लागेको उल्लेख गर्दै अब राजनीतिक पहुँच विस्तारमा जोड़ दिन समूह नै गठन गरिएको बताउनु भएको छ। समावेशी मंच नेपालका गंगा थापाले लिंग, लैंगिकता र बुझाइका विषयमा जानकारी गराउनु भएको थियो।
2: जति गर्नु मलाई हटाउँछ नि, अब म प्रदेशमा पनि उम्मेदवार हुन्छु, म गण्डकी प्रदेशमा मान्छे हो, त्यहाँ पनि उम्मेदवार हुन्छु। कतिपल्ट सर्वोच्चले पुनः कायम गर्छ रहेछ, कतिपल्टसम्म ती सङ्कीर्ण पितृ श्रोताहरूले गर्दै र हार्दो रहेछ। म चाहिँ दिनदेखि भरि मैले पछ्याएँ पछ्याएँ, यही अभियानमा पछ्याएँ भनेर यहाँसम्म आजको दिनसम्म आएको। त्यसैको चाहिँ सहयोगको लागि तपाईँहरूलाई यो अनुरोध गर्न बिर्जनाको भनेको र आज यो सानो यही हामीलाई सहयोग गर्नुको लागि लुज लुज फरम जस्तै एउटा कमिटी गठन गर्न हामीले लागिरहेको छौँ। त्यसको लागि
0: रूपन्देही व्यापार संघमा आबद्ध रिकन्डिशन व्यवसायीहरूको सम्पन्न भेलाले वस्तुगत उपसमिति गठन गरेको छ। संघको सचिवालयमा भएको उक्त भेलाले सन्तोष केसीको संयोजकत्वमा 14 सदस्यीय रिकन्डिशन वस्तुगत उपसमिति गठन गरेको हो। रिकन्डिशन उपसमितिको सह संयोजकमा धनकुमार भट्ट, सचिवमा पारस मरासिनी, कोषाध्यक्षमा लक्ष्मण पोखरेल र सहसचिवमा श्याम जीसी रहनु भएको छ भने सदस्यहरूमा सन्तोष घिमिरे, रही सदिन मिया, अर्जुन रियाल, त्यस्तै नितेश नेउपाने, प्रेमराज केसी, सन्तोष केसी, नवीन कार्की, साबिर अली र अनिल खत्री रहनु भएको छ। र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन रूपन्देहीको आयोजनामा बुटवलमा भएको जिल्ला स्तरीय अन्तर्विद्यालय छात्र छात्रा फुटसल प्रतियोगिताको उपाधि छात्रतर्फ होराइजन जीपीएस र छात्रातर्फ गार्की एकाडेमीले जितेका छन्। फाइनल प्रतिस्पर्धामा छात्रतर्फ होराइजन जीबीएसले प्यारामाउन्ट बोर्डिङ स्कूललाई 2-1 तथा छात्रातर्फ गार्की एकाडेमीले नोबल इन्भाइरोमेन्टलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि प्राप्त गरेका हुन्। विजेता दुवै टीमले 15,000 सहित कप मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरे भने उपविजेता बनेका टीमहरूले 10,000 कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ बोर्डिङ स्कूल तथा छात्रातर्फ कुँवरवर्ती बोर्डिङ स्कूल तेस्रो स्थान हासिल गर्दै नगद 5,000 रूपियाँ कप मेडल र प्रमाणपत्रबाट सम्मानित भएका छन्। विजेताहरूलाई शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थी, त्यस्तै प्याप्सन केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र राणा, प्याप्सन प्रदेश अध्यक्ष लाल हरि पाण्डे लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगितामा छात्रतर्फ 34 टीम र छात्रातर्फ 10 टीमले प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक एनबी छेत्रीले जानकारी गराउनु भएको छ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। राष्ट्रपा महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध, आज बिहान निर्वाचन हुने कार्यतालिका, मतदानमा विद्युतीय मेसिन प्रयोग हुने। विष्णु पौडेलमाथि अनुसन्धान गर्न 7 दिनको म्याद थप, पौडेल पक्राउको प्रतिवाद गर्ने एमालेको निर्णय, 11 महिनामा 2 खर्ब 73 अर्बको पेट्रोलियम भित्रियो, सबैभन्दा धेरै डिजल आयात, ग्यास आयात 9% घट्यो। 5 दिनभित्र किर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम, सो व्यवस्थापनका लागि सुकुमवासीलाई 25,000 दिइने, जेठ 8 एलसी भएका सवारी साधन दर्ता हुन पाउने, 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न। कंग्रेसबाट जितेर राष्ट्रपा छिरेका गाउँपालिका अध्यक्ष सहित 3 प्रतिनिधि पद मुक्त, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिमा प्रतिनिधित्व र समावेशीकरणको लागि पैरवी समूह गठन, रूपन्देही व्यापार संघमा रिकन्डिसन वस्तुगत उपसमिति चयन। र होराइजन जीपीएस र कार्गी एकाडेमीलाई प्याप्सन अन्तर्विद्यालय फुर्सलको उपाधि। यसमा गार्गी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। यही हाल खबर शीर्षकसँगै हामी हाल खबरको अन्त्यमा आइपुग्यौं। बिहान 5:40 यही खबर शीर्षकसँगै सकियो, हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 10 गते बुधबार, जुन 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति।
1: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन रासोपाको प्रस्ताव, राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति।
0: बाँकेमा लामो खडेरी ले सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा।
1: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा।
0: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके, अहिले पानामा र क्रोएसिया खेल्दै, 7:45 कोलम्बिया अनि डीआर कंगो खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग।
1: पश्चिममा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेलस्थित सदर चिड़ियाखानामा समेत पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिड़ियाखाना बन्द गरिएको छ। विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8 बर्ड फ्लू देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ। यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं।
3: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि, अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौ। एकदमै भनौँ न, खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखिएको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ. सात असार 2079 घोषणा गरिएको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो. रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्. लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो. प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए. रासोपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो. सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो. प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ. 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ. मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्. यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ. चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले रासोपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो. सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ रासोपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ. तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ. सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनुभयो. राष्ट्रपा संविधानमा उपलब्धि संविधानका उपलब्धि र कमजोरी पनि नागरिकले चाहेको सुधारबारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको पनि सभापति लामिछानेको भनाइ छ.
1: थाई बासको पर्खाईमा रहेका सुकुम्बासीहरू हालै पाएको अस्थायी बास होल्डिङ सेन्टरबाट पनि निकालिने भएका छन्. उपत्यका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई 5 दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ. 5 दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विपन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्. कोठाबाट तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्. यसअघि सरकारले प्रति परिवार 1 मुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000-17,000 रूपियाँ दिने निर्णय गरेको थियो. सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ. काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरी राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ. होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईएमसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो.
4: पहिला दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो नि भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइ सकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ.
1: यसैबीच देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ. असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागि हो. बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष भद्र बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी।
5: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौं।
1: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्र विश्वमा स्नातक त पढ़ाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर प्रकाशित छ। 2 वर्ष अघि सञ्चालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई सञ्चालन गर्ने भएको छ। हाल मुलुकमा सञ्चालन रहेका विश्वविद्यालय भन्दा फरक धारको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई सञ्चालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम सञ्चालन गर्न लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालन हुने शीर्षकमा अर्को खबर छ। भारतको कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका 4 ट्र्याक मध्ये 2 वटा ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधि नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाली शीर्षकमा विश्वराज बचल डंगियाले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरूकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनुभयो, उहाँले आकाशे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको पनि दुखेसो गर्नुभएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। वर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा प्रपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद शाही हत्या प्रकरण कांग्रेस नेतासहित 6 जनालाई जन्मकैद शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्मकैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्य स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख 2 मा बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा छटके प्रवेशको प्रस्ताव शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छटके प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 त्यस्तो प्रावधान छ। मस्यौदाको दफा 10-14 भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोकसेवा आयोगको परामर्शमा छटके प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। राहदानी
9: लगानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेकोमा 3,000 देखि 3,500 सम्म मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ। किन पक्राउ परेको पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसूनी वायु शीर्षकमा नीतू घलेले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसून भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाई बारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बालबालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारी पछि हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्टेट अब हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू यथावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानका राष्ट्रपति मसूद पेजेक्स कियान र विदेश मन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत हप्ता उर्गेस स्ट्रेकमा भएको वार्तापछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा, सहकारी र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ।
9: साझा खबरमा अब खेल खबर। फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो। पछिल्ला 5 विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कृतिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाए छ। समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको 2 गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो। समूह केमा पहिलो जीतपछि पोर्चुगल 2 खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगु खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगु 43 स्थानमा छन्। यसै बीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिमिर ले दोस्रो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो। खेल अहिले पनि चलिरहेको छ।
1: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम ए घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब विपदको सूचना दिन सरकारले चालेको कदम सरकारको योजना अबको एक महिनाभित्रै मौसमजन्य विपदको पूर्व सूचना दिन एप्लिकेशन संचालनमा ल्याउने तयारी छ यसका लागि भइरहेको काम विपदको सूचना र सावधानीका लागि नागरिकको भूमिकाका बारेमा साथी सुशीला श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ
5: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन् तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै

0: गरेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ।
1: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने।
0: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर
1: निर्देश।
0: अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण हिजो जुटेको बुझेको छु र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
1: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
0: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। ठूला विपदको कुरा गर्दाखेरि ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
1: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
0: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं।
2: बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति,
2: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति,
3: बाँकेमा लामो खडेरीले सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा,
2: हर्मुज जलमार्गमा अब थप नौसैनिक नाकाबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा,
3: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जित, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिए।
2: साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्, तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, महाधिवेशन लेखिएको गेट अलिक पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा 2 जना व्यक्ति छन्, फाइल बोकेका छन् र सुटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एक आपसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्यज्यू।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। तिलोत्तमा नगरपालिकालाई लैंगिक मैत्री नगरपालिका बनाउने अभियान स्वरूप पालिकाले विगतदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। यसका लागि समिति उपसमिति समेत गठन गरेर अभियानलाई अगाडि बढ़ाएको छ, जस अन्तर्गत केही समय अगाडि मात्र नगर स्तरीय पुरूष सञ्जाल गठन गरिएको छ। लैंगिक हिंसा अथवा भनौं रोक्नका लागि र लैंगिक सहभागिता बढ़ाउनका लागि भनेर विभिन्न खालका समितिहरू गठन गर्दै गर्दाखेरि यो पुरूष सञ्जाल गठन पश्चात भनौं अथवा पुरूष सञ्जालको भूमिका के रहन्छ त? यो लैंगिक हिंसा न्यूनीकरणमा वा लैंगिक मैत्री नगरपालिका निर्माणका लागि चाहिँ पुरूष सञ्जालको भूमिका के रहन्छ? आज हामी यसै विषयको फेरि फेरिमा रहेर कुराकानी केन्द्रित हुनेछौं। कुराकानीका लागि यति बेला हामीसँग हुनुहुन्छ नगर स्तरीय पुरूष सञ्जालका अध्यक्ष जीवन पाण्डे, यहाँलाई स्वागत छ।
2: नमस्कार।
1: हजुर, भूमिका के हो, अहिले के भइराखेको छ?
2: भूमिका विशेष गरी तिलोत्तमा नगरपालिकाभित्र लैंगिक मैत्री नगर बनाउनका लागि तिलोत्तमा नगरपालिकाले एउटा आफ्नो कार्यभित्र रहेर काम गर्नका लागि एउटा सञ्जाल गठन गरेको छ, जुन चाहिँ नगर स्तरीय पुरूष सञ्जाल भनेर नामकरण गरेको छ। त्यसले विशेष गरी तिलोत्तमा नगरपालिकाभित्र रहेका विभिन्न पुरूष महिलाहरू बालबालिकाहरू र लैंगिक अल्पसंख्यक समूहका व्यक्तिहरूको हक हितका लागि उनीहरूको पीड़ाहरूमा उनीहरूलाई सहजीकरण गर्नका लागि विशेष गरी नगरलाई लैंगिक मैत्री बनाउनका लागि यो सञ्जाल गठन गरिएको हो।
1: हजुर, धेरै जसोको बुझाइ के छ भने लैंगिक भन्ने बित्तिकै महिला मात्रै सम्झिने र लैंगिक मैत्री नगरपालिका बनाउन पुरूष सञ्जाल गठन गरेर पनि हुन्छ र भन्ने खालको कुरा पनि हुन्छ होइन? तर नगरपालिकाले चाहिँ पुरूषका कुरा महिलाले उठाउनुपर्छ, महिलाका कुरा पुरूषले उठाउनुपर्छ भनेर एक खालको समावेशी होइन तालाई चाहिँ ध्यान दिएको छ। विभिन्न खालका यहाँ यौनिक अल्पसंख्यक समुदाय, दलित समुदाय, विभिन्न समुदाय चाहिँ मिलेर यहाँहरू चाहिँ एउटा समितिमा रहनु भएको छ। खास कसरी लिनु भएको छ यसलाई चाहिँ? पुरूषको भूमिका के हुने रहेछ त्यहाँ?
2: यसमा पुरूषको भूमिका विशेष गरी अहिलेसम्मको परिस्थितिमा समाजमा नेतृत्व तहमा पुरूषहरू नै अगाडि आइरहेको अवस्था देख्न सकिन्छ। विभिन्न पितृसत्तात्मक सोच भएका व्यक्तिहरू समाजमा अझै पनि भइरहेको अवस्थाले गर्दा तिलोत्तमा नगरपालिकामा मात्रै नभएर समग्र देशमा नै नेतृत्वदायी भूमिकामा अझै पनि पुरूषहरू मात्रै अगाडि आइरहेको अवस्था छ। त्यो अवस्थामा पुरूषहरूले लैंगिक मैत्री बनाउने कुरामा चाहिँ पुरूषहरूको सहभागितालाई प्रवर्धन गर्ने र पुरूषहरूलाई सकारात्मक कुराहरूमा, जनचेतनाका कुराहरूमा, प्रवर्धनका कुराहरूमा अगाडि बढाएर बढाउँदै गर्दा उनीहरूले परिवारको स्तरबाट महिला तथा अल्पसंख्यक समूहका साथीहरू लगायतका साथीहरूलाई आफ्नो घरबाटै, टोलबाटै, समाजबाटै एउटा नेतृत्व तहमा अगाडि बढाउने र उनीहरूलाई आर्थिक आर्जनमा होस् या कुनै सामाजिक कुराहरूमा होस् या तपाईँको व्यक्तित्व विकासका क्रियाकलापहरूमा अगाडि बढ्नका लागि किन नहोस् ती उनीहरूलाई अगाडि ल्याउने कुरामा पुरूषहरू नै सचेत बनाउने हो भने पुरूषहरूले आफ्नो तल्लो स्तरबाट नै नेतृत्वदायी भूमिकामा अरूलाई पनि अगाडि ल्याउने र आफूहरू पनि त्यसमा सचेत हुने कुराहरू रहेको हुँदा पुरुषहरूलाई सकारात्मक कुराहरूमा प्रवर्धन गर्नका लागि यसले भूमिका खेल्छ।
1: हजुर, यहाँहरू चाहिँ भनौँ न एक खालको पुरुषलाई लैङ्गिक मैत्री नगरपालिका बनाउनका लागि होइन, अथवा भनौँ न लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्त्यका लागि चाहिँ यो यो कामहरू गर्नुपर्छ, यसरी गर्नुपर्छ भनेर पुरुषहरूलाई बुझाउनु चाहिँ यहाँहरूको होइन भूमिका रहन्छ कि समग्र समुदायलाई नै? मैले अलिकति त्यो प्रश्न पार्न चाहेँ।
2: विशेष गरी नाम नै पुरुष सञ्जाल भनेर भएको भएर विशेष गरी हाम्रो भूमिका चाहिँ पुरुषहरूलाई यस्ता कुराहरूमा बुझाउने र प्रवर्धन गर्ने काम रहन्छ नै, तर पनि पुरुष सञ्जाल भन्दैमा पुरुषका मात्र हकिता काम गर्ने र पुरुषहरूलाई मात्रै अगाडि बढाउने नभएर समग्र समाजमा रहेका विकृतिहरू न्यूनीकरण गर्नका लागि बालबालिकाहरू, महिलाहरू, अल्पसंख्यक समूहका साथीहरू लगायत समग्र क्षेत्रमा नै यसले भूमिका खेल्छ। तर विशेष गरी युवाहरूलाई सचेत बनाउने, युवाहरूलाई विभिन्न कुरा सामाजिक कुराहरूमा र यस्ता कुरा विशेष गरी पितृसत्तात्मक सोचबाट बाहिर निक्लनका लागि र नेतृत्वदायी भूमिकामा महिलाहरूलाई, बालबालिकाहरूलाई अनि अल्पसंख्यक समूहका लागि पनि अगाडि बढाउनका लागि विशेष गरी भूमिका खेल्नुपर्छ र त्यसमा चाहिँ पुरुषले हस्तक्षेपकारी भूमिका खेल्नुहुन्न है भन्ने कुराहरू हामीले समाजमा पुर्याउने उद्देश्य रहेको छ।
1: यहाँ युवा पनि हुनुहुन्छ होइन, र अब अध्यक्ष भएकै नाताले पनि भनौँ न हिसाबले पनि जस्तो कस्तो छ अहिले भूमिका? अब त हामीले त्यो काम गर्छौँ होइन, अहिले जुन अब केही समय मात्रै भएको छ, हुन त यहाँले बुझ्दै हुनुहुन्छ, बुझ्ने समय अझै छ, तर यहाँले जति कार्यक्रमहरू भए कस्तो रहेछ त खास समाजमा होइन, भनौँ न अब महिला सहभागिताका लागि यहाँले भने जस्तो विभिन्न खालका अल्पसंख्यक यौनिक अल्पसंख्यक भनौँ न अब सीमान्तकृत वर्गको उत्थानका लागि यो भनौँ न अलिकति माथि पुगिसकेका अब पितृसत्तात्मक सोचमा रहका भन्न परौ भनौँ अझै अझै भनौँ खुलेरै भन्दाखेरि पुरुषको भूमिका चाहिँ के रहेछ त, कस्तो रहेछ त अहिलेसम्मलाई हेर्दाखेरि चाहिँ?
2: अहिलेसम्मको अवस्थामा समाजमा पुरुषहरू हरेक क्षेत्रमा हामीले नेतृत्वदायी भूमिकामा हेर्दा समाजका विभिन्न संघ संस्थाहरूदेखि लिएर सामाजिक क्षेत्रहरूका हरेक क्षेत्रमा चाहिँ पुरुषहरूको नेतृत्व देख्न सकिन्छ। हामीले त्यहाँ चाहिँ महिलाहरूलाई विशेष गरी अगाडि बढ्न खोजे तापनि विभिन्न कारणहरू देखाएर रोक्ने, महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अगाडि बढ्नका लागि पुरुषहरूले चाहिँ रोकिरहेको अवस्था छ। त्यसै गरी लैङ्गिक अल्पसंख्यक समूहका सीमान्तकृत समूहका व्यक्तिहरूलाई पनि त्यस्तो नेतृत्वदायी भूमिकामा विभिन्न बाहनाहरू बनाएर विभिन्न कुराहरूलाई उनीहरूलाई आर्थिक कुराहरूबाट जोडेर, सामाजिक कुराहरूबाट जोडेर उनीहरूलाई रोक्न खोजिरहेको अवस्था छ। त्यो चाहिँ गलत हो। नेतृत्वदायी भूमिका केवल पुरुषले मात्रै नेतृत्व गरेर अब समाज परिवर्तन हुँदैन। समाजमा चाहिँ हरेक प्रकारका हरेक किसिमका व्यक्तिहरूले नेतृत्व गर्यो भने समाज चाहिँ राम्रो तरिकाले अगाडि बढाउन सकिन्छ। अब पुरुष मात्रै नेतृत्वदायी भूमिका होइन, अब हरेक क्षेत्रका हरेक व्यक्तिहरू नेतृत्वमा आउनुपर्छ, जसले गर्दा समाजमा भएका विकृति, विसङ्गतिहरू, खराब प्रवृत्तिहरूलाई हामीले हटाउन सकिन्छ।
1: हजुर, जस्तो यहाँहरू विभिन्न छलफलमा, त्यस पछाडि पनि विभिन्न छलफलमा बस्नु भएको छ, बैठकहरू गर्नु भएको छ होइन, बैठकमा बस्नु भएको छ, खास कसरी लैजाँदै हुनुहुन्छ अब चाहिँ यसलाई?
2: हामीले चाहिँ यो भर्खरै हामीले 2 महिना भयो पुरुष सञ्जाल गठन गरेको। हामीले यो आर्थिक वर्षमा त धेरै कार्यक्रमहरू गर्न सकिएन, सफल पनि भएनौ, र हामीले आगामी आर्थिक वर्षमा चाहिँ हामीले यो पुरुष नगर पुरुष सञ्जालको मार्फत 17 वार्डमा वडा पुरुष सञ्जाल गठन गर्ने र त्यहाँबाट विभिन्न टोल टोलमा पुरुष सञ्जाललाई पुर्याउने र त्यहाँका विकृति, विसङ्गतिहरू र त्यहाँको त्यहाँ भएका खराब गतिविधिहरूलाई चाहिँ हामीले अगाडि ल्याएर त्यसलाई न्यूनीकरण गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरू, जनचेतना सम्बन्धी कार्यक्रमहरू अनि त्यसपछि लैङ्गिक हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्ने कामहरू, त्यस्ता घटनामा परेका पीड़ित पक्षहरूलाई चाहिँ हामीले उद्धार गर्ने कामहरू र त्यसलाई चाहिँ त्यसलाई ती पक्षलाई र नगरपालिकासँग जोड्ने एउटा सेतुको काम गर्ने हामीले योजना लिएका छौँ र त्यस अनुसार नै हामीले अगाडि बढ्नेछौँ।
1: हजुर, जस्तो सचेतनाको कुरा हुन्छ होइन, यहाँले भन्नुभयो टोल टोलमा पुग्ने प्रयास गर्छौँ भनेर भन्नुभएको छ, वडावडामा पुग्ने प्रयास गर्छौँ भन्नुभएको छ। जस्तो सचेतनाको कुरा गर्दाखेरि चाहिँ अलि लामो समय पनि भयो लैङ्गिक मैत्री नगरपालिका घोषणा गर्ने भनेर तयारी गरेको, करिब करिब 2-3-4 वर्ष जस्तो भयो होइन। अब यो बिचमा चाहिँ भनौँ न अलिकति समय नै लाग्यो, खास के कुरा चाहिँ अझै पनि नपुगेको होला, कति सचेतना चाहिँ बढेको पाउनु भएको छ यहाँले?
2: सचेतना अहिले कस्तो छ भने विकसित ठाउँहरूमा र तिलोत्तमाका पनि विकसित वार्डहरू 5-7 वटा वार्डहरू हेर्दा एकदम शिक्षित ठाउँ जस्तो देखिए तापनि तिलोत्तमा नगरपालिकाको भित्री गाउँहरूमा चाहिँ अझै पनि शिक्षित र विकसित भइसकेको अवस्था छैन। त्यस्तो ठाउँहरू विभिन्न समुदायका व्यक्तिहरू हुनुहुन्छ जहाँ चाहिँ अझै पनि शिक्षाबाट वञ्चित हुनुहुन्छ, अनि त्यसपछि खुलेर अझै पनि अगाडि आउन नसक्ने समुदायहरू हुनुहुन्छ। त्यसै गरी शिक्षाबाट पनि अब अहिलेको राज्यका विभिन्न शिक्षाका लागि विभिन्न उसहरू भए पनि तर शिक्षा पनि लिन उहाँहरूले पनि नजाने र लिनबाट वञ्चित पनि हुनुहुन्छ। त्यस्तो समुदाय पनि भएका हिसाबले हामी त्यो समुदायमा पुगेर हरेक व्यक्तिहरू अब शिक्षित हुनुपर्छ, विद्यालयसम्म हरेक बालबालिकाहरू पुग्नुपर्छ र अनि त्यो समाजमा रहेका हरेक व्यक्तिहरू शिक्षित भएर उहाँहरू आफै स्वत स्फूर्त रूपमा नेतृत्वदायी भूमिकामा अगाडि आउन सक्ने हामीले बनाउनुपर्छ उहाँहरूलाई, र त्यसरी हामीले त्यो भूमिका खेलेर चाहिँ तिलोत्तमा नगरपालिकालाई समग्र नगरपालिकालाई नै लैङ्गिक हिंसाबाट न्यूनीकरण गर्ने काममा लाग्नेछौ। र अहिले देख्न सकिन्छ तिलोत्तमा नगरपालिकाभित्र लैङ्गिक हिंसाको अवस्थामा रूपन्देहीमै 16 वटा पालिकामै तेस्रो अवस्थामा लैङ्गिक हिंसा भइरहेको देख्न सकिन्छ। 16 वटा उत्कृष्ट पालिका हुँदाहुँदै पनि अहिले
1: हिंसाका
2: घटनाहरू भित्रभित्र भइरहेका छन्। अहिले पारिवारिक अवस्था डरले, सामाजिक डरले, एउटा प्रतिष्ठाको डरले एउटा घरभित्र नै त्यस्ता लैङ्गिक हिंसाका कुराहरूलाई लुकाएर राख्ने अवस्था देखिएको छ। त्यसरी लुकाएर राखिएका लैङ्गिक हिंसाका घटनाहरूलाई हामीले चाहिँ खोजेर उहाँहरूसम्म पुगेर उहाँहरूको उद्धार गर्ने, उहाँहरूलाई चाहिँ हामीले उद्धार गरेर उहाँहरूलाई समाजमा चल्न सक्ने, समाजमा उहाँहरू पनि नेतृत्वदायी भूमिकामा होस् वा जीविकोपार्जन गरेर होस् समाजमा बस्न सक्ने बनाउने हाम्रो उद्देश्य
1: रहेछ। जस्तो अब महिला यौनिक अल्पसंख्यक भनौँ न सीमान्तकृत वर्गको लागि त भयो, तर पछिल्लो समयमा के पनि कुरा उठ्न लाग्यो भने पुरुषहरू पनि हिंसामा परेका छन् भनेर अस्ति मात्रै पनि प्रहरीको डेटा थियो, त्यसमा चाहिँ 2 जना पुरुष मुद्दा हाल्नु भएको, महिलाबाट म चाहिँ हिंसित भएँ होइन, हिंसामा परेँ भनेर। त्यस्तो खालको घटनाहरू पनि बढे भन्दै गर्दाखेरि यहाँहरू त्यतातर्फ एउटा होइन पुरुष भएको हिसाबले मात्रै होइन, त्यसो त सबैको दायित्व हो, यहाँहरू महिला सीमान्तकृत वर्गको लागि हृदय हुनुहुन्छ, दोहोरिरहनु भएको छ भने होइन सबैको दायित्व रहन्छ, तर के छ यहाँले चाहिँ त्यतातर्फ चाहिँ सोच्नु भएको छ केही?
2: अहिले पछिल्लो समय समाजमा कस्तो छ भने पीडित पुरुषहरू पनि नभएको होइन, पीडितहरू पुरुष हुनुहुन्छ, महिलाबाटै पीडित पनि हुनुहुन्छ। कस्तो त्यो अवस्थामा हाम्रो उद्देश्य के भने पुरुषहरूलाई सचेत बनाउने, पुरुषहरू आफै सचेत भइसकेपछि अनि उहाँहरू त्यस्ता पीडाबाट आफूहरू पनि बच्ने र आफूहरूले पनि नगर्ने, पुरुषहरूले त्यस्ता घटना गर्नका लागि पनि उहाँहरू प्रोत्साहन हुनुहुन्न अथवा उहाँहरूले गर्नुहुन्न सचेत भइसकेपछि, र उहाँहरू पनि आफूहरू पनि बच्नुहुन्छ। हामीले विशेष गरी पुरुषहरूलाई यस्ता घटनाहरूको बारेमा यसरी विभिन्न तालिमहरूदेखि लिएर विभिन्न जनचेतना कुराहरू उहाँहरूलाई जानकारी गराइसकेपछि उहाँहरू त्यो कुरामा आफू पनि बच्ने र समाजलाई पनि बचाउने काम गर्नुहुन्छ भन्ने विशेष लाग्छ मलाई। विशेष गरी अहिले पछिल्लो समयमा पुरुषहरू महिला अधिकार भन्दा ती महिला अधिकारले गर्दा पुरुषहरूमा पनि पीडा भइरहेको हामीले देख्न सक्छौ। पुरुष सञ्जालले एउटा महिलाको मात्रै ओकालत गर्दैन कि, यसले चाहिँ समग्र रूपमा पुरुष महिला लैङ्गिक हिसाबले सबैलाई समान रूपले सोच्छ र सबैको हकहितको लागि काम गर्छ।
1: हो भनेको अझ यहाँहरू चाहिँ पीडित पुरुषकोमा पनि यदि चाहनुभयो भने चाहिँ पुग्नुहुन्छ,
2: आवश्यकता अनुसार हामी पीडित पुरुष, पीडित बालबालिका, पीडित महिला, पीड़ित अल्पसंख्यक समूह का हरेक पीड़ामा भएका व्यक्तिहरुसम्म हामी पुग्ने प्रयास गर्छौं।
1: जस्तो यहाँले बुझ्दाखेरि चाहिँ हैन, मैले अब यो अलिकति यो सञ्जाल भन्दा इति थोरै बाहिर युवाको हिसाबले कुरा गर्न मन लाग्यो मलाई। जस्तो अहिले जुन यहाँ अहिले यही कुरालाई जोड्दाखेरि चाहिँ पुरुष पीड़ामा हुनुहुन्छ, पुरुष हिंसामा हुनुहुन्छ, खास के कुराले चाहिँ हिंसामा पर्नु भएको होला, कस्तो कुराले चाहिँ पुरुषहरु चाहिँ हिंसामा पर्नु भएको छ भन्ने कुरा चाहिँ यहाँले बुझ्नु भएको छ।
2: अहिले पछिल्लो समयमा समाजमा पुरुषहरूलाई कस्तो प्रकारको पीड़ा भन्दा पनि महिलाहरूले विशेष गरी महिला र पुरुषकै कुरा आउँछ यो पीड़ाको कुराहरूमा, पुरुष पीड़ामा विशेष गरी महिलाहरूको अधिकारको विषयलाई नकारात्मक रूपमा लेखिदिएर महिलाहरूले लेखिदिएर पुरुषहरूलाई हामीले जे पनि गर्न सकिन्छ जसरी पनि उनीहरूलाई, अनि अधिकारको कुराहरूमा पनि महिलाहरूलाई अलि बढी प्राथमिकतामा राखेको जस्तो देखिन्छ। त्यो त होइन, महिला र पुरुषलाई
1: बराबरै
2: ल्याउनलाई, समान रूपमा ल्याउनलाई हिजो पुरुषहरू अगाडि आएको हिसाबले महिलाहरूलाई अलि बढी अधिकार दिए जस्तो देखिएको हो, त्यो त होइन। तर त्यो बराबर ल्याउने कुराहरूमा पनि महिलाहरूले त्यसलाई चाहिँ गलत तरिकाले सोचेर बुझाइमा फरक भएर महिलाहरूलाई विभिन्न तपाईँको क्रियाकलापहरूबाट फसाइदिने होइन, अनि त्यसपछि महिलाहरूले विशेष गरी आर्थिक रूपमा सोच बनाएर पुरुषहरूलाई प्रयोग गरेर अनि त्यसपछि आर्थिक कुराहरूबाट पुरुषहरूलाई पीड़क बनाउने, अनि अहिले पछिल्लो समयमा देख्न सकिन्छ हाम्रो समाजमा पैसा कमाउनका लागि मात्रै महिलाहरूले पनि त्यस्ता पुरुषसँग जोडिने र अनि त्यसपछि वैवाहिक सम्बन्धमा पुरुषसँग रहने र उसले आर्थिक लाभ लिइसकेपछि पुरुषहरूलाई अनि त्यसपछि हिंसा गर्न थाल्ने जस्ता घटनाहरू व्यापक रूपमा देखिएका छन्, अनि विभिन्न आरोपहरू लगाउने त्यस्ता घटनाहरू देखिएका छन्। त्यसबाट पुरुषहरू पनि सचेत हुनुपर्छ र त्यस्ता महिलाहरूलाई समाजले अथवा सरकारी स्तरबाट त्यस्ता महिलाहरूलाई पनि सजायको व्यवस्था हुनुपर्छ। उहाँहरूको अधिकार भन्दै गर्दा पुरुषका अधिकार चाहिँ खोसिनु हुँदैन
1: र मात्रै लैङ्गिक मैत्री नगरपालिका चाहिँ बन्न सक्छ भन्ने कुरा होइन, समान तरिकाले चाहिँ समान दृष्टिकोण चाहिँ डाल्न पर्यो भन्ने कुरा अवश्य पनि हामी अब यहाँको योजनाको विषयमा पनि हामीले कुराकानी गर्यौँ। जस्तो अब आगामी दिनमा चाहिँ यो ठ्याक्कै कहिलेसम्म हुन्छ भन्ने त हामी अब होइन फेरि छलफल गर्नुपर्ला, कति अलि माथि उसमा गर्नुपर्ला, तर कहिलेसम्म हुनुपर्ला, अब चाहिँ समय धेरै पनि छैन, यही वर्ष नै लैङ्गिक मैत्री नगरपालिका घोषणा हुने हो कि के हो खासमा?
2: यसको लागि यो पुरुष सञ्जाल गठन भएको भर्खरै 2 महिना मात्रै भएको छ, यसको कार्यकाल चाहिँ 2 वर्षको रहने भनेर छ। अब 2 वर्षको कार्यकाल रहँदै गर्दा हामीले यो 2 वर्षको
1: कार्यपनाको लागि पनि चाहियो
2: त्यो गर्दै गर्दा विशेष गरी मेरो नेतृत्वदायी भूमिका 2 वर्षभित्रमै लैङ्गिक मैत्री बनाउन को अभियानमा नै म लाग्ने छु र तिलोत्तमा नगरपालिकाभित्र तिलोत्तमा नगरपालिकाको सहकार्य समग्र 17 वार्डका अध्यक्षहरूको सहकार्य र गरेर हामी जान सकियो भने नगरपालिकाभित्र रहेका त्यस्ता लैङ्गिक हिंसाका कार्यक्रमहरूलाई न्यूनीकरण गरेर हामी छिट्टै नै लैङ्गिक मैत्री नगरपालिका बनाउन सक्छौ जस्तो लाग्छ। त्यसका लागि विशेष गरी नगरपालिकाले नै त्यसको भूमिका खेल्नुपर्छ, त्यसका लागि नीति कार्यक्रमहरू बनाएर अगाडि बढ्ने र हामीले त्यस्ता नीति कार्यक्रमहरू बनाउनका लागि एउटा सेतुको काम गर्छौँ। हामीले चाहिँ नीति कार्यक्रमहरूमा लैङ्गिक मैत्री हिंसाका लागि समाजमा देखिएका कुराहरू नगरपालिका समक्ष पुग्या कार्यपालिका समक्ष पुर्याएर ती लैङ्गिक मैत्री नगरपालिका बनाउने का लागि गर्नुपर्ने हरेक कामहरूमा नगरपालिकालाई सहयोग गरेर अब छिट्टै नै हामीले नैतिक मैत्री नगरपालिका
1: स्वास्थ्य शाखामा खोप मुक्त नगरपालिका खोप मुक्त वडा घोषणा गर्न पर्यो भने चाहिँ त्यो खोप लगाएका छन् कि छैनन् अब छुटे कि भनेर गाउँ गाउँमा खोज्ने जाने त छ होइन। त्यस्तै अब यो लैङ्गिक मैत्री नगरपालिका घोषणा हुनु अघि यहाँहरू जस्तो यहाँले भन्नुभयो 6-7 वडा त ल ठिक छ होइन, अब त्यहाँ अलिक कम होला देख्दा पनि अलिकति लाज काजले पनि अथवा भनौँ चेतनाको स्तरको कारणले गर्दा पनि ती वडाहरू चाहिँ ठिकै छन् होला, तर बाँकी वडा भनौँ न ती वडाहरूमा चाहिँ खोजिन्छ त्यहाँ हिंसा छ कि छैन भनेर त्यो ठाउँमा पुगिन्छ, खोजिन्छ कि खोजिँदैन, होइन त्यहाँ सोधिन्छ कि सोधिँदैन, के हुन्छ? अब अलिकति त्यो देखिएका पालिकाहरूकै हिसाबले हुन्छ कि के हुन्छ? त्यो चाहिँ
2: त्यो चाहिँ खोजिनु पर्छ भन्छु मैले. पाँचवटा र यो पाँच सातवटा विकसित वार्डहरू मात्रै देखेर न समग्र नगरपालिकाको मूल्याङ्कन गर्नु हुँदैन. सत्रटै वार्डका कुना कुनामा पुगेर त्यस्ता घटनाहरू छन् कि छैनन् र त्यस्ता घटनाहरूलाई नहुनका लागि हरेक कामहरू गर्नुपर्छ. सीमित यो बाटो हाइवेको नजिक रहेका र विकसित र शिक्षित ठाउँहरूलाई देखाएर त्यसको मूल्याङ्कन गर्नु हुँदैन. हामी चाहिँ सत्रटै वार्डको कुना कुनामा पुगेर यी क्रियाकलापहरूलाई न्यूनीकरण गरेर मात्रै लैङ्गिक मैत्री नगरपालिका बनाउनेछौँ. र यो सीमित पाँच सातवटा वार्डलाई मात्रै हेरेर र ती पाँच सातवटा वार्डलाई मात्रै न्यूनीकरण गरेर बनाइयो भने अझ बढी जटिल समस्याहरू हुन्छ र एउटा लैङ्गिक मैत्री नगरपालिका बनाइसकेपछि ती घटनाहरू अझ बढी भयो भने झन जटिल समस्या हुने हिसाबले बरु ढिलै होस् तर हरेक वार्डमा पुगेर हामी चाहिँ लैङ्गिक मैत्री नगरपालिका घोषणा गर्ने जानकारी गराउन चाहन्छु.
1: हुन्छ, यहाँलाई यो महत्वपूर्ण समय अनि यो जानकारीका लागि धेरै धेरै धन्यवाद छ.
2: धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नगर स्तरीय पुरुष सञ्जालका अध्यक्ष जीवन पाण्डे. उहाँसँगको यही कुराकानीसँगै आजको सन्दर्भ यही सकिन्छ. भोलि फेरि सार्वजनिक सरकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
6: स्वास्थ्यमा बटवल
7: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
6: असल अभ्यास देखि मिटेका कुरा
7: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
6: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
6: कार्यक्रम स्वास्थ्यमा बुटवल
9: साउजी गुड्खा दिनु न
10: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
11: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
13: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
13: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
13: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
13: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
19: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
20: आज हामी के विषयमा छलफल गर्छौ?
21: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
20: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
22: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
20: हो, अरू भन त।
23: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
24: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
20: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
25: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
26: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
24: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
20: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
27: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
7: यौन हिंसाबाट बचौ र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: माउ दिदी सुन्तली ढोका खोल्नुहोस् न।
9: के भयो यति राति किन रुँदै आकी?
8: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
9: ल भन के भयो।
8: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी
9: माइला दाइले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ऊ त्यो गर्नु
10: ए ल ल, हामी जान्छौँ भोलि चौकीमा।
9: ल ल, अब धेरै नरौ, कानुनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
11: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मोबाइल 98550954 ट्यांगला चौक कीर्तिपुर काठमांडू 98512409434। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाको नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भने छ नि। म
4: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ?
7: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
6: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो।
8: अबदेखि मेरा पशुपन्छीलाई पशु चिकित्सकको सल्लाह

0: बिना त्यसरी जथाभावी औषधि खुवाउदिन।
1: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
8: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: Music Nepal.

0: Marga Hati OPC Cement, Deshko Cement.
1: CCT College ko naya bharna sambandhi atyanta zaruri suchna. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857202752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झुक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9842968228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठीक पछाडि। मोबाइल 9806635111 र 9806521354।
6: साउजी क्यूआर भए
7: ए भगनुस् त मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मसिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्राली तिलोत्तमा छ, गोरकट्टा।
5: Thank you.

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरूवाहरू आइपुगेका छन्। बिरूवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
4: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
5: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
4: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
5: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
4: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
5: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
4: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
5: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
4: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
5: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
4: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
5: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
9: फोन नम्बर 071-531-641, 535-641।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला खरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
15: किन भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
14: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
16: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
9: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
17: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
9: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
18: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या?
18: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
18: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ।
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
26: स्वास्थ्यमा बटवल
27: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
26: असल अभ्यासदेखि नीतिका कुरा,
27: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
26: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
27: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
26: कार्यक्रम स्वास्थ्यमा बुटवल।
27: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
0: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
27: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
27: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
0: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
27: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
27: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: Thank you.

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई छ। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिता

0: ए हुलाकी बाबू उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन हो।
9: किन आँखा मिचेको मिचे गरेको?
0: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसिक्या
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
0: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
0: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ।

0: मैले अरूलाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
9: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
11: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। त्यो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी। मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934

0: साथी भाई खोजनो।
1: नेपाल सरकार ज्ञापन बोर्ड।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गोर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हौ श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
9: होइन पुर्खेबा, किन के भएर?
10: बाह्र चौरासी
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
10: चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
11: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
12: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
13: खुसीको खबर खुसीको खबर खुसीको खबर
14: होइन के खुसीको खबर हो दाजु?
13: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
14: हो र?
13: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
15: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 AM
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राजसपाको केन्द्रीय सदस्य छान्न केबीरमा निर्वाचन हुँदै 8 घण्टा समय लाग्ने 900 सदस्यको लागि 400 भन्दा बढ़ीको उम्मेद्वारी।
0: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको समय अगावै सार्वजनिक।
1: विद्युतीय सवारीमा आकर्षण बढ़दो 11 महिनामा 25 अर्ब मूल्य बराबरका सवारी साधन आयात।
0: ट्रम्पको ईरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध रोक्न प्रस्ताव पारित, बाध्यकारी नहुने अवस्थाले चिन्ता।
1: र उज्बेकिस्तान पराजित गर्दा रोनाल्डोको अभूतपूर्व कीर्तिमानी, क्रोएसियाको पहिलो जीत कंगो र कोलम्बियाको खेल जारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ। सभापतिमा रवि लामी छाने, वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा हिजै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार राति नै केन्द्रीय समिति सदस्यका लागि उम्मेद्वारी दर्ता भएको छ। आयोगले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि 900 जना केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीले उम्मेद्वारी दर्ता गराएका छन्। केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। अहिले केही बेरमा नामावली प्रकाशन गर्ने गरी रूजू धमाधम भइरहेको छ। त्यसपछि मतदान शुरू गर्ने तयारी छ। निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ। विदेशमा रहेकाहरूले एप मार्फत मतदान गर्नेछन्। 4500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न 8 घण्टा समय लाग्ने अनुमान गरिएको छ, तर त्यसको नतिजा भने 2 घण्टाभित्र सार्वजनिक गरिनेछ। केन्द्रीय समितिमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका 3 जनाको उम्मेद्वारी परेको छ। प्रधानमन्त्री शाहका प्रमुख राजनैतिक सल्लाहकार असीम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेद्वारी दिएका छन्। रासोपाको विधानले वरिष्ठ नेता स्वत रहने गरेको छ। सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। रासोपाको समिति 151 सदस्य हुनेछ, जसमा 900 जना सदस्य निर्वाचित हुँदा 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्।
1: स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। असार 10 गते भित्र बजेट ल्याउनु पर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्, बाँकीले आज बजेट ल्याउने तयारी गरेका हुन्। संविधानत स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गते भित्र आगामी वर्षको बजेट गाउँ वा नगरसभामा पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था रहेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहहरूले समय सीमा अगावै बजेट पेश गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 अगावै बजेट पेश गरिसकेका छन्। असार मसान्तभित्र बजेट पारित नगरेमा साउन 1 देखि खर्च गर्न नपाउने बजेट होलिडेको अवस्था सिर्जना हुन्छ। विगतका वर्षहरूमा विभिन्न विवादका कारण कतिपय स्थानीय सरकारले समयमा बजेट ल्याउन नसक्दा बेखर्ची बन्न परेको थियो।
0: खोटाङको दिगतेल रूपाकोट मजुवागढ़ी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन नगरपालिकाले 15 नगरसभाबाट हरेक ओडा तथा टोलमा बाली हेरालु राख्नका लागि बजेट विनियोजन गरेको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा बाँदर लगायत वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि 45 लाख रूपियाँ छुट्याइएको छ। बाँदरको समस्यालाई निराकरण गर्नका लागि बाली हेरालु राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो। बाँदरको समस्या समाधान गर्न संघीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको छ। जिल्लाका 10 स्थानीय तहमध्ये अलिसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले असार 7 गते नै नीति कार्यक्रम प्रस्तुत गरिसकेका छन्। 2 नगरपालिका र 8 गाउँपालिका रहेको जिल्लामा 5 स्थानीय तहले आज नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
1: चालू आर्थिक वर्षको 11 महिनामा 25,55,59,16,000 बराबरका 10,885 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन्। यो अवधिमा 5,65,00,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,80,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सिपी विशिष्ट प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। हिजो साँझ पौडी खेल्दा फेवातालमा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ। कास्कीको पोखरा महानगरपालिका 6 स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका महानगरपालिका 15 राम बजार बस्ने 19 वर्षीय अमर थापा छेत्रीको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले फेला पारेको हो। उनी साँझ 7 बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गन कास्कीबाट उनको खोजी कार्यको लागि गोताखोर सहितको टोली परिचालन भएको थियो। टोलीले फेवातालको करिब 25 फीट गहिराईबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। यसैबीच दाङको तुलसीपुरमा एक महिलाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका 13 गिदी यानि कि 60 वर्षीय चेच्या चौधरीको आफ्नै घर नजिकको मकै बारीमा हिजो बेलुकी मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असीम हमालका अनुसार शव पोस्टमार्टमको लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
0: अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसद कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कार्यवाही रोक्न ऐतिहासिक कदम चालेको छ। संसदले पहिलो पटक वार पावर्स सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दवाब दिएको छ। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदको समर्थनमा प्रस्ताव पारित गरेको हो। यस अनुसार ट्रम्पले अब इरानमा युद्ध रोक्न वा सैन्य कार्यवाही जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिनुपर्नेछ। यसअघि प्रतिनिधि सभाले यही प्रस्ताव पारित गरिसकेको थियो, जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै संसदबाट स्पष्ट असन्तुष्टि देखिएको छ। 50-48 मतसहित पारित भएको यो प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्प समक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानूनी हैसियत पनि राख्ने छैन। विशेषज्ञका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न दबाव अझ बढ़ाउने देखिए तापनि यो बाध्यकारी नभएकाले थप आशंका उब्जिएको छ। सन् 1973 युद्ध शान्ति प्रस्ताव पारित भएदेखि नै कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कार्यवाही अन्त्य गर्न निर्देशन दिने सम्वर्ती प्रस्तावलाई अनुमोदन गरेको यो पहिलो पटक हो।
1: अब खेल समाचार। पोर्चुगलका भेटरन स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्। जारी फिफा विश्वकप अन्तर्गत समूह के को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले 2 गोल गर्दै इतिहास रचेका हुन्। यो जितसँगै 41 वर्षीय रोनाल्डो 6 फरक फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी बनेका छन्। यसअघि उनले अर्जेन्टिनाका लियोनल मेस्सीसँगै 5 विश्वकपमा गोल गरेको कीर्तिमान साझेदार गरेका थिए। ह्युस्टनमा भएको खेलमा उज्बेकिस्तान विरूद्ध 2 गोल गरेसँगै विश्वकपमा रोनाल्डोको कुल गोल संख्या 10 पुगेको छ। यससँगै उनले पोर्चुगलका महान फुटबलर स्वर्गीय युसेबियोको 9 गोलको कीर्तिमानलाई उछिन्दै विश्वकपमा पोर्चुगलका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाड़ीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। विश्वकपमा डेब्यू गरिरहेको उज्बेकिस्तानको लागि यो खेल निराशजनक रहयो। यस्तै विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा वैकल्पिक खेलाड़ी बुदिमिर को गोलमा क्रोएसियाले पहिलो जित निकालेको छ। समूह एलको निकै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामा विरूद्ध 1-0 जित निकालेको हो। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा जित निकालेसँगै क्रोएसियाले विश्वकप नकआउट यात्रा कायम राखेको छ। अर्को खेलमा पानामाले इंग्ल्याण्डसँग र क्रोएसियाले घानासँग समूह चरणको अन्तिम खेल खेल्नेछन्। यसैबीच समूह एलको खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकिएको छ। बोस्टनमा भएको यस खेलमा अंक बाँडेसँगै दुवै टोली नकआउट चरणको नजिक पुगेका छन्। यो नतिजासँगै इंग्ल्याण्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नेछन्, जहाँ दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न मात्र 1-1 अंक बराबरीको आवश्यकता पर्नेछ। विश्वकपमा अहिले कोलम्बिया र कंगोबीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम। मनसूनी वायु कमजोर हुँदा पानी कम परेकाले गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित देशका 5 प्रदेशमा मनसूनी वायु फैलिए पनि कमजोर हुँदा पानी कम परिरहेको छ, जसका कारण तातो हावाको लहर चल्दा तराईका भूभागहरूमा अत्यधिक गर्मी हुनका साथै पहाड़ी भूभागमा समेत गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ़ने सम्भावना छ। आज कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसूनी वायुको प्रभाव रहे पनि कमजोर रहेको महाशाखाले जनाएको छ। आज बिहान कोशी प्रदेशका केही तथा बागमती प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो 7 प्रदेशका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थान र मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रासोपाको केन्द्रीय सदस्य छान्न केही बेरमा निर्वाचन हुँदै 8 घण्टा समय लाग्ने, 900 सदस्यको लागि 400 भन्दा धेरैको उम्मेद्वारी।
0: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
1: विद्युतीय सवारीमा आकर्षण बढ्दो, 11 महिनामा 25 अर्ब मूल्य बराबरका सवारी साधन आयात।
0: ट्रम्पको ईरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध रोक्न प्रस्ताव पारित, बाध्यकारी नहुने अवस्थाले चिन्ता।
1: र उज्बेकिस्तानलाई पराजित गर्दा रोनाल्डोको अभूतपूर्व कीर्तिमानी, क्रोएसियाको पहिलो जीत, कंगो र कोलम्बियाको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: स्वास्थ्य में बटुवल
2: बाल बालिका देखि वृद्ध सम्म का स्वास्थ्य का कुरा
1: असल अभ्यास देखि नीति का कुरा
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
1: बटुवल उपमहानगरपालिका संघको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बटुवल.
3: साउजी गुड्खा दिनु न.
4: ल के भन्नुभएको यस्तो. तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ. तपाईँलाई थाहा छैन यो कुरा.
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ. अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ. जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000.
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही.
7: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं. हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ. यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं. प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं. आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ. तपाईहरू सबैलाई हार्दिक धन्यवाद. तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही, प्रेम भवन. थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com.

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त?
3: हुन्छ
8: हुन्छ ल हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
8: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
17: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
18: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
19: Peace or Sanji Kamuhan, Lumbini,

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए। ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
4: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
5: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
6: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: उहु
8: मरे के हो?
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब,
2: मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विश्व शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुंच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: आग लागी तथा डडेलो बाट जोगिउ र जोगाउ।
9: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
8: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
9: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
8: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
9: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
8: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
9: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
8: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
9: कहीं कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
8: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
9: तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जनापुर, मणिग्राम, रूपन्देही।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरुको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरुमा पनि तपाईहरुको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरु सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देह, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018। मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
14: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
15: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
14: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
15: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
14: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
15: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
15: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
17: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
18: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएच, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: उत्सवको पर्व
7: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
6: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
7: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
6: फोन नम्बर 071-542-6999।
8: सौजी क्युआर भयो है?
9: ए भगवान्, मेसेज आएको छैन।
10: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
7: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
8: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
7: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
8: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
7: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
8: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
7: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
8: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
7: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
8: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
7: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
8: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
9: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
10: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
11: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा निद्रा नलाग्ने हाथ खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नशा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
9: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026317111 र 98026211354।
3: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा

0: हार्दिक आभार तथा धन्यवाद। आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देह, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 0175907719 र 9872976018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
1: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
2: हाम्रा सेवाहरू:
1: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
2: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
1: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
2: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
1: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देह,
3: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
2: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
6: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
0: भर्नामा छुट सम्बन्धी जानकारी: जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
6: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
0: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देह।
7: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
8: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
10: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
11: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाऊ
11: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
14: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
15: हो र होइन होला त्यस्तो त
16: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
15: के भएन मिस
16: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
15: हुन्छ
17: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
0: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू चिकित्सक ज्यूहरू प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं हाम्रो तिलोतमा हाईटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ यो यात्रा सम्भव भएको तपाईहरूको माया विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौं तपाईहरू सबैलाई हार्दिक धन्यवाद तिलोतमा हाईटेक ल्याब तिलोत्तमा 5 मणिग्राम रूपन्देह प्रेम भवन थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-18 मेल तिलोत्तमा हाईटेक ल्याब @gmail.com

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्यमा बटवल,
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यास देखि नीतिका कुरा,
8: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: Pito sandi

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौ। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देह, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
2: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
18: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
17: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: विशाल इन्टरटेनमेन्ट प्रेजेन्ट्स।

0: सकी छैन।
1: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
2: किन झोक्राउनु भएछ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर, फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: होइन पुर्खेबा, किन के
7: भयो?
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
6: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
8: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
9: साउथ क्यूआर भए
10: ए बगनुस् त, मेसेज आएको छैन।
11: घरी एसएम

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही को किसान वर्ग तथा ग्राहक वर्ग में अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन सुरुवातसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव जीवहरू, मेडिकल तथा प्रयोगशाला सञ्चालक जीवहरू, चिकित्सक जीवहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मनिग्राम रूपन्देही प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-672-96-018। मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
11: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
12: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
13: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
13: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
14: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
15: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
14: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
15: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
14: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
15: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
14: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
15: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
14: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
15: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
14: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
15: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
17: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
18: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
19: फोन नम्बर 071-531-641, 535-641।
20: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
21: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
22: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
21: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
22: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
23: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
24: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
25: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
26: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
25: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
26: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
24: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
27: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
28: शान्तिको आवाज रेडियो लुम्बिनी।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ।
0: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
3: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट
2: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
5: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
6: के हुनु? नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै थम क्या?
5: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
5: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
28: अनि फलफुल र सागपात, बच्चाको खाना साथसाथ
29: सबै मिलाइ खुवाऊ।
28: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
30: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
31: हेलो
32: हेलो बहिनी, सन्चै छौ?
31: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
32: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
32: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
32: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
32: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
32: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपा महाधिवेशनमा 99 जना केन्द्रीय सदस्यका लागि आज मतदान, 80 वटा विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाट मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून केही कमजोर, पश्चिम तराईमा आज पनि गर्मी उस्तै, आज कूटनीतिमा महिला दिवस, विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड, अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली, शीर्ष 4 मध्ये 3 ठाउँमा अमेरिका, र विश्वकप फुटबलमा डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा, आज रातिदेखि बिहानसम्म 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा महाधिवेशनमा आज 99 जना केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ। आइतबारदेखि शुरू भएको महाधिवेशन एक दिन लम्बिँदा आज मात्रै मतदान हुन लागेको हो। मतदानका लागि विद्युतीय मेसिनमा नाम इन्ट्री गर्ने कामका कारण आज दिउँसो अबेर मात्रै मतदान शुरू हुने अपेक्षा छ। मेसिनको प्रयोग गर्ने राम लक्ष्मण इनोभेशनका अनुसार मतदानका लागि 80 वटा विद्युतीय मेसिन प्रयोग हुनेछन्। पहिलो चरणमा हुने केन्द्रीय सदस्यका लागि 400 जना भन्दा बढ़ीले उम्मेद्वारी दिएका छन्। पहिलो चरणको मतदानपछि पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम शुरू हुनेछ। सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यसैबीच रासोपाका विदेशमा रहेका प्रतिनिधिहरूले आफू रहेको ठाउँबाटै मोबाइल एप मार्फत मतदान गर्न पाउने भएका छन्। विदेशमा रहेको नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरेको रासोपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। विदेशबाट 163 जना प्रतिनिधि रहेका छन्। देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेर लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर बनेको छ। औसत मितिभन्दा 6 दिन ढिला नेपाल प्रवेश गरेर केही दिनमै गण्डकी र लुम्बिनीसम्म पुगेको मनसून अहिले कमजोर बनेको हो। अब कम्तीमा भोलिसम्म मनसून थप सक्रिय भएर धेरै ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद उज्जवल उपाध्यायले बताउनुभयो। तर मनसून फैलिएका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने रहन्छ। पानी नपरेका कारण चर्को गर्मीको चपेटामा रहेको पश्चिम तराईमा आज पनि गर्मीको सम्भावना भने उस्तै छ। यसैबीच संखुवा सभाको भोटखोला गाउँपालिका नम्बर 4 गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्ण रूपमा क्षति भएका छन्। गएको आइतबार राति वर्षासँगै आएको बाढ़ीले वाङखोला लघु जलविद्युत आयोजनाको मुहान इन्टेक पूर्ण रूपमा क्षति हुँदा विद्युत अवरूद्ध हुनका साथै लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 2022 हरेक वर्ष जून 24 यो दिवसका रूपमा मनाउन शुरू गरेको हो। राष्ट्रसंघका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तर्राष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन्। उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ। महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति नागरिकको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिविम्बित हुने र दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादालाई प्रवर्धन गर्न अझ सक्षम हुने राष्ट्रसंघले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनचाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदानका लागि 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर बन्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनचादीको भाव घटेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको भाव 3,600 रूपियाँले घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि 105 रूपियाँले घटेको छ। चाँदी आज 4,485 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,590 रूपियाँ थियो। नेपाल पंक्षी संरक्षण संघले शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा यस वर्षको सुनौलो तोपचराको गणना शुरू गरेको छ। हिजोदेखि शुरू भएको यो गणना 5 दिनसम्म सञ्चालन हुनेछ। गणनाका क्रममा चराको वासस्थान, आहार, संख्या र आनीबानीबारे अध्ययन गरिने संघका चरा विज्ञ हिरूलाल डगौराले बताउनुभयो। नेपालमा पाइने चरा प्रजातिका तोप चराहरूमध्ये सुनौलो तोप चरा संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तराईका घाँसे मैदानको विनाश र वासस्थान संकुचनका कारण यसको संख्या घट्दो छ। सन् 2022 248, सन् 2023 211 र सन् 2025 184 मात्र फेला परेका थिए। निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनय कुमार झाले दीर्घकालीन संरक्षणका लागि घाँसे मैदान संरक्षण र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। अब विदेशको खबर। चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ। यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ। यस्तै स्वदेशी प्रविधि मार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ। जर्मनीको हम्बर्गमा आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन आईएससीसी 2026 सार्वजनिक गरिएको चर्चित शीर्ष 500 सूचीमध्ये लाइन साइन नामक चिनिया प्रणाली शीर्ष स्थानमा पुगेको हो। सन् 2017 पछि पहिलो पटक कुनै चिनिया सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो। सन् 1993 वर्षमा दुई पटक सार्वजनिक हुँदै आएका शीर्ष 500 सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ। अब खेल खबर। डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। डीआर कंगोलाई कोलम्बियाले 1-0 पराजित गरेको हो। कोलम्बियाका लागि खेलको 76 मिनटमा डयानियल मेनोजले गोल गरेका छन्। यससँगै कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरे। यसअघि कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरेको थियो। दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा 6 प्राप्त गरेको छ। डीआर कंगो भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो। यसैबीच बिहान भएको खेलमा क्रोएसियाले पनामालाई 1-0 पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ। यस्तै इंग्ल्याण्ड र घानाबीच गैराती भएका खेल गोलरहित बराबरीमा सकियो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 जीत निकाल्दै समूहकेको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै विश्वकपमा आज रातिदेखि भोलि बिहानसम्म 6 खेल हुँदैछन्। राति पौने 1 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एण्ड हर्ज गोविना र कतारले खेल्दैछन् भने यस्तै भोलि बिहान पौने 4 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान पौने 6 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि आज मतदान, 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर तर पश्चिम तराईमा आज पनि गर्मी उस्तै, आज कूटनीतिमा महिला दिवस विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड़, अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली, शीर्ष 4 स्थानमा अमेरिका, र विश्वकप फुटबलमा डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा आज रातिदेखि बिहानसम्म 6 हुने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: खै जन्म दर्ता दिनुहोस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
3: अब सुन्नुहोस् पूरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
3: मध्यपान र धूम्रपान सेवन नगरौं
2: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाउ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: साउजी गुड्खा दिनु न
8: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
9: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगर।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
15: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पुरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
16: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
17: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या हेर्नुहोस्।
17: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
12: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
18: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नच पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
19: रामराजीपुर कल्याणपुर भन्छ न तितरमारी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतालसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्नी बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
17: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
14: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
20: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव जीवहरू, मेडिकल तथा प्रयोगशाला संचालक जीवहरू, चिकित्सक जीवहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।

0: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: मारगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: साउजी क्यूआर भयो
7: है ए भगनुस् त मेसेज आएको छैन
8: घरी एसएमएस आएन

0: कमन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलोत्तमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मल्लिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-33-111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
14: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
14: स्त्री तथा प्रसूति
8: बाल रोग
14: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
14: जनरल सर्जरी
8: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
8: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
18: 98-570-21-835
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै थम क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
21: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
22: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
27: हेलो
28: हेलो बहिनी सन्चै छौ
27: हजुर सन्चै छु हजुरलाई कस्तो छ
28: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
27: अनि हुलाकमा पो जानु
28: हो नि हुलाकमा जाऊ न
27: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
28: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
27: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
28: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
27: ए सहरमा मात्र होला नि
28: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
27: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
29: नेपाल सरकार विज्ञापन बोर्ड
30: नमस्कार स्वयंसेविका दिदी
31: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
32: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
31: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
30: हो त
32: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
31: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
29: नेपाल सरकार विज्ञापन बोर्ड
33: खै जन्म दर्ता दिनुहोस् त
34: जन्म दर्ता गरेको छैन नि म्याडम
33: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
34: हो र मलाई त थाहा नै थिएन म्याडम
33: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
34: ए पहिला कसैले भनेनन्?
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आजका भोगाई पुराना र नया भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेली।

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सुशेलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशेली सुन्न सकिन्छ भने कार्यक्रम सुशेली रेडियो लुम्बिनीको पेजबाट पनि प्रत्यक्ष लाइभ हेर्न सक्नुहुन्छ फेसबुक पेजबाट र हाम्रो आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम यति बेला लाइभ हेरिरहनु भएको छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने। हर दिनको शुक्रबार, बुधबार र आइतबार जस्तै आज पनि बुधबारी व्यवसायमा 1 बजेबाट 2 बजेसम्म तपाईँलाई रमाइलो गराउनका लागि, तपाईँसँग सँगै झुम्नका लागि हामी जुटिसकेका छौं। एक घण्टा कतै नजानुहोला, पक्कै पनि रेडियो खोलेर साथ दिनुहुनेछ, फोन गरेर साथ दिनुहुनेछ, मेसेज गरेर साथ दिनुहुनेछ, एक आपसमा सँगै रमाइलो गर्नका लागि सहकार्य पक्कै पनि गर्नुहुनेछ। हामी 3-3 जना तपाईँका लागि जुटिसकेका छौं, तपाईँ सबै हाम्रो लागि जुट्नु भएको छ। भर्खर खाना खाएर निधाएर उठ्ने तर्खरमा पनि हुनुहुन्छ होला, दिउँसो अलिकति आराम गर्दै हुनुहुन्थ्यो होला, रेडियो बजेपछि जरा जुरुक्क उठ्नु भएको छ। पक्कै पनि फोन गर्नका लागि, मेसेज गर्नका लागि तपाईँको हामी प्रतीक्षा गरिरहनेछौ। कार्यक्रम सुशेली हो, बुधबारी बसाईमा छौं, रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं। रमाइलो गर्नुपर्छ, रमाइलो गर्नका लागि असारको महिना हो, असारको महिना भने जस्तो बाहिर पनि छैन, अलिकति चर्को घाम लागिरहेको छ, वर्षा हुनुपर्ने भइरहेको छैन। किसानहरूले रोपाईको तयारी लगभग बिउहरूको चाहिँ तयारी गराइसक्नु भएको छ, पानीको प्रतीक्षा गर्नुभएको छ। जसरी किसानले पानीको प्रतीक्षा गर्नुभएको छ त्यसै गरी मैले तपाईँको प्रतीक्षा गरिराखेको छु। त्यसैले पनि बुधबारी बसाइयो, हामी रमाइलो गर्नका लागि जुटिसकेका छौं। अहिले भने कार्यक्रम बुधबारी व्यवसायमा दैलो गाउन चाहन्छु माया लाग्दैन र मुना थापा मगर र रामजी खाँडको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

आहा माया लाउँदैन र पक्कै पनि यो रमाइलो भाका रामजी खान र मुना थापाको आवाजमा रहेको रमाइलो भाकाले दैलो उगारिसकेका छौं। कार्यक्रम सुशीलीमा फेरि पनि स्वागत छ तपाईँलाई। कार्यक्रम सुशीलीको बुधबारी व्यवसायमा छौं। यति बेला रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं। तपाईँ पनि आउने तर्खरमा हुनुहुन्छ होला। 0175625012 बाटो भएर आउनका लागि म अनुरोध गर्न चाहन्छु। धेरै साथीले म्यासेज गरिसक्नु भएको छ, म्यासेजहरू उठाउँदै जाउँ। केही समय पछाडि तपाईँका टेलिफोनहरू गुनगुनाउने छन्, ती टेलिफोन उठाउनु पर्नेछ। प्राविधिक मित्र हात टेलिफोनमा राखेर बसिरहनु भएको छ, क्यामेरामा कतिखेर आउनुहुन्छ भनेर प्रशान्तजीले भिडियो गराइरहनु भएको छ। पक्कै पनि क्यामेरामा तपाईँहरूले भिडियोसँग पनि हामीलाई हेर्न सक्नुहुन्छ। रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुभयो भने लाइभ हेर्न सक्नुहुन्छ। हामीले त्यसमा कार्यक्रमको भिडियो पनि राखेका छौं। त्यसैले फेसबुक पेजमा लाइभ आइरहेको छ भने रेडियोमा सुनिरहनु भएको छ। ग्रुप अंगिनीले सम्पूर्ण सुशेली परिवारमा नमस्कार, तपाईँको लाइभ म सुनिराखेको छु। सुशेलीलाई शुभकामना व्यक्त गर्न चाहन्छु। म साइन्दाईको होटलबाट हो, साइन्दाईको होटलबाट हो भनेर चिन्ने नचिन्ने सबैका लागि अब बज्ने गीत सुनाइदिनु होला भन्नुभएको छ गुरु पङ्गेनीजी। रेडियो सुन्नु भएको छ, साइन्दाईको होटलमा आउनु, जतिलाई पनि कार्यक्रम सुशेली यस्तो छ भनेर तपाईँले पनि जानकारी गराउनु होला। पक्कै पनि साइन्दाईको होटल मणिग्राम 3 नम्बरबाट तिलोत्तमा 9 ज्ञानोदय चोकबाट हामीलाई म्यासेज गर्नुभएको छ। साइन्दाईको होटलबाट गुरु पङ्गेनीले पक्कै पनि नास्ता खान मन छ भने तपाईँ गुरु दाईकोमा जानुहोला, मिठो पाउनुहुन्छ। गुरुजीले यति बेला समस्या बनाउने तयारी गरिरहनु भएको छ। त्यसै गरेर सोना कन्दोवाले हामीलाई पूर्व इलामतिरबाट हामीलाई म्यासेज गर्नुभएको छ। सीआरओ नमस्कार, आरजे सर हजुर, कार्यक्रम सुन्दैछु आज म सोना भन्नुभएको छ। सोनाजीले हामीलाई पूर्वबाट म्यासेज गर्नुभएको छ। अब बज्ने गीत मेरा साथीहरू भनेर धेरैको नाम लेख्नु भएको छ। सम्झना छ प्यारीहरू भनेर अप्सरा खड्का, सबिना कान्दवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनवार, श्रीजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, त्यसै गरेर सरिता राई, बिना मगर, रन्जु मगर, सविता थारू, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, त्यसै गरेर श्रीराम महत, टीकाराम सुनार, हीरा बहादुर लकाई, क्रिस ढुंगाना, समीर सहयोगी, केशव सेन्चुरी, भरत रावत, देवमान देवान, मनिषा छेत्री, सरस्वती खत्री, तुलसा भेटवाल, एलिसा फुच्ची, राधिका कार्की, मीना घिसिङ, विनिता धामी, लेखक बान्तोवा, मुक्त प्रसाद श्रेष्ठ, दिया लिम्बू, पूर्वबाट भनेर आफूलाई अन्त्यमा पूर्वबाट भन्नुभएको छ। सोनाजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। अझै पनि ठेगाना खुलाइदिनु होला, पूर्वको इलामदेखि जस्तो मलाई लाग्छ, किनभने योभन्दा अगाडि पनि तपाईँले म्यासेज गर्नुभएको थियो। कार्यक्रमलाई माया गर्नुहुन्छ पूर्व इलामदेखि, धेरै साथीहरूले झापाबाट हामीलाई सम्झनुहुन्छ, यसै गरेर धेरै ठाउँहरूबाट हामीलाई म्यासेज गर्नुहुन्छ। कार्यक्रम राम्रो छ, कार्यक्रमलाई अझै उत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौ भन्नुभएको छ। कार्यक्रम सुशेलीले हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार तपाईँलाई मनोरञ्जन गराउनका लागि लोक दोहोरी भाकाहरू, नयाँ तथा पुराना लोकदोहरी भाकाहरू लिएर आउने गर्छ। तपाईँ सँगै रहेर कार्यक्रममा सँगै सहकार्य गर्न पनि चाहन्छ, त्यसैले सक्नुहुन्छ फोन गरेर प्रतिभा गुनगुनाउनु, सक्नुहुँदैन पक्कै पनि म्यासेज गर्नुहोस्। म्यासेज गर्न पनि सक्नुहुँदैन भने कार्यक्रमलाई हेरेर कार्यक्रमलाई शेयर गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली, रमल तपाईँको लोकसयात्री प्रकाश नेपाली। यति बेला कार्यक्रम सुशेलीसँगै छौं, तपाईँ हामी सँगै छौं, तपाईँ हामीसँगै हुनुहुन्छ। बालकृष्ण अर्यालले म्यासेज गर्नुभएको छ, नमस्ते लुम्बिनी एफएम टीमलाई, रेडियो लुम्बिनी टीमलाई, कार्यक्रम राम्रो छ, म कफी कम्पनी बिरयानीबाट हो भन्नुभएको छ। पक्कै पनि बिरयानी हाउसबाट हामीलाई सम्झिरहनुहुन्छ बालकृष्ण अर्यालजी। पक्कै पनि आरामै हुनुहुन्छ, तपाईँको व्यवसाय राम्रै छ होला, व्यवसायको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। बिरयानी हाउसबाट भन्नुभएको छ, पक्कै पनि चिकन बिरयानी, मटन बिरयानीहरू प्रशस्त रूपमा बनाउनुहुन्छ हाम्रो बालकृष्ण अर्यालले। त्यहाँ जानुहोला, राम्रो राम्रो परिकारहरू खानुहोला, नेपाली बजारमा नेपाली परिकारहरू बनाउनुहुन्छ। जतिले पनि नेपालमै व्यवसाय गर्नुभएको छ उहाँहरूलाई उत्साह अथवा हौसला व्यक्त गर्नुपर्छ, यो पनि हामी तपाईँका लागि जानकारी गराउन चाहन्छौ। बुधबारी बसाई, बुधबारी बसाईमा रमाइला गीत संगीतसँगै हामी उपस्थित छौं। फोन गर्नका लागि 0175625012 बाटो प्रतीक्षा राख्दै गर्नुहोला, अथवा प्रतीक्षा गरिरहेको छु, फोन गर्दै गर्नुहोला। अहिलेलाई भने घडीको सुई उल्टो घुमेर, आहा कति राम्रो ईश्वर सिंह कालिका लेखा मगर, पक्कै पनि स्वीकार्नुहोला।

0: आहा, घड़ीको सुई उल्टो घुमेर यो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आएको जानकारी गराउनु भएको छ सविता ढकालले। कहाँदेखि को हुनुहुन्छ, ढिलामा गरिकन स्वागत गरौँ। हजुर नमस्ते।
1: रासै कर भमरा

0: हजुर सर नमस्ते नमस्कार आरामको कामना गर्दै हजुरको साथमा म केपु छेत्री आदि कवि भानुभक्तको जन्मस्थल तनहुँबाट
1: आउनु भएको छ।
0: हजुर सर धन्यवाद हजुरलाई।
1: निकै राम्रो गीत गाएर रेडियो लुम्बिनीलाई आएको छु भन्ने एउटा भाका बिसाउनु भएको छ एकुजी।
0: हजुर सर धन्यवाद हजुरलाई।
1: कार्यक्रम लाइभबाट सुनिरहनु भएको छ?
0: हजुर सर म लाइभबाट सधैँ सुन्ने गर्छु र आज सर सिधे बोल्न मन लाग्यो र कल लगाएको अवस्था जानकारी गराउँछु हजुरलाई।
1: तनहुँतिरको नयाँ ताजा खबर के छ एकुजी?
0: अब पानी त यहाँ भन्दा पहिला पर्याप्त मात्रामा परि नै रहेछ र अहिले पनि केही हल्का फुल्का पानी त परिरहेको छ केही दिन अगाडि र अहिलेको अवस्था भन्नुपर्दा चर्क घाम लागेको र गर्मी छ।
1: रोपाई शुरू गर्नुभयो?
0: रोपाई त अब लगभग यो महिनाको अन्तिमतिरबाट हुन्छ होला सर।
1: तनहुँमा के गर्नुहुन्छ एकुजीले?
0: हजुर म खेतीपाती किसानी भन्नुपर्छ सर।
1: खेतीपाती किसानी मकै पोलेर खाने बेला भएको छ, मैरो मकै खाने बेला होइन एकुजी? तनहुँमा त आउनै पर्ने भयो एकुजीकोमा टक्क मकै पोलेर होइन मैसँग।
0: हुन्छ सर आउनु कुनै बेला समय मिल्यो भने सँगै बसेर खाउँला भन्न चाहन्छु।
1: निकै धन्यवाद, धेरै धेरै धन्यवाद छ एकुजी। तनहुँबाट हामीलाई सम्झनु भएको छ कार्यक्रमलाई हेरेर, निकै रमाइलो मान्छे। आज प्रतिभा पनि ल्याउनु भएको छ एकुजीले।
0: सर एउटा अहिले जतासुकै बाजा बारी छन् यिनमा सुन फलाउनु पर्छ भन्ने एउटा आफ्नो एउटा मौलिक प्रसिद्धि है त।
1: एकदमै सुरु गर्नुहोस् एकुजी।
0: किन छोडे होला न है माया मारी

हरी पहिला पहिला खेती गर्नी रहरमा गाउँदेखि अन्नपात बेच्थे सहरमा पहिला पहिला खेती गर्नी रहरमा गाउँदेखि अन्नपात बेच्थे सहरमा

0: 나 저래 허란 해이 마야 마리 가이래선 팔란다 해이 바다 마리 가이바스가 고타운데 파타 마리 두드마이가 체가운데 아타 마리 가이바스가 고타운데 파타 마리 두드마이가 체가운데 아타 마리 가르마 발씨 라이나운데 고타마가이 달리마리 कति खानु दुदुर युत फाली फाली घरमा भैँसी लैन हुन्थे गोठबगाई झाली माली कति खानु दुदुर युत फाली फाली सहर बजार झर्न थाले सुख काट कोछालेर किसर पाइन्ट लाउन थाले गुनिया चोरी फुकालेर सहर बजार झर्न थाले सुख काट कोछालेर किसाद पाइन्ट लाउन थाले गुनिया चरी फुकालेर पहिला पहिला भन्दा अहिले चलन भिन्नै जे भन्यो त्यही पैसाले त किन्नै पहिला पहिला भन्दा अहिले चलन भिन्नै जे भन्यो त्यही पैसाले त किन्नै किन छोडे होलान् है माया मारी कहिले सुन फलन त खै बाजा बारी किन छोडे होलान् है माया मारी कहिले सुन फलन त खै बाजा बारी कहिले सुन फलन त खै बाजा बारी हजुर
1: आहा कति रमाइलो भाका कति यथार्थ भाका एकुजी
0: हजुर सर
1: निकै राम्रो प्रतिभा कोर्नु भएको छ स्वर पनि निकै मिठो छ अनि यथार्थ जे देख्नुभयो त्यही तपाईँले भन्नुभएको छ लोकदोरीको यही हो वास्तवमा जतिले पनि रेडियो लुम्बिनी सुन्नु भएको छ यकु छेत्रीजीले जे भन्न खोज्नुभयो तपाईँहरूले बुझ्नुभयो अहिले पहाड़मा धेरै किसानहरू चाहिँ खेतीपाती गर्न छोडेर शहरमा डेरा गरेर बस्न लागेका छन् ती बारीहरूमा कहिले सुन फल्छ खै यो यी बारीमा कहिले फल्छन् खै यी बारीमा फलाएर शहरमा बेच्ने खोइ यकुजीले भन्नुभएको छ यथार्थ कुरा गर्नुभएको छ म पनि स्याङ्जामा बस्ने पहाड़मा बस्ने बेसीमा गाई गोरू पाल्थे यकुजी पक्कै पनि यथार्थ कुरा बताउनु भएको छ कार्यक्रम सुशेलीमा पहिलोचोटि आउनु भएको छ तपाईँको नम्बर यहाँबाट छुटेपछि प्राविधिकलाई टिपाउनु होला तपाईँसँग सम्पर्क गर्नेछु यकुजी अब बज्ने गीत कसैलाई सुनाउन चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ यकुजी
0: हुन्छ सर फर्स्टबाट स्पेसली रूपमा हजुरलाई
1: धन्यवाद
0: प्रगति कक्षाबाट साथ सपोर्ट दिनुहुने नानीलाई र रेडियो हो लिनेलाई मेरो घर फ्यामिलीलाई जति पनि साथीहरू आफ्ना प्रस्तुति रहन आउनुहुन्छ सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यो प्यारो प्रोग्राम सुशेली सुन्नुहुने सबै सबैलाई मिठो माया साथ सम्झाउँदै छुटिन्छु नमस्कार भाइ हाव अ गुड डे
2: नमस्ते आहा एकु छेत्रीजी आउनुभयो तनहुबाट निकै राम्रो भाका प्रतिभा सुनाएर जानुभएको छ उहाँले जे कोर्नु भएको थियो त्यो यथार्थ छ पक्कै पनि कार्यक्रम सुशेलीले यही खोजेको हो जसले तपाई आफै जति पनि रेडियो सुन्नु भएको छ अहिले हामी धेरै शहर केन्द्रित बनेका छौं गाउँ बारीहरू गाउँका बारीहरू गाउँका खेतीपातीहरू हामीले भूलेका छौं जसरी हामीले घाँस काट्थ्यौं गोरु पाल्थ्यौं गाई पाल्थ्यौं जोत्थ्यौं एकल गोरु बनाएर बेसीमा हलो चिलाउनेको हलो बनाएर होइन गोरुको नारा जुवा नारेर गोरूलाई दाएर हामीले जोतेर खाने ती बारीहरू बाँझा छन् अब यी बारीमा कहिले सुन फल्छ यी सुन फल्ने बारी किन बाँझा भए भनेर एक छेत्रीले हामीलाई तनहुबाट फोन गरेर आफ्नो प्रतिभामा समेट्नु भएको थियो आफ्नै लय आफ्नै शब्द आफैले कोर्नु भएको थियो यथार्थ त्यो भाका पक्कै पनि मर्मात बनाएको छ मलाई पनि जतिले पनि रेडियो सुन्नु भएको छ पक्कै पनि आफ्नो खेतबारी बाँचो नराख्नका लागि एकुजीले दिएको सन्देश सबैले लागू गर्नुहोला आफ्नो वरिपरि उत्पादन गर्नुहोला एकुजीले आफ्नो निकै राम्रो प्रस्तुति दिनुभएको छ कार्यक्रम सुशेलीमा तनहुबाट हामीलाई फोन गर्नुभएको थियो धेरै धन्यवाद दिन चाहन्छु एकु छेत्रीजीलाई पक्कै पनि कार्यक्रम सुशेली हो कार्यक्रम सुशेलीमा यस्तै भाका खोज्नका लागि यस्तै प्रतिभाहरू खोज्नका लागि हामी ती तीनजना खटेका छौं आइतबार बुधबार र शुक्रबार हामी प्रविधिमा सविता ढकाल हुनुहुन्छ भने क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसेवा प्रकाश न्यौपाने यो कार्यक्रमलाई अलिकति रमाइलो बनाउनका लागि अथवा सबैलाई समेट्नका लागि हामी जुटिरहेका छौं सबैसँग धार्जे धार्जे हामी जोडिँदैछौ इलामदेखि हामीलाई धेरै फोन गर्नुहुन्छ गण्डकी प्रदेशबाट हामीलाई धेरै फोन गर्नुहुन्छ तनहु पोखरादेखि लगायत हरेक ठाउँहरूबाट हामीलाई फोन गर्नुहुन्छ लुम्बिनी प्रदेशबाट पनि हामीलाई माया गर्नुहुन्छ लुम्बिनी प्रदेशमा त प्रत्यक्ष रेडियो सुनिन्छ त्यसैले पनि परासीदेखि लिएर हाम्रो कपिलवस्तुको पल्लो भाग रोल्पा रुकुमसम्म हाम्रो रेडियो सुनिने हुँदा अर्घाखाँचीमा पनि हाम्रो रेडियो सुनिन्छ जति पनि रेडियो सुन्नु भएको छ कार्यक्रम लाइभ हेर्नु भएको छ सिआर विचार गरेर हामीलाई साथ दिनुहोला तपाईसँग म यति मात्र मागेको छु अरु केही मागेको छैन कार्यक्रम सुशेलीलाई फेसबुकमा आएको लाइभलाई शेयर गरेर सबै साथीमाझ पुर्याइदिनका लागि पनि अनुरोध गर्दै फेरि पनि कमल श्रेष्ठले एउटा मेसेज पठाउनु भएको छ कमल श्रेष्ठ आज मलाई कुशल बेलवासे र लक्ष्मी परियारको आवाजमा रहेको पैसा भन्ने लोक भाका प्लिज प्लिज प्ले गरिदिनु ल भन्नुभएको छ धेरैचोटि प्लिज गर्नुभएको छ कमल श्रेष्ठजी तपाईँहरूकै कार्यक्रम हो तपाईँहरूकै भाका हामीले पस्कनेछौ हाम्रो प्राविधिक मित्र अथवा क्यामेरा पर्सनले त्यो गीत रेडी गरिसक्नु भएको छ त्यसलाई तपाईँ ढुक्क हुनुहोस् मिल्छ भने हजुर नमस्कार म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्र थुमको हेदामबाट कमल श्रेष्ठ भन्नुभएको छ आफूलाई यस कार्यक्रम मार्फत सुनाउनु पर्दा भनेर धेरै साथीहरूको नाम उहाँले पनि लेख्नु भएको छ देव बास्कोटा मनोज भुजेल छुच्ची आरती लिम्बू भुजेल लोकेन थोक्नेल लिम्बू राजन खतिवडा चित्र योगी सुशील कार्की मीडिया प्रेमी निर्मला बनेम फूलमाया आङ्खेवा लिम्बू त्यसै गरेर पुष्पाञ्जली राई पूजा माधेवबा त्यसै गरेर मेनुका मुखिया लगायतका सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोस् भन्दै विदा हुन चाहन्छु कार्यक्रम सफलताको शुभकामनासँगै भन्नुभएको छ कमल श्रेष्ठजी तपाईँलाई पनि म हार्दिक आभार प्रकट गर्दै अब तपाईँकै रोजाइमा रहेको यो गीत भाका तपाईँका लागि अथवा रेडियो सुन्नका लागि सबैका लागि बजाउन चाहन्छु प्राविधिक मित्रले तयारी गर्नुभएको छ पक्कै पनि स्वीकार्नुहोस् पैसा एल्बमबाट

0: त्यही मित्र टेलिफोनमा आउनु भएको छ, ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते।
1: नमस्ते हजुर,
0: सुरज भण्डारीजी।
1: हजुर पक्कै पनि हजुर, नमस्कार।
0: नमस्कार, आराम हुनुहुन्छ सुरजजी?
1: एकदम, तपाईँको आशीर्वाद।
0: तपाईँको भोइस रेडियोमा फोन सुन्ने बित्तिकै उठाउने बित्तिकै चिनिन्छ सुरजजी।
1: पक्कै पनि हो र,
0: धेरै हराउनु भयो, कता जानुभयो? त्यो
1: होइन, यस्तो भयो, म कतै पनि गएको थिइनँ, घरतिरै थिएँ। रेडी लुमिनले हामीलाई छोडेको कि रेडी लुमिनलाई हामीले छोडेको त थाहा भएन, तर म यहीँ घरतिरै थिएँ।
0: रेडियो लुम्बिनीले त कहिले पनि छोड्दैन, सुरजजीले छोडे जस्तो लाग्यो। रेडियो लुम्बिनीले त सधैँ सुशेली मार्फत रमाइला गीत संगीतहरू सुनाइरहेको छ। सुरजजी जस्तै प्रतिभावान व्यक्तिहरूलाई भित्र्याउनका लागि दिनदिनै रिक्वेस्ट गरेको गरै छ, अनि सुरजजीलाई कसरी छोड्छ? अनि के गर्दै हुनुहुन्छ सुरजजी त्यो तमा सत्रमा?
1: आरामै हुनुहुन्छ? होइन, म घरतिर बाटो पछाडि घरमै बाहिरपट्टि यसो बसेर चाहिँ
0: गर्मी छ,
1: कार्यक्रम सुनिरहेको। हजुर, गर्मी त अब भन्नै परेन,
0: असारको महिना पानी परेको छैन। सुरजजी बिउ कत्रो भएको छ सुरजजी?
1: हजुर, मैले के अरे अहिले सबै खेतमा चाहिँ मकै रोपे, यो धान चाहिँ म रोपिन।
0: धान रोप्नु भएन?
1: हजुर हजुर,
0: हरिया मकै र मही खानी त सुरजजीकोमा पो होइन।
1: मही त अब गाई छैन, नभए भैँस छैन, न किनेर लिएर आएर दही फिटेर खाए मात्रै हो, नत्र चाहिँ अब मही मकै चाहिँ खान पाइन्छ अलि के अरे अब असोजमा।
0: असोजमा चट्टै हरियो मकै खान चाहिँ सुरजजीकोमा जानु पर्यो। हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सन हाम्रो सविता ढकालले र यो क्यामेरा पर्सन प्रशान्त गेवालले निकै रुचाउनुहुन्छ कि मकै, अहिलेको मकै चाहिँ एकदमै रुचाउने, महीसँग पायो भने त भन्नुहुन्छ मलाई।
1: अब यो खाना पनि ठ्याक्कै अब यो दसैँको बेला हुन्छ, अब दसैँको बेला चाहिँ घरतिर जाने कि मही खाने, यहाँ चाहिँ के अरे गङ्गोलिया पक्रेतिर हुने?
0: होइन, मकै खाने पहिला त्यसपछि घरतिर जानु भन्नुभएको छ प्रशान्तजीले पनि,
1: त्यो पनि हुन्छ।
0: पहिला मकै खाने अनि मही खाने अनि बल्ल दसैँ मनाउन जाने, पहाड़तिर घुम्न जाने भन्नुभएको छ सुरजजी। पक्कै पनि कार्यक्रम सुशेलीमा आउनु भएको छ, निकै रमाइलो मान्छे, प्रतिभाको धनी, हामीलाई माया गर्नुहुन्छ सुरजजीले, र सुरजजीलाई पनि हामी हाम्रो तर्फबाट पनि माया लाग्छ सुरजजी। कार्यक्रमलाई बिर्सनु हुँदैन, कहिले काहीँ त अब सधैँभरि कहिले कता भइन्छ होइन, तर फुर्सद मिलेको बेलामा चाहिँ सुरजजीले रेडियो लुम्बिनीलाई माया गर्नुहुन्छ। कार्यक्रम सुशेली मार्फत जति पनि रेडियो सुन्नुहुन्छ सबैलाई रेडियो सुन्न र प्रतिभा पस्कनका लागि पनि आग्रह गर्नुहुन्छ। आज पक्कै पनि यो रेडियो सुनेर बस्ने सुरजजी आउनुभयो भनेपछि सबैले कान खोल्नु भएको छ कि सुरजजी, के ल्याउनु भएको छ आज नयाँ भनेर?
1: त्यो भन्दा पनि अगाडि मैले एउटा कुरा भन्छु, तपाईँहरूको रेडियो कमसेकम 20 घरले सुनेर बस्नु भएको छ होइन, हाम्रो तपाईँहरूको भन्नाले हाम्रो रेडियो
0: हजुर,
1: उहाँहरू सबैले सुन्नुहुन्छ होला, म गीत गाउनु त त्यति जान्दिनँ है
0: हजुर,
1: त्यही पनि म लोकगीत त्यति जान्दिनँ, आधुनिक गीत मात्रै हो होइन,
0: त्यति जान्दिनँ भन्नुहुन्छ नि, रमाइला राम्रा मिठा गीत गाउनुहुन्छ, आधुनिक गीत पनि त राम्रै हुन्छ
1: हजुर। म एउटा आधुनिक गीत हाम्रो एकजना के दाइ उहाँको नाम थाहा भएन, यो म उडेर जुन छुन्छु भन्ने चाहिँ सानो गाउँछु, म बाहिरपट्टि छु घरदेखि बाहिर, म घरमा छैन, घरमा भए म त्यही अनुसारले गाउँथे, मेलोडी नमिल्ला त्यसको लागि चाहिँ क्षमा प्राप्ति छु, म गाउँछु र मैले गाउने जति सबै श्रोताहरूले चाहिँ सायद मन पराउनुहुन्छ होला जस्तो लाग्छ मलाई है त।
0: हुन्छ, सुरु गर्नु सुरजी, मन पराउनु
1: हस्, थ्याङ्क यू।

0: नबिझिँदा नबुझ्दा त के थाहा छ र होइन, बुझिँदा चाहिँ बहुत ठुलो कुरो हो यो चिज होइन र
1: हो नि, एकदमै ठुलो
0: अझै बाँकी नै छ। हृदयको बगैँचामा प्रीति रोपेको

0: सर यति नै काम चाहिँ म अलिकति बाहिर
1: निस्केँ। निकै निकै राम्रो सुरजी, एकदमै राम्रो छ तपाईँको स्वर। कलाकार बन्ने मान्छे खै कता हराउनु भयो, कलाकार एल्बम निकाल्न पर्ने मान्छे होइन, रेडियो लुम्बिनीमा ल्याएर इन्टरभ्यू लिन पर्ने मान्छे, मकै छर्नु भएको छ, त पनि राम्रै छ, गीत संगीतलाई निकै रमाइलो गराउनुहुन्छ। तपाईँको एल्बम हुनपर्ने, जस्तै जसले पनि रेडियो सुन्नु भएको छ, सुरजजी चाहिँ कलाकार हो भनेर हामीलाई म्यासेज गर्नुहुन्छ, हामीले कलाकारै हुनुहुन्छ उहाँ, एल्बम मात्रै ननिकाल्नु भएको भनिरहेका छौँ होइन, होला सुरजजीको एल्बम पनि होला त्यो मान्छे सोधेको छैन, अब चाहिँ सोध्न मिल्छ
0: हजुरहरूको साथ र सहयोग यदि पाइयो भने पक्कै पनि त्यस ठाउँमा पुग्न सकिन्छ भन्ने म एकदम एकदमै आशा र ऊ गरेका छु। रेडियो लुम्बिनीको साथ र मलाई सहयोग हुनु पर्यो
1: एकदमै, हामी त तपाईँ जस्तै कलाकारहरूको खोजीमा छौँ, प्रतिभाहरूको खोजीमा छौँ, तपाईँहरूलाई नै सहयोग गर्ने भनेर यो कार्यक्रम सुशील यति बेला आइरहेको छ सुरजजी, हामीबाट 100% तपाईँलाई सहयोग हुन्छ, तपाईँ मात्रै आँट्नुहोस्, हामीले के गर्नुपर्छ त्यो सबै गर्छौँ है त। अब फेरि रमाइलो छ, बोल्नै लाज लाग्यो, बुझ्नै लाज भयो, खेम सेन्चुरी र चन्द्र कार्कीको आवाजमा रहेको रमाइलो भाका सविता ढकालले बजाउने तयारी गर्नु भएको छ, कसैलाई सम्झन चाहनुहुन्छ समर्पण गर्न चाहनुहुन्छ भने शुरू गर्नुहोस्।
0: सम्झना समर्पण गर्दाखेरि सबभन्दा पहिला त हजुर यति मिठो बोल्ने र यस्तो राम्रो कार्यक्रम चलाउने हजुरलाई
1: धन्यवाद।
0: यहाँनिर अहिलेसम्म मैले कुनै पनि कार्यक्रम रेडियोहरूमा सुने, यो तपाईँले जति यस्तो बोल्ने मान्छे र यति मिठो आवाजको भएको मान्छे, आवाज भन्दा पनि यसरी सम्बोधन गर्ने के अरे एउटा युवा हो हजुर हुनुहुन्छ, उहाँलाई तपाईँलाई चाहिँ एकदमै, अनि मेरो के अरे उतापट्टि हाम्रो ढकाल बहिनीलाई चाहिँ एकदमै, बहिनीले राम्रोसँग आवाज सुनेर चाहिँ दाई नमस्ते भनेर भन्नुहुन्छ बहिनीलाई चाहिँ एकदमै, र हाम्रो रेडियो लुम्बिनी कतिजना हुनुहुन्छ उहाँहरू सबैलाई त मैले चिनेको छैन है
1: हजुर,
0: भारती सबैलाई एकैचोटि एकमुष्टमा चाहिँ एकदमै मेरो चाहिँ एकदमै आजको दिन शुभ रहोस् भन्न चाहन्छु, र मेरो एकजना प्रिय बहिनी छन् काठमाडौँमा, बहिनीलाई चाहिँ अलिकति अशक्त हुनुहुन्छ अरे, मलाई फोन गर्नुभएको थियो बिहान, अहिलेसम्म त गर्नुभएको थियो नि, बिहान एकचोटि गर्नुभएको थियो, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना, र मेरो आमा अहिले के अरे उहाँ भैरवतिर हुनुहुन्छ, आमालाई र हाम्रो भण्डारी परिवार सबैलाई एकमुष्टमा, र मेरो साथीहरू जति हुनुहुन्छ मलाई सुरज भण्डारीले चिन्ने अथवा नचिन्ने, मलाई माया गर्ने मलाई खा गर्ने सबैलाई एकदमै मैले सम्झिँदै नमस्ते।
2: सुरज भण्डारीजी तिलुक्तमा 17 आउनु भएको थियो, पक्कै पनि निकै रमाइलो भाका पस्केर जानुभएको छ। सुरजजीले मैले गीत गाउन जान्दिनँ, मेरो चाहिँ स्वर छैन, मेलोडी मिल्दैन भन्नुहुन्छ, र पनि निकै राम्रा गीतहरू अथवा प्रतिभाहरू पस्कनुहुन्छ सुरजजी, जस्तै प्रतिभाको खोजी गर्ने कार्यक्रम हो कार्यक्रम सुशेली, जति पनि प्रतिभा हुनुहुन्छ, जति पनि प्रतिभा पस्कन आउनुहुन्छ उहाँहरूलाई हामीले सम्मान गर्नुपर्छ, उहाँहरूलाई हौसला दिनुपर्छ, उहाँहरू अगाडि बढ्नुहुन्छ, हामीले पछाडिबाट धकेल्ने काम गर्छौं, त्यसैले पनि सुरजजी जस्तै कोही पनि प्रतिभा छ भने लुकाएर नराख्नु होला, 71562012 को बाटो भएर आउनुहोला। पक्कै पनि यति बेला के गर्दै हुनुहुन्छ, चिया पिउने बेला भइसके जस्तो छ, हाम्रो क्यामेरा पर्सनले पनि चिया पिउन लाउनु भएको छ, प्राविधिक मित्रले पनि चिया आयो भनेर मलाई संकेत गर्नुभएको छ, रमाइलो भाका तपाईँको माझमा राख्दै हामी केही समय चिया पिउँछौ, यो गीत बजुन्जेलसम्म क्यामेराबाट क्यामेरा पनि हाम्रो क्यामेरा पर्सनले पिउँदै हुनुहुन्छ, सुरूप सुरूप पार्नु भएको छ, पक्कै पनि रमाइलो गर्ने कार्यक्रम हो लोकदोरी भाका तपाईँका माझमा राख्दै बोल्नै लाज भयो, यो रमाइलो भाका क्याम सेन्चुरी र चन्द्र कार्कीको आवाजमा रहेको रमाइलो भाका तपाईँको लागि राख्दै पक्कै पनि 71562012 को बाटो भएर आउनुहोला, अहिले भने स्वीकार्नुहोस् यो रमाइलो भाका।

बोल्नै लाजा भयो ख्याम सेन्चुरी र चन्द्र कार्कीको आवाजमा राखेको रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको बुधबारी व्यवसायमा यति बेला रमाइला रमाइला गीत संगीत लोकदोहोरी भाकाहरू तपाईँको माझमा राखिराखेका छौं र तपाईँका भाका तपाईँका प्रतिभाहरू पस्किन अवसर दिएका छौं। तपाईँका मेसेजहरू पढ़िरहेका छौं। पक्कै पनि जनक रसायली मगरले हामीलाई गुड आफ्टरनून अफ समिङ कम डेलिकेटेड अल फ्रेण्डस कार्यक्रम सुशीलीको उत्तरोत्तर प्रगतिको कामना निकै राम्रो छ कार्यक्रम सुशीली मार्फत। अब बज्ने गीत मलाई जनक रसायली जनक रजाली मगर भनेर चिन्ने नचिन्ने सबैका लागि सुनाउन चाहन्छु भनेर हामीलाई मेसेज गर्नुभएको छ। जनकजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। उकाली ओराली भन्च्याङ चौतारीमा गुन्जिने नेपाली पन बक्ने ती दोहोरी भाकाहरू तपाईँको माझमा हामी राख्दै आएका छौं। कलाकारहरूले पक्कै पनि तराउबाट यकु छेत्रीले कति रमाइलो भाका आज प्रस्तुत गर्नु भएको थियो उहाँलाई फेरि पनि म सम्झन चाहे। निकै रमाइलो भाका, निकै यथार्थ भाका, आफ्नो बारीमा कहिले सुन्नु फल्छ होइन त्यस्ता आफ्ना कोर्नी ती कोराईहरूलाई तपाईँले ती शब्दहरूलाई निखारता बनाउँदै आउनुहोस्। ती गला कलालाई सुधार्दै आउनुहोस्। तपाईँ राष्ट्रिय स्तरको कलाकार बन्नका लागि दुःख छैन, त्यसमा तपाईँ लगनशील भएर लाग्नुहोस्। तपाईँसँग थोरै स्वर छ भने पक्कै पनि बाजा गाजाले तपाईँको स्वरलाई उत्कृष्ट बनाउँछ। त्यसैले पनि कला प्रतिभा गला छ भने 071-562-12 को बाटो भएर आउँदै गर्नुहोला। अहिले भने तपाईँका फेरि माझमा फेरि पनि रमाइला भाका राख्ने क्रममा ओइ कान्छु म त परदेश जान्छु पुरूषोत्तम पौडेल शान्तिश्री परियारको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि 071-562-12 को बाटो भएर आउनुहोला।

आहा, मनले का मान्छ ओइ कान्छा, मनले का मान्छ पक्कै पनि परदेशिनी श्रीमानलाई परदेश नसकी नसकी पठाउने यो देश नेपाल हो। त्यसैले पनि धेरै युवाहरू रोजीरोटीको लागि प्रदेश गएका छन्। ती प्रदेशी पीड़ा जुन दाई छ, जुन घरमा बस्ने महिला अथवा विदेशमा बस्ने पुरूष बीचको यो निकै रमाइलो भाका तपाईँका माझमा राखेर फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीली पुरूषोत्तम पौडेल र शान्ति श्री परियारको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका बीचमा राखिसकेका छौ। कार्यक्रम सुशीलीको बुधबार व्यवसाय हो। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने। यदि बेला तपाईँसँगै छौ, तपाईँ हामीसँगै हुनुहुन्छ। रमाइला रमाइला नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै आएका छौं। धेरैले मेसेज गरिरहनु भएको छ, त्यसै गरेर कालीगण्डकी गाउँपालिका पाँच बलाम बेलटारी बर्मनी नारायणदाई भनेर चिन्छन् मलाई, सबैले भन्नुहुन्छ। बर्मनी नारायणदाईले कार्यक्रम सुशीलीको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु, निकै रमाइलो छ कार्यक्रम। कार्यक्रम सुशीली मार्फत मलाई बर्मनी नारायणदाई भनेर चिने, सम्पूर्णका लागि अब बजने गीत सुनाउन चाहन्छु भनेर कालीगण्डकी गाउँपालिका पाँच स्याङ्जा हाल नयाँ मिल तिलोत्तमा छबाट हो भन्नुभएको छ। बर्मनी नारायणदाईलाई जतिले पनि चिन्नु भएको छ, नचिन्ने नचिन्ने सबैका लागि अब बजने रमाइलो भाका सुनाउन चाहन्छु भन्नुभएको छ। नारायणजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर तोयनाथ नेउपानेले तिलोत्तमा चारबाट हामीलाई सम्झनु भएको छ, कार्यक्रम सुशीली निकै राम्रो छ, कार्यक्रम सुशीलीको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर हामीलाई म्यासेज गर्नुभएको छ। अब बज्ने गीत मलाई तोयनाथ नेउपाने भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि सुनाउन चाहन्छु अथवा समर्पण गर्न चाहन्छु भन्नुभएको छ। त्यसै गरेर तपाईँका लागि पनि मेसेज पठाउनका लागि रेडियो लुम्बिनी मणिग्राम नेपालीमा सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ। साथी बनिसकेपछि कार्यक्रम सुशीलीसँगै रमाइलो गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, सन्देशहरू पठाउन सक्नुहुन्छ, कार्यक्रममा फोन गर्न सक्नुहुन्छ, प्रतिभा सुनाउन सक्नुहुन्छ। कला संस्कृतिको जगेना कसरी गर्न सकिन्छ यिनी कुराहरूमा गफ गाफ पनि गर्न सक्नुहुन्छ। त्यसैले झर्को नमानिकन फोन गर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। बुधबार व्यवसायीलाई लगभग लगभग कार्यक्रम सकिएको जानकारी प्राविधिक मित्रले लाइट बाल्नु भएको छ। पक्कै पनि कार्यक्रमबाट छुट्टिनुभन्दा पहिला यतिन्जेल कार्यक्रम सुन्नुभयो तपाईँ सबैप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। तनहुँबाट फोन गर्नुभयो, तिलोत्तमा सत्रबाट फोन गर्नुभयो, हामीलाई माया गर्नुभयो, तपाईँहरू फोन गर्ने जतिलाई पनि म एकमुष्ट रूपमा हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। जतिले म्यासेज गर्नुभयो, धेरै लेखेर साथीहरूको नाम पठाउनु भएको छ, पूर्वदेखि पश्चिमदेखि सबैले कार्यक्रमलाई माया गरिदिनु भएको छ, विदेशदेखि देशदेखि सबैप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई शेयर गरेर पनि साथ दिनुहुनेछ। कार्यक्रम सुशीलीलाई शेयर गरेर नेपालीको मन मनमा पुर्याइदिनुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया पनि दिनुहोला, यही पनि भन्न चाहन्छु। र कार्यक्रम यतिन्जेल सुन्नुभयो, फोन गर्नुभयो र कार्यक्रम रेडियो सुन्नुभयो, फेसबुकमा हेर्नुभयो, सबैप्रति एकमुष्ट धन्यवाद दिँदै प्राविधिबाट मलाई साथ दिएर पक्कै पनि मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि एक घण्टा नयाँ तथा पुराना लोकदोहोरी भाकाहरू पस्कने र मेरो आवाज तपाईँको रेडियो सेटमा पुर्याउनका लागि खटिने सविता ढकाललाई विशेष विशेष धन्यवाद दिँदै क्यामेरामा एक घण्टा क्यामेरा हातमै राखेर यो भिडियो कैद गरेर फेस रेडियोको आफ्नै पेजमा लाइभ गर्ने प्रशान्त गेवालीलाई पनि विशेष धन्यवाद दिँदै बुधबार व्यवसायबाट म छुट्टिन पर्दा पहिले लगानको महिना छ, लगानको महिनामा जति पनि लगानमा गाँसिनु भएको छ, जति पनि बिहेमा गाँसिनु भएको छ, सबैलाई नयाँ दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। तपाईँहरूको जीवन सुखीमय होस् अथवा नमरुन्जेलसम्म तपाईँको मायाको गाँठो आज जसरी कस्नुहुन्छ त्यसै गरी कसिरहोस्। घुम्टेकी छरी पञ्चे बाजा जति पनि विवाह गर्नुभएको छ जतिलाई शुभकामना दिँदै आज लगानको महिना यो पञ्चे बाजा छोड्दै शुक्रबार एक बजे तपाईँसँग जोडिने गरी रमाइलो गर्नका लागि तपाईँसँगै सहकार्य गर्नका लागि म जुट्ने गरी शुक्रबार एक बजेसम्मका लागि म प्रकाश नेपाली पनि बिदा हुन्छु। नमस्कार, जय गीत जय संगीत।

0: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू चिकित्सक ज्यूहरू प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। हाम्रो तिलोतमा हाईटेक ल्याबले आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोतमा हाईटेक ल्याब, तिलोतमा पाँच, मणिग्राम, रूपन्दे, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-595-719 र 98-72-96-018, मेल तिलोतमा हाईटेक ल्याब @gmail.com।
1: किन झगडाउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
9: फोन नम्बर 071-531-641 535-641।
10: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
17: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
18: के हुनु नर्सनानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्नु त नानी?
17: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ।
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
23: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: आग लागी हुन नदिन सधैँ सनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: डेंगू से बचे की खंती मच्छर के काटे से बचे भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
3: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
4: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेर्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
5: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
6: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
7: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
9: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: खुसीको खबर
3: होइन, के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
4: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
3: साउजी क्यूआर भयो
5: है? ए, बोक्नुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनेछु नि हजुरलाई
1: ल

0: तपाईको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
0: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
2: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
4: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिक

0: 15 दिनको दबाई खानुस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्दा 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु। त्यही बाबु म बेस्तरी खुसी म त अहिले त अब त म त बचेँ भनेको छ नि म
6: सुमाया सुधार रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्का हानी यहाँबाट झस्का हानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्त पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन सुख नारायणगढ चितवन मोबाइल 98550 5094

0: विचार उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश। लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड़। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़्दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान शुरू हुँदैछ। मतदान शुरू हुन भने अझै दुईदेखि तीन घण्टासम्म लाग्ने अनुमान छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि झण्डै 400 जनाको उम्मेद्वारी परेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ। को विवरण रुजू गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम गरिनेछ। मतदानका लागि 80 विद्युतीय उपकरण तयारी अवस्थामा छन्। विभिन्न क्लस्टरबाट पनि उम्मेद्वार कायम भएकोले मतदानमा अतिरिक्त समय लाग्ने देखिन्छ। मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि 4000 धेरै रहेका छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने गरी तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी 6 जनाको निर्वाचन हुनेछ। यसैबीच राष्ट्रपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज काठमाडौँ फर्किनु भएको छ। राष्ट्रपाको प्रथम महाधिवेशन गएको आइतबारदेखि शुरू भएको हो। हिजो नै सकिनु पर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिलाई यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेका तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई तीनवटा पक्षहरू, तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव समेटिएको छ। त्यस्तै निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतको आधारमा घटाउन, कार्यशील पूँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न, धितोयुक्त कर्जाको वर्गीकरण तथा कालो सूचीकरणको समयसीमा विस्तार गर्न, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न तथा नेपाल राष्ट्र बैंकभित्र अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघले सुझाव दिएको छ। अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गवर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यत ब्याजदर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित रहने बताउनु भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घुराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काम बाहेक दिउँसो घरबाट बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारको संरक्षण र प्रवर्धन गर्ने काम सरकारको भएको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनुभयो। अध्यक्ष मगरले मानवाधिकारको सम्मान गरेर अघि बढ़ने काममा केन्द्रित हुन व्यवसायलाई पनि आग्रह गर्नुभयो। यसैबीच सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकोले त्यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरू को मानवाधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको उल्लेख गर्नुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रणका का लागि वन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ। बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै, कोदो, आलु लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5 लाख रूपियाँ बजेट समेत विनियोजन गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। चिनिया ई कमर्स कम्पनी अलिबाबाले आफ्ना खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरूद्ध मुद्दा दायर गरेको छ। अलिबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बन्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिको लागि भएको भन्दै हतियार, रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलिबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको अलिबाबाले चिनिया सेनासँगको कथित सम्बन्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ़दो सूचीबाट आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जून 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरिएका कम्पनीहरूको सूचीमा अलिबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बीवाईडी र वाइडू जस्ता चिनिया फर्महरू पनि समावेश थिए। त्यतिबेला अलिबाबाले यो पदनामको विरोध गर्न कानूनी कार्यवाही गर्ने चेतावनी दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने भएका छन्। 34 वर्षीय नेइमारले चोटका कारण समूह सीमायसँगै मोरक्को र हैटीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3 गोलले हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसेलोटीले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 मिनट नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसी खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यो हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। ब्राजिल र स्कटल्याण्ड बीचको खेल भोलि बिहान 4:15 शुरू हुनेछ। स्कटल्याण्डले हैटीलाई 1-0 हराएको थियो भने मोरक्कोसँग 1-0 पराजित भएको थियो। 5 पटकको विश्व विजेता ब्राजिल र स्कटल्याण्ड बीच विश्वकपमा अहिलेसम्म 4 पटक भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकपमा आज राति 12:45 2 खेल हुँदैछन्। समूह बीका स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल रहेको छ। त्यस्तै बोस्निया एण्ड हर्जगोविना र कतार बीचको खेल पनि राति 12:45 रहेको छ। यस्तै बिहान 12:45 समूह सीका मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। त्यस्तै बिहान 12:45 2 खेल हुँदैछन्। समूह ए का दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिकोमा हुनेछ भने चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल पनि मेक्सिको सिटी रंगशालामा हुनेछ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाडौँ फिर्ता। आउँदो मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश। लय विमुख आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड़। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़्दो, सतर्कता अपनाउन आग्रह। चिनिया कम्पनी अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो, पेन्टागनको कालो सूचीबाट हटाउन माग। र विश्वकप फुटबलमा ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
8: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुईवटा मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्म पाणीको मूर्ति काठमाण्डको थम बहिलको अनुपम कलाकृति मानिन्छ। सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहाबहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ। पछि यो मूर्ति न्यूयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद गरिएको थियो। यी दुवै सम्पदालाई छिट्टै नेपाल पठाउने गरी तयारी भइरहेको छ। सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले काठमाण्डको माइतीघरमा आज धरना दिएको छ। बिहान माइतीघर मण्डलामा उनीहरूले धरना दिएका हुन्। राज्यले आफूहरूलाई आफ्नो हातमा भएको सीट पनि प्रयोग गर्न नदिएको धरनामा सहभागी दीपराजले आरोप लगाउनुभयो। सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष महानगर प्रहरी बौद्ध विकास कोष जनमत प्रहरीले धरपकड गर्ने कुटपिट गर्ने काम भएको उहाँको आरोप छ। सात दिनसम्म माइतीघरमा धरना दिने कार्यक्रम रहेको र त्यो अवधिसम्म पनि आफ्ना माग पूरा नभए रिले अनसन शुरू गर्ने उहाँले चेतावनी दिनुभयो। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा मलेसिया र बेलारूस पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका 26 वर्षीय विशाल बानिया, काठमाण्डु महानगरपालिका 14 बस्ने 29 वर्षीय रिजन खड्गिक र कैलालीका 23 वर्षीय प्रिन्स शाह रहेका छन्। विशाल र रिजनले मलेसिया पठाइदिने भन्दै दुईजनाबाट 3,85,000 र प्रिन्सीले बेलारूस पठाइदिने भन्दै एकजनाबाट 20,00,000 रूपियाँ लिएर सम्पर्कविन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाण्डौ र ललितपुरबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले नेपालका 16 यातायात व्यवसायी भारत प्रस्थान गरेका छन्। सार्वजनिक गाड़ीलाई वातावरण मैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायातको विकास गर्ने उद्देश्यले उनीहरू भारतको चेन्नई प्रस्थान गरेका हुन्। भ्रमण दलले चेन्नईमा रहेको विद्युतीय गाड़ी निर्माता कम्पनी स्विच मोबिलिटीद्वारा उत्पादित 12 मिटर लामो बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुमारले जानकारी दिनुभयो। पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष सुनिल कुमारले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय गाड़ीको प्रयोगलाई प्रवर्धन गर्न मद्दत पुग्ने बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह काठमाण्डौ फिर्ता। तोरेर अमेरिका पुर्याइएका दुई मूर्ति नेपाललाई फिर्ता, हस्तान्तरण गरिएका मूर्ति छिट्टै काठमाण्डौ ल्याइने। र स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायको समूहबाट काठमाण्डौको माइतीघरमा धरना। अहिलेलाई चारभन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
1: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
0: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
1: शान्तिको आवाज शान्तिको आवाज
2: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू चिकित्सक ज्यूहरू प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ हाम्रो तिलोतमा हाईटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ यो यात्रा सम्भव भएको तपाईहरूको माया विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौ प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ तपाईहरू सबैलाई हार्दिक धन्यवाद तिलोतमा हाईटेक ल्याब तिलोतमा 5 मणिग्राम रूपन्देह प्रेम भवन थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018 मेल तिलोतमा हाईटेक ल्याब @gmail.com
3: काका
4: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
3: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
4: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
5: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98-570-21-57 र 98-472-98
6: खुसीको खबर
7: होइन के खुसीको खबर हो दाजु
6: अरे भाइ लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
7: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्ने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806621354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316045
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैनी तथा

0: 其他收到，给我弄来罗锅呢，从外婆上一套的说，我呢上一套的都买看的婆罗。
1: 哎，塞了婆呢，世界上的药食的开了，干哈罗尼古混杂的，所有什么事，一个一趟，尼巴那 hospital， 阿这一趟。
2: हजुर नेपालमै उत्कृष्ट
1: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ निवान हस्पिटल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै सम्पर्क फोन 071592183 मोबाइल 98570068005 97676 091909 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली
3: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
4: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
3: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98470077003 98470066155 र 98470016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
1: भर्ना खुल्यो
5: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
5: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
5: सम्पर्क 98570016604 98470078505 र 071514029
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे
6: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
7: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
6: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुरा

0: हुन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
1: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
0: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
2: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ।
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोध तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: शरीर फुलेर जादुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
5: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु। सेवा म बेस्तरी खुसी म त अहिले त अब त म त बच्यो भनेको छ नि म
7: रामराजीपुर कल्यापुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतै पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहाँ बस्ने त्यहाँबाट त्यहाँ बस्ने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
12: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Kırka Kanti Ofisi Siment. Değişko Siment.
1: Buzer kar, rang, raunak. Kar raman duvay rangin banavne akarshak offer. Azay Buzer paints ko kharitna paunuhos. Motorcycle, freezer, mobile phone jitni mauka. Saatay short sort ma paunuhos 100 square feet ko self illusion design pani. Sarta haru lagu hune chan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाई बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
6: किन झोक्राउनु भछ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिलै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोले पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570211757 र 98472698
9: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू चिकित्सक ज्यूहरू प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ यो यात्रा सम्भव भएको तपाईहरूको माया विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौ प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ तपाईहरू सबैलाई हार्दिक धन्यवाद तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम रूपन्देही प्रेम भवन थप जानकारीका लागि फोन नम्बर 071590719 र 98672918 मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com
10: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीए मा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98705188 98705252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
12: डर लाग्नु निद्रा नलाग्नु
11: अनौठा विचार आउनु
12: निराशा बढ्नु खुसी नहुनु
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
12: छटपटी हुनु चिटचिट पसिना आउनु
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
11: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन हो।
14: नानी खाना खाना आऊ।
15: लाउ दिनुस।
14: हात धोयो?
15: धोइसके बाबा।
14: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
15: ढिला भइसक्यो।
16: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
14: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन?
16: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं।
17: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: उत्सवको पर्व
20: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
19: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
20: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
19: फोन नम्बर 071-542-6999।
21: साउजी क्युआर भए
22: ए बगनुस् त, मेसेज आएको छैन
23: घरी एसएमएस आएन।

0: हार्दिक आभार तथा धन्यवाद। आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 औं वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
1: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनेछु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
7: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: सधैँ हतारै हतार, ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
9: ए, किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
10: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
11: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
10: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
11: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
10: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
11: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
10: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
11: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
10: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
11: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
10: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
11: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
12: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा। विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
13: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराज फार्मेसी
14: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
13: मोबाइल 9806-3311 र 9806-21354।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
16: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
17: फोन नम्बर 0175136641, 5356141।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: हार्दिक आभार तथा धन्यवाद। आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अपरत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा पाँच, मणिग्राम, रूपन्देही, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-5907-19 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
6: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
10: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
11: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
10: ठीक बात सुनल जाए, रेडियो में लगातार बाजत बा।
12: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
10: फल फूल और साग पात बच्चा के खाना साथ साथ
11: सब मिल के खियावल जाए,
10: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा

0: के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
1: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जगह बेसी देवल जाए।
0: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहिए, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाहिए, बुझलू ने।
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
2: नमस्ते आई नमस्ते होइन बुढेस काल में के कुरा माओ बुढ़ा बुढ़ी गफी तै
3: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या
2: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बच्चेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
2: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
8: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
9: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: शरीर फुलेर घागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला तो नगर।
12: पहिला मलाई विश्वास लागेन। यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855509934।
14: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
15: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
16: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
16: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
17: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म मलाई कता

0: सांप के काटे में ध्यान देवे वाला बात, सांप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Khanti OPC Cement, Deshko Cement.
1: Verzal Ghar, Rang, Raunak. Ghar Raman, Duvay Rangin Banaune Akarshak Offer. Aze Verzal Paints ko kharidna paunu hos. Motorcycle, freezer, mobile phone jitne mauka. Saathai Sure Shot ma paunu hos 100 square feet ko self illusion design pani. Shartaharu lagu hune chan.
2: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू चिकित्सक ज्यूहरू प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। हाम्रो तिलोतमा हाईटेक ल्याबले आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाईटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम रूपन्देही प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018। मेल तिलोत्तमा हाईटेक ल्याब @gmail.com।
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
7: किन झोक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-28।

0: नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। आगामी आर्थिक वर्षका लागि तिलोत्तमाले ल्यायो 3 अर्ब 5 करोड़को बजेट। पूर्वाधार विकासलाई प्राथमिकता, सड़क मरमतका लागि 7 करोड़ 82 लाख विनियोजन। बुटवल उपमहानगरद्वारा 3 अर्ब 99 करोड़को बजेट सार्वजनिक। चालूतर्फ 52 र पूँजीगततर्फ 48% खर्च अनुमान। चितवनमा जारी रासोपा महाधिवेशनमा साँझ 7:30 बजेबाट मतदान हुने। सभापतिमा रवि लामिछाने निर्विरोध, 99 जना केन्द्रीय सदस्यका लागि चुनाव हुँदै। क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि। अब प्रहरीको तलब पनि 15 दिनमा। 11 जिल्लामा 82 ठाउँमा बर्ड फ्लू संक्रमण पुष्टि। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो। 11 महिनामा 25 अर्बभन्दा बढ़ीका विद्युतीय गाड़ी आयात। न्यू इन्भाइरोमेन्टमा कक्षा 12 उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विदाई। र कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम 32मा।
1: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र स्वार्थको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम रूपन्देही प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
0: अब हाल खबर विस्तारमा। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3 अर्ब 5 करोड़को बजेट सार्वजनिक गरेको छ। आज नगरसभाको 21 अधिवेशनको दोस्रो बैठकमा उप प्रमुख जागेश्वरी चौधरीले 3 अर्ब 5 करोड़ 67 लाख 88 हजारको बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेट मध्ये चालूतर्फ 92 करोड़ 38 लाख अर्थात 30.22% विनियोजन गरिएको छ। यस्तै पूँजीगत तर्फ 1 अर्ब 67 करोड़ 84 लाख अर्थात 54.91% र सामाजिक सुरक्षातर्फ 45 करोड़ अर्थात 14.72% विनियोजन गरिएको नगर उप प्रमुख चौधरीले जानकारी दिनुभयो। यस्तै वित्तीय व्यवस्थापनतर्फ 45 लाख अर्थात 0.15% खर्च प्रस्ताव गरिएको छ। बजेटमा आन्तरिक राजस्वबाट 36 करोड़ 6 लाख, संघीय र प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँड र नगद मौजातबाट 2 अर्ब 69 करोड़ 31 लाख प्राप्त हुने अनुमान गरिएको छ। नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उप प्रमुख चौधरीले चालू आर्थिक वर्षमा 2 अर्ब 92 करोड़ 83 लाख बजेट विनियोजन भएकोमा हालसम्म 1 अर्ब 63 करोड़ 58 लाख अर्थात करिब 53% खर्च भएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ 33 करोड़ संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 25 करोड़ 29 लाख अर्थात लक्ष्यको तुलनामा करिब 77% राजस्व संकलन भएको जानकारी गराउँदै उप प्रमुख चौधरीले संघीय सरकार मार्फत 1 अर्ब 52 करोड़ 86 लाख प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म 1 अर्ब 33 करोड़ 94 लाख अर्थात करिब 88% रकम मात्र प्राप्त भएको उल्लेख गर्नुभयो। बजेटमा नगरका सड़क मरमतका लागि 7 करोड़ 82 लाख, पुरानो सड़कलाई स्वर्णिम र बहुवर्षीय योजनाको रूपमा निर्माण गर्न 5 करोड़ 1 वडा 1 किमी सड़क कार्यक्रमका लागि 8 करोड़ 50 लाख विनियोजन गरिएको छ। यस्तै वडा नम्बर 10 देखि 17 सम्म मासिक 10,000 लिटरसम्म पानी खपत गर्ने उपभोक्तालाई महसुलमा 50% छूट दिनका लागि 20 लाख विनियोजन गरिएको छ। बजेटमा सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडानका लागि 35 लाख, बाल विकास कक्षालाई वातानुकूलित बनाउन 35 लाख विनियोजन गरिएको छ। तिलोत्तमाले ल्याएको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा 13 करोड़ बढ़ी हो। बजेटलाई सकेसम्म वस्तुनिष्ठ बनाइएको बताउँदै उपप्रमुख चौधरीले यसको सफल कार्यान्वयनमा सबैको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 3,99,22,21,200 रूपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अर्यालले आज नगरसभा बैठकमा प्रस्तुत बजेटमा चालुतर्फ 52% र उपपुँजीगततर्फ 48% खर्च अनुमान गरिएको छ। बजेटको व्यय अनुसार सामाजिक विकासतर्फ 28% र आर्थिक विकासतर्फ 12% बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदान बापत 29,22,00,000, सशर्त अनुदान चालुतर्फ 50,25,00,000, सशर्त अनुदान पुँजीगततर्फ 7,04,00,000, विशेष अनुदान पुँजीगततर्फ 90,00,000 तथा सम्मपूरक अनुदान पुँजीगततर्फ 20,00,000 प्राप्त हुने अनुमान छ। यस्तै प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान बापत 2,03,65,000, सशर्त अनुदान चालुतर्फ 56,50,000, सशस्त्र अनुदान पुँजीगततर्फ 1,73,00,000, समपूरक अनुदान पुँजीगत बापत 1,50,00,000 र विशेष अनुदान पुँजीगततर्फ 20,00,000 प्राप्त हुने प्रक्षेपण गरिएको छ। राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट 19,43,86,000 र प्रदेश सरकारबाट 2,75,61,000 प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ 1,50,38,00,000 69,200 संकलन हुने लक्ष्य राखिएको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँड अन्तर्गत विज्ञापन मनोरञ्जन कर र 77-72 को बिक्रीबाट 78,77,00,000 प्राप्त हुने अनुमान गरिएको छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन अन्तर्गत अहिले निर्वाचन प्रक्रिया जारी छ। महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ 7:30 बजेबाट मतदान शुरू हुने सो पार्टीले जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाले 7:30 बजेबाट मतदान शुरू हुने जानकारी दिनुभयो। महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित भएसँगै नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़ाइएको हो। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 गते गठन भएको रासपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध अध्यक्ष सभापतिमा निर्वाचित भन्नुभएको हो। राष्ट्रपति सभापतिमा लामी छानेलाई निर्विरोध निर्वाचित भए पनि 99 जना केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यालय प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। चरा तथा पंक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 वटा ठाउँमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत्र 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको हो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलप्रासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,99,313 अण्डा र 1,95,8 485 किलो दाना नष्ट गरिएको विभागले जनाएको छ। कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पंक्षीको ओसार पसारमा रोक लगाइएकोमा अहिले रोग नियन्त्रणमा आएपछि सोलाई खुकुलो बनाइएको डाक्टर दाहालले बताउनुभयो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलप्रासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेमाका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको विभागले जनाएको छ। नेपाल प्रहरीले पनि अब 15-15 दिनमा तलब पाउनेभएका छन्। प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा 15 दिनमा तलब दिन भनेको हो। प्रशासन विभागका डीआईजी हिमालयन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा सबै प्रहरीलाई अब पारिश्रमिक 15-15 दिनमा उपलब्ध गराउन भनिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैशाख 4 गते अर्थमन्त्री स्तरीय निर्णय गर्दै राष्ट्र सेवा कर्मचारीलाई 15-15 दिनमा तलब भत्ता सुविधा उपलब्ध गराउने निर्णय गर्नुभएको थियो। निजामती कर्मचारीले यस अघि नै अर्धमासिक रूपमा तलब भत्ता प्राप्त गर्दै आइरहेका छन्। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको प्रवक्ता विभूति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहको भैरहमा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सूर्यखेतको वीरेन्द्रनगर र दाङ घोराईको तापक्रम पनि बढ़दैछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। चालू आर्थिक वर्षको पहिलो 11 महिनामा 25,55,00,000 इन्यान सराख 16,000 बराबरका 10,845 विद्युतीय गाड़ी आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन्। 11 महिनाको अवधिमा 5,65,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय गाड़ी आयात भएका छन्। यस्तै 16,49,76,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय गाड़ी नेपाल भित्रिएको विभागले जनाएको छ। मणिग्राममा रहेको न्यू इन्भाइरोमेन्ट माध्यमिक विद्यालयले कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाई कार्यक्रम आज सम्पन्न गरेको छ। सो अवसरमा विद्यालयका अध्यक्ष नेत्रलाल वनले विद्यार्थीको समग्र विकासमा विद्यालयले निरन्तर प्रयास गर्दै आएको बताउनुभयो। कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश गेमाली, सह प्राचार्य ध्रुव खरेल, विद्यार्थीहरू आदर्श थापा, विधान गौतम, कृष चौधरी तथा गरिमा गेमालीले मन्तव्य राख्नु भएको थियो। शिक्षक शान्ता भूषालको सञ्चालनमा भएको कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिन्ह र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। कोलम्बियाले आज समूह के अन्तर्गत कंगोलाई 1-0 गोलले हराउँदै एक खेल बाँकी रहँदै फिफा विश्वकपको अन्तिम 32 स्थान सुरक्षित गरेको छ। कोलम्बियाका लागि निर्णायक गोल डानियल मुडोनले गरेका थिए। खेलको 67 मिनटमा जुआन विकेटको पासमा डानिया मुजोलले एक गोल गरे। उक्त गोलले निर्णायक हुँदा कोलम्बियालाई महत्वपूर्ण जित दिलायो। यो जितसँगै कोलम्बियाले 2 खेलबाट 6 अंक जोडेको छ। अब कोलम्बियाले समूह छोडेको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ। पोर्चुगलले यसअघि हिजो राति उज्बेकिस्तानलाई 5-0 गोलले हराउँदै पराजित गरेको थियो भने कंगो 2 खेलबाट 1 अंकमै सीमित रह्यो। यही खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। आगामी आर्थिक वर्षका लागि तिलोत्तमाले ल्यायो 3,05,00,000,000 बजेट। पूर्वाधार विकासलाई प्राथमिकता, सड़क मरमतका लागि 7,82,00,000,000 विनियोजन। बुटवल उपमहानगरद्वारा 3,99,00,000,000,000 बजेट सार्वजनिक, चालुतर्फ 52 र पुँजीगततर्फ 48% खर्च अनुमान। चितवनमा जारी रासोपा महाधिवेशनमा साँझ 7:30 बजेबाट मतदान हुने, सभापतिमा रवि लामिछानी निर्विरोध, 99 जना केन्द्रीय सदस्यका लागि चुनाव हुँदै। क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि, अब प्रहरीको तलब पनि 15-15 दिनमा। 11 जिल्लाका 82 ठाउँमा बर्ड फ्लू संक्रमण पुष्टि। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो। 11 महिनामा 25 अर्ब भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात। न्यू इन्भाइरोमेन्ट स्कूलमा कक्षा 12 उत्तीर्ण विद्यार्थीलाई सम्मान र विदाई। र कंगोला हराउँदै कोलम्बिया विश्वकपको अन्तिम 32मा। अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव जीवहरू, मेडिकल तथा प्रयोगशाला संचालक जीवहरू, चिकित्सक जीवहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाईटेक ल्याबले आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाईटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-5

0: बच्चालाई निरोगी र चलाख बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफुल पनि खुवाए तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउनु
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
3: स्वास्थ्यमा बटवल
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
3: असल अभ्यासदेखि नीतिका कुरा
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
7: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
6: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
8: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
9: प्रविधिको सही प्रयोग गरौ लैङ्गिक हिंसा अन्त्य गरौ तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
6: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनि देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
7: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
9: लैङ्गिक हिंसा अन्त्य गरौ हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
10: किन झोक्राउनु भन्छ काका
11: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
10: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
11: ए बुद्ध फाइबर कानफोली पनि त्यही भन्थ्यो
12: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98-570-21-757 र 98-472-28

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लायन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 पिताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: रामराजीपुर कल्याणपुर भन्छन् पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने, खानी भात अनि त्यति हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ
8: पछिका लागि भनेर औषधि बचाएर नराखौ
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
12: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
13: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: बर्जर घर रङ रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
16: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको
17: सीधा कुरा प्रश्न विचार
18: उज्यालो रेडियो नेटवर्क
19: अहिले बेलुकीको 6 बज्यो
20: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
21: राष्ट्रको शान किसान
20: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 बजेपछि मतदान शुरू हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको प्रतिवेदन सार्वजनिक।
0: अहिलेसम्म 175 वटा पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट। केही पालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश। देशभर 1,37,000 हेक्टरमा रोपाई सम्पन्न।
1: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू संक्रमण। पक्षीमा लक्षण देखिने बित्तिकै सम्बन्धित निकायमा खबर गर्न पशु सेवा विभागको आग्रह।
2: खबर गर्ने टोली पनि मुभ हुन्छ र त्यसमा चाहिँ सम्पूर्ण नष्ट गर्ने कार्यहरू हुन्छ। त्यसका प्रावधान अनुसार चाहिँ रोग कन्ट्रोलहरू गरिरहेको छ।
0: विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानको पखेटामा चीरा देखियो। एयरबसले 16 वटा विमानको विशेष निरीक्षण गर्ने।
1: र विश्वकप फुटबलमा आज मध्यरातीदेखि भोलि बिहानसम्म 6 वटा खेल हुँदै ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-4-93-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन बारे खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान शुरू हुँदैछ। मतदान अबको 2.5 घण्टा अर्थात 8:30 बजेपछि शुरू गर्ने तयारी छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि यसअघि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अबको केही बेरमा अन्तिम सूची प्रकाशित हुनेछ। मतदानका लागि 80 वटा विद्युतीय उपकरण तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि 4,000 भन्दा धेरै छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरण को निर्वाचन सकेर दोस्रो चरणमा भोलि बिहान पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जनाको निर्वाचन हुनेछ। आज दिनभर महाधिवेशन स्थल परिसरमा प्रचार प्रसारले निकै तीव्रता पायो। नेता कार्यकर्ता भोट माग्न व्यस्त छन्। अहिले पाउने 7 बजेदेखि भने मौन अवधि शुरू हुनेछ। यसैबीच रासोपाको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज दिउँसो काठमाडौँ फर्किसक्नु भएको छ। रासोपाको प्रथम महाधिवेशन गएको आइतबारदेखि शुरू भएको हो। हिजो नै सकिनुपर्ने कार्यतालिका भए पनि महाधिवेशन लम्बिएको छ।
1: भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो। यसअघि भोलि बिहान 11 बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो, तर आज संसदका महासचिव पद्म प्रसाद पाण्डेले निकालेको सूचनामा प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 3 बमोजिम सभामुखले असार 12 गते अर्थात पर्सि शुक्रबार दिउँसो 1 बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा रासोपाका 182 जना सांसद रहेका छन्।
0: निर्वाचन पर्यवेक्षण समिति एओसी नेपालले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चुनाव जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइएको छ। एओसीले देशभरका 165 निर्वाचन क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वारमध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। एओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा औसत 88 लाख र उपविजेताले त्यसको लगभग 3 गुणा बढ़ी औसत 2,83,00,000 रूपियाँ खर्च गरेका पाइएको छ। निर्वाचन खर्चको झण्डै 67% रकम पराजित उम्मेद्वारले खर्च गरेका छन्। यो नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ 25-33 लाख रूपियाँसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% बढ़ी खर्च गरेको पाइएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिलाई यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।
0: देशभरका 753 पालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा अहिलेसम्म 175 वटा पालिकाले विवरण प्रविष्ट गरेका छन्। पालिकाले असार 10 गतेभित्र नीति तथा कार्यक्रम सम्बन्धित नगर वा गाउँसभामा पेश गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। संघ सरकारले जेठ 15 र प्रदेश सरकारले असार 1 गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ।
1: यसैबीच केही पालिकाले बाँदर नियन्त्रणका लागि बन्द्याकरणदेखि हेरालुसम्मका कार्यक्रममा समेटेका छन्। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बन्द्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रका बाँदरलाई बन्द्याकरण गर्न लागेको हो। गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्द्याकरण कार्यक्रममा सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। किसानका लागि बाँदर जटिल समस्या बनेको र नियन्त्रणका लागि बन्द्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले बताउनु भएको छ। संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ। बाँदरको संख्या थपिँदै गएको र विशेष गरी मकै कोदो आलू लगायत कृषि बालीमा बाँदरले क्षति पुर्याउँदै आएका छन्। पौवादुङ्गा गाउँपालिकाले पहिलो चरणमा खोज तथा अध्ययन गर्न 5 लाख रूपियाँ बजेट समेत विनियोजन गरेको छ। यस्तै खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढ़ी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदर आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन 15 नगरसभाबाट हरेक वड़ा तथा टोलमा बाली हेरालु राख्नका लागि बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। उपमेयर विशन राईले प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमा बाँदर लगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि 45 लाख रूपियाँ छुट्याइएको छ।
0: देशभर 1,37,000 हेक्टरमा धान रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलको हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकोले रोपाई धमाधम हुन सकिरहेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पनि मनाइँदैछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बर्ड फ्लू संक्रमण र अपनाउनु पर्ने सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 बजेदेखि मतदान शुरू हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको प्रतिवेदन सार्वजनिक, अहिलेसम्म 175 पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट, केही पालिकामा बाँदर नियन्त्रणका लागि वन्ध्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश, देशभर 10% अर्थात 1,37,000 हेक्टरमा रोपाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चरा तथा पंक्षीहरूमा लाग्ने संक्रामक भाइरल रोग बर्ड फ्लू तीव्र रूपमा फैलिएको छ। विशेष गरी काठमाण्डु उपत्यकामा यसको संक्रमण तीव्र बनेको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितुवन, नवलपरासी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,89,313 अण्डा र 1,95,485 किलो दाना नष्ट गरेको पशु सेवा विभागले जनाएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। साथी हृदय रिमालले बर्ड फ्लू संक्रमणको पछिल्लो अवस्था र अपनाउनु पर्ने सावधानीबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
2: कोशी प्रदेशमा चाहिँ रोग पुरै कन्ट्रोल अवस्थामा रहेको छ र काठमाडौँमा जेठको मध्यबाट चाहिँ अलिकति पिकअप लिइरहेछ। काठमाडौँ, भक्तपुर, ललितपुरमा र छिमेकी काभ्रेमा दुईटा मात्रै फार्ममा चाहिँ आउटब्रेक देखिएको छ। रोग पत्ता लाग्ने साथै त्यो ठाउँमा चाहिँ टोलीहरू स्थानीय तह र प्रदेशसँगको समन्वयमा टोली मुखबाट ती संक्रमित पंक्षी पहुँचेर सम्पूर्ण नष्ट गरेर तह लगाउने काम भइरहेकै छ। आज पनि टोलीहरू मुभ भएको छ, हिजो पनि टोलीहरू मुभ भएको छ। त्यो कामहरू द्रुत गतिमा भइ नै रहेछ।
0: ककसले कस्तो सावधानी अपनाउने?
2: बर्ड फ्लू चाहिँ पंक्षीबाट पंक्षीमा सर्छ। यद्यपि यो भाइरसको H5N1 भाइरस चाहिँ कस्तो छ भनेपछि त्यो भाइरस र मान्छेको भाइरस चाहिँ मिसेर तेस्रो भाइरस जन्म्यो भने चाहिँ मान्छेबाट मान्छेमा सर्न सक्छ। त्यो जोखिम देखेको हुनाले हामीले दुईटा एउटा फार्ममा दुईटा मात्रै पंक्ति पनि संक्रमण छ भने सम्पूर्ण त्यहाँका अरू पंक्ति पनि नष्ट गर्नुपर्ने चाहिँ अवस्थाहरू हुन्छ, किनभने त्यो स्रोत चाहिँ निमित्या नै पार्नुपर्ने हुन्छ भाइरसको। त्यो कार्य हामी गरिरहेका छौँ र स्वस्थ पंक्षीहरू उसले चाहिँ मासुको लागि राम्ररी उमालेर पकाएर खानाको लागि कुनै पनि जोखिम हुँदैन। अहिलेसम्म पकाएको कुखुराको मासु खाएर काहीँ पनि बर्ड फ्लू सरेको प्रमाण काहीँ पनि छैन वर्ल्ड वाइड। त्यसै भएर निश्चिन्त रूपमा स्वस्थ पक्षीको मासुहरू प्रयोग गर्न, अण्डाहरू प्रयोग गर्न यसमा जोखिम चाहिँ न्यून देख्छौँ। र यसको लागि जोखिम कहाँ चाहिँ छ भने जसले चाहिँ जैविक सुरक्षाको उपाय राम्ररी अप्नाएको छैन, खुल्ला खुल्ला पोल्ट्रीहरू पालेको छ जहाँ वाइल्ड बर्डहरू काग पनि आउँछन् सम्पर्क हुन्छ, दाना पानी खुल्ला रूपमा प्रयोग गरिन्छन्, होइन कुखुराका आन्द्राहरू खुवाउने गर्छ, हाँसहरूलाई नदीको किनारमा पाल्ने गरिन्छन्, त्यस्तो पंक्षी पालनमा चाहिँ एकदमै जोखिम छ।
10: संक्रमण भएपछि पंक्षीमा कस्तो लक्षण देखिन्छ र के गर्ने?
2: बर्ड फ्लू भइसकेपछि पंक्षीहरू एक्कासी मर्छन् वास्तवमा। सिम्टम कतिपयले अब सिलोतीहरू चाहिँ निलोहरू हुन्छ, टाउकोहरू फुल्ने हुन्छ, तर मोस्ट अफ द टाइम चाहिँ कस्तो हुन्छ भनेपछि एक्कासी कुखुराहरू मरे भन्ने कुराहरू फार्मरले सुनाउँछ। आज पाँचवटा मरे, भोलि दसवटा, पछि पचासवटा, सयवटा बनेरै साध्य हुँदैन, त्यस्तो हिसाबले चाहिँ मर्छ बर्ड फ्लूमा। र त्यस्तो मरिहाल्यो भने तुरन्तै खाल्डो खनेर चाहिँ गाड्नुपर्छ, न त्यहाँ राखिरहेको भने पनि गनाउँछ र अन्यत्र सर्न सक्ने धेरै सम्भावनाहरू हुन्छ। र नजिकै पशुको निकायमा स्थानीय तह होस् अथवा जिल्लामा होस् खबर गर्ने र टोलीहरू चाहिँ हाम्रो टोली पनि मुभ हुन्छ र त्यसमा चाहिँ सम्पूर्ण नष्ट गर्ने कार्यहरू हुन्छ। त्यही हिसाबले हामी बर्ड फ्लू नियन्त्रण नियमावली 2078 छ, त्यसका प्रावधान अनुसार चाहिँ रोग कन्ट्रोलहरू गरिरहेका छौँ।
10: अब अहिलेसम्म 11-12 जिल्लामा झण्डै फैलियो भन्ने छ, यस बाहेक अन्य ठाउँमा त्यो नपुगेको ठाउँमा पनि त्यो खतरा हुन सक्छ, यसका लागि सरकारको चाहिँ अलिकति विस्तृत रणनीति के छ यस विषयमा?
2: पंक्षीको लागि हाम्रो सर्भिलेन्स कार्यहरू जारी नै भइरहेको हुन्छ, रोग नफैलेकामा पनि हाम्रो प्रयोगशालाहरूले कहीँबाट पनि त्यस्तो खबर आयो केही आएर पनि नियमित रूपमा मार्केट सर्भिलेन्सहरू भइ नै रहेको हुन्छ। त्यो हुँदा अन्य जिल्लामा चाहिँ हालसम्म संक्रमण देखा परेको छैन यिनै 11 जिल्लामा र 11 मध्ये पनि अरूमा लगभग नियन्त्रणको अवस्थामा छ, खालि काठमाडौँ भक्तपुर ललितपुरमा मात्रै अलिक नियन्त्रण कार्य भइरहेछ, आउँदै पनि आइरहेको अवस्था छ।
0: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्याय। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकोले सावधानी अपनाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङको घोराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ।
1: आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। मौद्रिक नीतिलाई तीनवटा पक्षहरू तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढ़ाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ़ने विषयमा सुझाव समेटिएको छ। अध्यक्ष पाण्डेले बजार र माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनुभयो। परिसंघको सुझाव ग्रहण गर्दै गवर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यत बजार दर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताउनुभयो।
0: मौद्रिक नीतिमा परिसंघको सुझावपछि अब शेयर बजारको खबर। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 14.45 अंकले घटेर 2660.20 बिन्दुमा झरेको हो। निफ्टी परिसूचक झण्डै 4 महिना यताकै कम बिन्दुमा झर्यो। यसअघि गएको फागुन 14 गते निफ्टी 2654 बिन्दुमा झरेको थियो। आज फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक 1.1 0.12% ओह्रालो लागेको छ। आज 200 कम्पनीको शेयर घटेकामा 64 बढ़ेको छ। त्यस्तै 10 कम्पनीको शेयर घटबढ़ भएन। आज सोपान फार्मास्युटिकल्सको शेयर 5% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रो पावर र एम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,36,00,00,000 कारोबार भएकोमा आज 338 कम्पनीको 1,07,00,00 कित्ता शेयर 4,41,00,00,000 रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6-96, 41-10-6-96।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषदको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी बाहिर आएको हो, जस अनुसार मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणीहरूका एक वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन काप्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विकास, निर्माण, पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयका विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
0: नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका 2 मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महावाणिज्य दूतावासका अनुसार 13 शताब्दीको काश्य पद्म पाणीको मूर्ति काठमाडौँको तबहिलको अनुपम कलाकृति मानिन्छ। सन् 1971 र 1977 बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहाबहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। यो मूर्ति सन् 1969 र 1983 बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ। पछि यो मूर्ति न्यूयोर्कमा रहेको महानगर संग्रहालयबाट बरामद गरिएको थियो।
1: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। काठमाडौँमा आज भएको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्य योजना सहित काम गरिरहेको उल्लेख गर्नुभयो।
0: सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबीन व्यवसायहरूको समूहले काठमाडौँको माइतीघरमा धरना दिएको छ। बिहान माइतीघर मण्डलामा उनीहरूले धरना दिएका हुन्। राज्यले आफूहरूलाई आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न नदिएको धरनामा सहभागी दीपराजले आरोप लगाउनुभयो। सात दिनसम्म माइतीघरमा धरना दिने कार्यक्रम रहेको र त्यो अवधिसम्म माग पूरा नभए रिले अनसन शुरू गर्ने उहाँले चेतावनी दिनुभयो।
1: आज सुन चाँदीको भाव घटेको छ। आज सुनको भाव तोलामा 3,600 रूपियाँलाई घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि तोलामा 105 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,485 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1,546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरा देवी निरौलाका अनुसार बाल बालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको हो। तीमध्ये 327 संघीय सरकार र बाँकी प्रदेश तथा पालिका सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बाल बालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान A380 केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले 16 सुपर जम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ। युरोपेली संघ EU उद्यान सुरक्षा निकायले नियमित मरमत परीक्षणका क्रममा पखेटाको महत्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसलाई उद्धृत गर्दै समाचार संस्था AFP जनाएको छ। निरीक्षणमा समावेश गरिएका 16 विमानमध्ये 15 एमिरेट्स र एउटा क्वान्टास एयरलाइन्सले सञ्चालन गरिरहेका छन्। तीमध्ये 5 एमिरेट्सका विमानमा तत्काल जाँच आवश्यक रहेको खबरमा उल्लेख छ। एमिरेट्सले आउँदो 48 घण्टाभित्र निरीक्षण प्रक्रिया शुरू गर्ने र मरमतपछि मात्र विमानहरू पुनः सेवा मार्फत फर्काइने जनाएको छ। कम्पनीले उडान तत्कालमा तालिकामा न्यूनतम असर पर्ने गरी एयरबस र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएको छ। A380 सञ्चालन गर्ने वायुसेवामा एमिरेट्स, सिंगापुर एयरलाइन्स, ब्रिटिश एयरवेज, क्वान्टास, फ्लुथान्सा, कतार एयरवेज, कोरियन एयर, एतिहाद एयरवेज, ANA र एसियाना एयरलाइन्स रहेका छन्। विश्वकै सबैभन्दा ठूलो A380 फ्लिट एमिरेट्ससँग छ र यसले सञ्चालनमा रहेका आधा भन्दा धेरै सुपर जम्बो उडाउँदै आएको छ। सन् 2021 एयरबसले A380 उत्पादन बन्द गरिसकेको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 खेल हुँदैछन्। राति पाउने 1 2 खेल समूह बी का स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा तथा बोस्निया एण्ड हर्जगोभिना र कतार बीच हुनेछ। त्यस्तै बिहान पाउने 4 ब्राजिल र स्कटल्याण्ड बीचको खेल अमेरिकाको मियामी रंगशालामा शुरू हुनेछ। अर्को समूह सी का मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। त्यस्तै बिहान पाउने 7 2 खेल छन्। समूह ए का दक्षिण अफ्रिका र दक्षिण कोरिया अनि चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल हुनेछ। यसैबीच ब्राजिलका सुपरस्टार नेइमारले विश्वकप फुटबलमा स्कटल्याण्डसँगको खेल खेल्ने भएका छन्। 34 वर्षीय नेइमारले चोटका कारण समूह सीमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाएका थिए। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3 हराएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एसेन्सलोटीले नेइमारले समूह चरणको अन्तिम खेल पूरा 90 नै खेल्ने बताएका हुन्। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने मा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका उनी यसै हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्। 5 विश्व विजेता ब्राजिल र स्कटल्याण्ड बीच विश्वकपमा अहिलेसम्म 4 भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि 8:30 बजेपछि मतदान शुरू हुँदै भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पर्सीका लागि सर्यो। प्रतिनिधि सभा चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको प्रतिवेदन सार्वजनिक।
0: अहिलेसम्म 175 वटा पालिकाको बजेट संघीय मन्त्रालयको पोर्टलमा प्रविष्ट। केही पालिकामा बाँदर नियन्त्रणका लागि वन्याकरणदेखि हेरालुसम्मका कार्यक्रम समावेश। देशभर 1,37,000 हेक्टरमा रोपाई सम्पन्न।
1: काठमाडौँ उपत्यका सहित 11 जिल्लामा बर्ड फ्लू संक्रमण। पक्षीमा लक्षण देखिने बित्तिकै सम्बन्धित निकायमा खबर गर्न पशु सेवा विभागको आग्रह।
0: विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानको पखेटामा चीरा देखियो। एयरबसले 16 वटा विमानको विशेष निरीक्षण गर्ने।
1: र विश्वकप फुटबलमा आज मध्यरातीदेखि भोलि बिहानसम्म 6 वटा खेल हुँदै ब्राजिलका नेइमारले स्कटल्याण्डसँगको खेल खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
17: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव जीवहरू, मेडिकल तथा प्रयोगशाला संचालक जीवहरू, चिकित्सक जीवहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोतमा हाईटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौ। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाईटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देह, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018। मेल तिलोत्तमा हाईटेक ल्याब @gmail.com।
18: सौजी क्युआर भयो है?
19: ए, भगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसके

0: क्षमा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
2: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको बलिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बात, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
3: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
4: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
3: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: अब नशा तथा मनोरोगको सफल

0: उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806317111
0: र 9806211354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
9: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
8: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 9807-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
6: बाल रोग,
8: छाला तथा यौन रोग,
6: हार जोड्ने, नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
8: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
6: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
0: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
16: 9857021-835।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
17: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
16: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
17: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
16: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोवा बोहिया रूपन्दे।
18: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
18: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्यौँ त नानी।
18: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
22: सबै मिलाइ खुवाऊ।
21: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
25: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
26: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
25: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
26: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
25: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
27: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
16: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौ।
17: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
16: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
17: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पुरा गराऊ।
16: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
17: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
16: थप आहारसँगै समय तालिका अनुसार बाल भिजा पनि खुवाऊ।
17: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855050934।
5: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ। मोबाइल 9855050934। ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
7: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो दस सिटी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
9: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
8: अब त म त बच्यो भनेको छ नि। म
9: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
10: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव जीवहरू, मेडिकल तथा प्रयोगशाला सञ्चालक जीवहरू, चिकित्सक जीवहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौ। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौ। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 0175907719 र 9872760018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
11: हरेक स्पेंडिंग मा कलेक्टिंग पॉइंट्स।

0: फोन पॉइंट संग सधै रिवार्डेड
1: स्वास्थ्यमा बटवल
2: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यास देखि नीतिका कुरा
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: कथा सुगुल्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
2: यति बेला साँझको

0: नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। आगामी आर्थिक वर्षका लागि तिलोत्तमाले ल्यायो 3 अर्ब 5 करोड़को बजेट। पूर्वाधार विकासलाई प्राथमिकता, सड़क मरमतका लागि 7 करोड़ 82 लाख विनियोजन। बुटवल उपमहानगरद्वारा 3 अर्ब 99 करोड़को बजेट सार्वजनिक। चालूतर्फ 52 र पूँजीगत तर्फ 48% खर्च अनुमान। चितवनमा जारी राजसपा महाधिवेशनमा राति 8:30 बजेबाट मतदान हुने। सभापतिमा रवि लामिछाने निर्विरोध, 99 जना केन्द्रीय सदस्यका लागि चुनाव हुँदै। क्रियाशील सदस्यता वितरणका लागि नेपाली कांग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि। अब प्रहरीको तलब पनि 15 दिनमा। 11 जिल्लाका 52 ठाउँमा बर्ड फ्लू संक्रमण पुष्टि। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो। तिलोत्तमाको लुम्बिनी सिटी कलेजमा वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न। न्यू इन्भाइरोमेन्टमा कक्षा 12 उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विदाई। र तिलोत्तमा वडा नम्बर 5 मा 1 महिना क्रिकेट प्रशिक्षण सम्पन्न। कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम 32 मा।
1: हार्दिक आभार तथा धन्यवाद आदरणीय सेवाग्राही मानुभाव ज्यूहरू, मेडिकल तथा प्रयोगशाला संचालक ज्यूहरू, चिकित्सक ज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हाम्रो तिलोत्तमा हाइटेक ल्याबले आजबाट 5 वर्षमा प्रवेश गरेको छ। यो यात्रा सम्भव भएको तपाईहरूको माया, विश्वास र साथको कारणले हो भन्ने हामीले बुझेका छौं। प्रयोगशाला क्षेत्रमा हाम्रो गुणस्तरलाई कायम राखी तपाईहरूको सेवामा निरन्तर खटिरहन प्रतिबद्ध छौं। आगामी दिनहरूमा पनि तपाईहरूको साथ पाउने अपेक्षा राख्दछौ। तपाईहरू सबैलाई हार्दिक धन्यवाद। तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, प्रेम भवन। थप जानकारीका लागि फोन नम्बर 071-590-719 र 98-72-96-018, मेल तिलोत्तमा हाइटेक ल्याब @gmail.com।
0: अब हाल खबर विस्तारमा। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3 अर्ब 5 करोड़को बजेट सार्वजनिक गरेको छ। आज नगरसभाको 21औं अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरी चौधरीले 3 अर्ब 5 करोड़ 67 लाख 88 हजारको बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेट मध्ये चालूतर्फ 92 करोड़ 38 लाख अर्थात 30.22% विनियोजन गरिएको छ। यस्तै पूँजीगत तर्फ 1 अर्ब 67 करोड़ 84 लाख अर्थात 54.91% र सामाजिक सुरक्षातर्फ 45 करोड़ अर्थात 14.72% विनियोजन गरिएको उपप्रमुख चौधरीले जानकारी दिनुभयो। यस्तै वित्तीय व्यवस्थापनतर्फ 45 लाख अर्थात 0.15% खर्च प्रस्ताव गरिएको छ। बजेटमा आन्तरिक राजस्वबाट 36 करोड़ 6 लाख, संघीय र प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँड र नगद मौजातबाट 2 अर्ब 69 करोड़ 61 लाख प्राप्त हुने अनुमान गरिएको छ।
2: आगामी आर्थिक वर्ष 2083-84 का नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न 3 अर्ब 5 करोड़ 67 लाख 88 हजार विनियोजन गरेकी छु। कुल विनियोजन मध्ये चालू खर्चहरू 92 करोड़ 38 लाख 22 हजार अर्थात 30.22% रहेकोमा कुल विनियोजन मध्ये पूँजीगत खर्चहरू 1 अर्ब 67 करोड़ 84 लाख 66 हजार अर्थात 54.91% र सामाजिक सुरक्षा खर्चहरू 45 करोड़ अर्थात 14.72% रहेको छ। साथै वित्तीय व्यवस्था तर्फहरू 45 लाख अर्थात 0.15%
0: प्रस्ताव नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख चौधरीले चालू आर्थिक वर्षमा 2,92,93,00,000 बजेट विनियोजन भएकोमा हालसम्म 1,63,58,00,000 अर्थात करिब 53% खर्च भएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ 33 करोड़ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म 25,29,00,000 अर्थात लक्ष्यको तुलनामा करिब 77% राजस्व संकलन भएको जानकारी गराउँदै उपप्रमुख चौधरीले संघीय सरकार मार्फत 1,52,86,00,000 प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म 1,33,94,00,000 अर्थात करिब 88% रकम मात्र प्राप्त भएको उल्लेख गर्नुभयो।
2: चालू आर्थिक वर्षमा कुल रु 2,92,93,48,000 बजेट विनियोजन भएकोमा हालसम्म रु 1,63,58,09,000 अर्थात करिब 53% खर्च भएको छ। चालू आर्थिक वर्ष 2,82,83,00,000 चालू खर्च तर्फ 1,03,46,67,000 बजेट विनियोजन भएकोमा हालसम्म रु 75,04,49,000 अर्थात करिब 73% खर्च भएको छ। त्यसै गरी पुँजीगत खर्च तर्फ रु 1,62,95,73,000 बजेट विनियोजन भएकोमा रु 53,96,92,000 अर्थात करिब 33% खर्च भएको छ।
0: बजेटमा नगरका सड़क मरमतका लागि 7,82,00,000 पुरानो सड़कलाई स्वर्णिम र बहुवर्षीय योजनाको रूपमा निर्माण प्रारम्भ गर्न 5,01,01,00,000 सड़क कार्यक्रमका लागि 8,50,00,000 विनियोजन गरिएको छ। यस्तै वडा नम्बर 10 देखि 17 मासिक 10,000 लिटरसम्म पानी खपत गर्ने उपभोक्ताहरूलाई महसुलमा 50% छूट दिनका लागि 20,00,000 विनियोजन गरिएको छ। बजेटमा सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडानका लागि 35,00,000 बाल विकास कक्षालाई वातानुकूलित बनाउन 35,00,000 विनियोजन गरिएको छ।
2: सड़क मरमत अभियान सञ्चालन गर्न वडा कार्यालयको बजेटसँग म्याचिङ गर्ने गरी रु 7,82,00,000 प्रस्ताव गरेको छु। नगरपालिकाको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन तथा तिलोत्तमालाई आवासीय तथा व्यावसायिक दृष्टिले आकर्षक क्षेत्रको रूपमा विकास गर्न ऐतिहासिक पुरानो सड़कलाई स्वर्णिम र बहुवर्षीय योजनाको रूपमा निर्माण प्रारम्भ गर्न रु 5,00,00,000 विनियोजन गरेको छु। खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूसँगको सहकार्यमा नगरपालिकाको वडा नम्बर 10 देखि वडा नम्बर 17 मासिक 10 युनिट 10,000 लिटर सम्म पानी खपत गर्ने उपभोक्ताहरूलाई महसुलमा 50% छुट दिने व्यवस्था गर्न रु 20,00,000 विनियोजन गरेको छु। रूपान्तरण गर्न र बाल बालिकाको पठन पाठनलाई सहज प्रभावकारी बनाउन सम्पूर्ण सामुदायिक विद्यालयहरूमा एसी खरिद तथा जडान गर्न रु 35,00,000 विनियोजन गरेको छु।
0: तिलोत्तमाले ल्याएको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा 13 करोड़ बढ़ी हो। बजेटलाई सकेसम्म वस्तुनिष्ठ बनाइएको बताउँदै उपप्रमुख चौधरीले यसको सफल कार्यान्वयनका लागि सबैको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,22,21,200 रूपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अर्यालले आज नगरसभाको बैठकमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ 52% र पुँजीगततर्फ 48% खर्च अनुमान गरिएको छ। बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ 28% र आर्थिक विकासतर्फ 12% बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट समानीकरण अनुदान बापत 29,22,00,000 सशर्त अनुदान चालू तर्फ 50 करोड़ 25 लाख, सशस्त्र अनुदान पूंजी तर्फ 7 करोड़ 4 लाख, विशेष अनुदान पूंजीगत तर्फ 90 लाख र समपूरक अनुदान पूंजी तर्फ 20 लाख प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान बापत 2 करोड़ 3 लाख, सशर्त अनुदान चालूतर्फ 56 लाख, सशर्त अनुदान पूंजीगत तर्फ 1 करोड़ 73 लाख, समपूरक अनुदान पूंजीगत तर्फ 1 करोड़ 50 लाख र विशेष अनुदान पूंजीगत तर्फ 20 लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ। राजस्व बाँडफाँड तर्फ संघीय सरकारबाट 19 करोड़ 43 लाख र प्रदेश सरकारबाट 2 करोड़ 75 लाख प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोतबाट 1 अर्ब 50 करोड़ 38 लाख संकलन हुने लक्ष्य राखिएको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँड अन्तर्गत विज्ञापन मनोरञ्जन कर र 72 को बिक्रीबाट 78 करोड़ 77 लाख प्राप्त हुने तथा गत आर्थिक वर्षको बचतबाट 40 करोड़ गरी कुल स्रोत 3 अर्ब 85 करोड़ रहने अनुमान गरिएको छ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन अन्तर्गत अहिले निर्वाचन प्रक्रिया जारी छ। महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि 7:30 बजेबाट मतदान शुरू हुने भएको छ। पार्टी प्रवक्ता मनिष झाले 7:30 बजेबाट मतदान शुरू हुने भनिए पनि मतदानको प्रक्रिया ढिलो भएको त्यहाँका सहभागीहरूले बताएका छन्। महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्र उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित घोषणा गरिएको हो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहले राख्नु भएको थियो। 2079 साल असार 7 गते गठन भएको राजसपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित हुनुभएको हो। राजसपा सभापतिमा लामिछानेलाई निर्विरोध निर्वाचित गरिए पनि 99 जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यालय प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। चरा तथा पंक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू यस वर्ष अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा भेटिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गएको चैत्र 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको हो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र 9,99,313 अण्डा नष्ट गरिएको विभागले जनाएको छ। नेपाल प्रहरीले पनि अब 15-15 दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्दै सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा 15 दिनमा तलब दिन भनेको हो। प्रशासन विभागका डीआईजी हिमालयन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा सबै प्रहरीलाई अब पारिश्रमिक 15-15 दिनमा उपलब्ध गराउन भनिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा तापक्रम बढ़िरहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता भूपति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ताता हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभयो। साथै बागमती र गण्डक प्रदेशमा पनि तापक्रम बढ़न सक्ने भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ। तिलोत्तमाको ड्राइभर टोल स्थित लुम्बिनी सिटी कलेजमा आज वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वार्षिक परीक्षा, खेल सप्ताह, विभिन्न अतिरिक्त क्रियाकलाप तथा हैकाथोन प्रतियोगिता में विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रम में तिलोत्तमा नगरपालिका वडा नंबर 3 का वडाध्यक्ष कल्याण पौडेलले सूचना प्रविधि को क्षेत्र में दक्ष जनशक्ति उत्पादन में लुम्बिनी सिटी कलेज को महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। कार्यक्रम में साइन रेसुङ्गा डेवलपमेंट बैंक का एचआर प्रमुख प्रवेश राय, कलेज का अध्यक्ष तथा कैंपस प्रमुख प्राध्यापक डाक्टर गणेश प्रसाद पाठक, सहायक कैंपस प्रमुख नारायण प्रसाद भूषालले आईटी क्षेत्र को बजार र मागको बारेमा प्रकाश पार्नुभएको थियो। मणिग्राममा रहेको न्यू इन्भायरमेन्ट माध्यमिक विद्यालयले कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाई कार्यक्रम आज सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा विद्यालयका अध्यक्ष नेत्रलाल वनले विद्यार्थीको समग्र विकासमा विद्यालयले निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश गेवाली, सह प्राचार्य ध्रुव खरेल, विद्यार्थीहरू आदर्श थापा, विधान गौतम, क्रिस चौधरी तथा गरिमा गेवालीले स्वागत गत तथा मन्तव्य राख्नु भएको थियो। शिक्षक शान्ता भूषालको सञ्चालनमा सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर 5 सञ्चालित एक महिने क्रिकेट प्रशिक्षण तालिम सम्पन्न भएको छ। वडा कार्यालयको सहयोग तथा तिलोत्तमा क्रिकेट एकाडेमीको संयोजनमा तालिम आयोजना गरिएको हो। तल्लो तहदेखि नै क्रिकेट खेलाड़ी उत्पादन गर्ने उद्देश्यले आयोजित तालिम समापन कार्यक्रममा वडाध्यक्ष रमेश डुम्रेले खेलकुदको विकासका लागि स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रमुख प्रशिक्षक कृष्ण प्रसाद भूषाल, वडा सदस्यहरू धर्मादेवी नेउपाने, हरिप्रसाद पन्थ, वडा सचिव हरिप्रसाद खतिवडा, वडा टोल सञ्जालका अध्यक्ष हरिप्रसाद पाण्डे लगायतले बाल बालिकालाई खेलकुदको माध्यमबाट अनुशासित बनाउन र व्यावसायिक खेलाड़ी उत्पादन गर्न यो प्रशिक्षण फलदायी रहेको बताउनुभयो। र कोलम्बियाले आज समूह के अन्तर्गत कंगोलाई 1-0 गोलले हराउँदै एक खेल बाँकी रहँदै फिफा विश्वकपको अन्तिम 32 स्थान सुरक्षित गरेको छ। कोलम्बियाका लागि निर्णायक गोल डानियल मुनोजले गरे। खेलको 76 मिनटमा जुआन क्युटोरेटको पासमा डानियल मुनोजले गोल गरेका हुन्। उक्त गोल नै निर्णायक गोल हुँदा कोलम्बियालाई महत्वपूर्ण जित निकाल्न सफल भएको हो। यो जितसँगै कोलम्बियाले 2 खेलबाट 6 अंक जोडेको छ। अब कोलम्बिया समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ। यही खेल खबरसँगै हामी साँझ 7 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। आगामी आर्थिक वर्षका लागि तिलोत्तमाले ल्यायो 3 अर्ब 5 करोड़को बजेट। पूर्वाधार विकासलाई प्राथमिकता, सड़क मरमतका लागि 7 करोड़ 82 लाख विनियोजन। भूटोबल उपमहानगरद्वारा 3 अर्ब 99 करोड़को बजेट सार्वजनिक। चालुतर्फ 52 र पूँजीगत तर्फ 48% खर्च अनुमान। चितोवनमा जारी रासोपा महाधिवेशनमा राति 8:30 बजेबाट मतदान हुने। सभापतिमा रवि लामिछानी निर्विरोध, 99 केन्द्रीय सदस्यका लागि चुनाव हुँदै। क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले 77 जिल्लामा कटायो प्रतिनिधि। अब प्रहरीको तलब पनि 15-15 दिनमा। 11 जिल्लामा 82 ठाउँमा बर्ड फ्लू संक्रमण पुष्टि। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो। तिलोत्तमाको लुम्बिनी सिटी कलेजमा वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न। न्यू इन्भायरमेन्टमा कक्षा 12 उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विदाई। र तिलोत्तमा वडा नम्बर 5 एक महिने क्रिकेट प्रशिक्षण सम्पन्न। कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम 32 अवस्त। साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका, कञ्चन भूपन्देही।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
15: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
16: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
15: ए साइला पनि दुनियादारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम।
17: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच
18: मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
19: नेपाली पात्रो अब तपाईको मोबाइलमा
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा महाधिवेशन जारी। नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान। 80 मेसिन तयारी अवस्थामा।
1: हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ नि ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने।
0: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन। वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न। गण्डकी कोशी सबैभन्दा पछाडि। 6 महानगरको बजेट भने निर्धारित समयमै। रोजगारदातामाथि कड़ा कार्यवाही हुने सरकारको चेतावनी।
2: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप समाधान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
0: तराईमा गर्मी बढ़दै, 3 दिन उच्च सतर्कता अप्नाउन मौसम विभागको आग्रह। आज मनसून प्रति कार्य कमाण्ड पोस्टको पहिलो बैठक सम्पन्न। पूर्व तयारी तीव्र बनाउन निर्देशन।
3: किडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ।
0: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द। विश्वकपमा आज राति समूह बी का 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्थानीय तहका बजेटहरू आइरहेका छन्। कतिपय तहको बजेट आउन बाँकी छ। धेरै जसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्यूटावरदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सड़कसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एक अर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्च भन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँसभा वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ।

0: जानकारहरूका अनुसार बजेट निर्माणमा राजनीतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुट्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यही एउटा पहिलो कुरा त त्यही भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो, यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने, पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो। एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू आएन। अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट, अब त यो त तपाईँको चाहिँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। र यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
0: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमाभित्रै बजेट पेश गर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसैबीच देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7,48,00,00,000, पोखराले 7,15,00,00,000, भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छूट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधूरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छूट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सीआईएनसँग बताउनुभयो।
2: दाय विरोधको फर्म ठ्याक्क भर्खर सक्यो उम्मेद्वारको, त्यही अब सक्यो, अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको दाय विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको 3-4 घन्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ अरे त्यो मिसिनलाई अनि त्यसपछि भोटिङ सुरु हुन्छ। लगभग अब मेरो विचारमा धेरै छैन, यो 20-30 होला। अब यसलाई चाहिँ हटाउन पर्ने, तपाईँको नाम सचाउन पर्ने के के छ यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ भनौँ न के अरे प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो 2-3 घन्टा ढिलो हुन सक्छ, 8:30 भने 10, 10:30, 11 बजे
0: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
3: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ, त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न बुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरो हुन्छ र आफ्नो एउटा जीवन पछि पनि त्यो श्रमबाट बाहिर निस्किसके

0: पछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप समाधान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
1: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ़न सक्ने अनुमान गरिएको छ। विभागले धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ़ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का लुगा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसूनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी, पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न, हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न, अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा 2-3 वटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पारवान क्षेत्र, र त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्सट्राभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुद्धार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य घर, खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको अवस्था आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ। र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने, र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 वटै जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुद्धार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 वटै प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 वटै जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत, भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी सङ्घीय मानव सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ, उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
1: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढ़ी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6 डिग्री सेल्सियस पुगेको थियो। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत आज राति 12:15 समूह बी का 2 वटा खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सी का मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 12:45 समूह ए का 2 वटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
3: गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
4: बच्चा एकदम रिल्याक्स हुनुपर्छ, उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
3: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबंगला फाउण्डेशनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौं।
4: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौँ, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
3: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ होइन, त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
4: ECDको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ गुणस्तरीय बाल शिक्षा चाहिन्छ तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ ऊ एकदम उसलाई अप्ठ्यारो छ ऊ उसलाई संकोचित मानेको छ ऊ डराएको छ ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन यो कुरा नै हामीले बुझेको हुँदैन ए त्यसलाई हप्काइदिउँ न हप्काएपछि त ठिक भइहाल्छ नि भन्ने होइन तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि उसलाई केही भएर त्यो गरिरहेछ सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन् तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि
9: होइन
4: र सान साना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12मा 19मा 24मा हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003मा पनि हामीले सम्मेलन गरिसकेको छ यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन यहाँ मात्रै गरेर त पुगेन यहाँ आउने मान्छेहरू खुसी हुन्छन् एकदम राम्रो कन्फरेन्स हुन्छ हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ ल्याएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ वर्कसप्सहरू हुन्छ एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन् यसलाई कसरी चेन्ज गर्ने त भन्ने अब रातो बङ्गलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्छ अब 5 वटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी
10: तर हाम्रो लागि च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने अर्को चाहिँ कालाबजारी
3: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवालाई रोजगारी दिने युवा उद्यमीसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
11: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्न आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ
10: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ता हुनुहुन्छ उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन सस युज गर्छौँ या माइक्सी प्यानहरू युज गरेको छौँ पहिला युज गरेको छौँ इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलगुडा लिएर आएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ यी सबै कुराहरू. त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टर भन्दा हुँदा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ अरे. र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन. कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त्यो सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामीले प्रोसेसहरू गरेको छैनौँ होइन. तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि फाइभ स्टार होटेल होइन, सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ अरे. यदि फाइभ स्टारले डेलिभरी गर्ने हो भने बाटोमा आएर रुम बेचेको भयो नि त, तिनीहरूलाई फाइभ स्टार किन भन्ने. फाइभ स्टार भनेको मेरो जमानामा जब होइन अब स्पिड होइन माया लाग्थ्यो, ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पाले दाइले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्थ्यो अरे. तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेरोजगार ठाउँ मात्र हो. तपाईँले त्यही फुड त्यहाँनिर चार हजार तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट तिन हजारमा खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ. किन
9: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
10: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छ.
9: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहन्छ, प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसरी कन्टिन्यू गरिरहनु भएको छ. तर तपाईँहरू जस्तो चाहिँ ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
10: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन. त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी प्रिजेन्ट गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामी लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको छौँ, लास्ट इन फर्स्ट आउट होइन. कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन. त्यो बाहेक पनि हामीले चाहिँ डिस्चार्ज गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट आओस् होइन. काम गर्दाखेरि कहिलेकाहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ होइन. तर हामी चाहिँ यतिसम्म विश्वासिन छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रिनियर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छौँ. योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला. तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी. त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है. जस्तै एउटा सिटिभिटीको कुनै ठाउँमा छ, तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन होइन. तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उनलाई ट्रेन पनि गरिरहेको छ. हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन् होइन. त्यो भनेको चाहिँ हामी के प्रफिट गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि.
3: रासोपा महाधिवेशन जारी रहेको छ. नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मेसिन अहिले थम तयारी अवस्थामा राखिएको छ. आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ. न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ. तराईमा गर्मी बढ़दै गएको छ. 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ. र अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द भएका छन्. अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितललाई धन्यवाद। भोलि असार 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: ओ मिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
3: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
2: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
3: सम्पर्क 98570-16604, 98470-78505 र 071-514-0029।
2: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्दे।
4: स्वास्थ्यमा बटवल,
5: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
4: असल अभ्यास देखि मितिका कुरा,
5: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
4: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
7: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
7: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
7: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
8: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: खै दाई, दुई लिची रोड अनि एउटा सुर्ती ल्याउनुहोस् न।
11: ए ल ल, लिनुहोस् भाइ।
10: अनि दाई, कति भयो पैसा?
11: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट
0: पिउने सुर्ती जन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
3: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: RJ

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन हो
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
6: बुझे
5: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
1: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
7: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
8: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
9: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
7: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
11: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
12: लैङ्गिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855059934।
16: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: प्रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
1: नेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
7: अनि के खानु भएको थियो र?

0: अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटोजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बच्यो भनेको छ नि। म
7: सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद।

0: संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934।
2: जातीय विभेद के अंतेक सारा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाऊ।
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मडिग्राम रूपन्देही।
5: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानवीय सहायता मिशनबाट फर्किएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको र उनलाई एक्ल्याएर राखिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका अधिकारीहरूले उनीहरूले ती डाक्टरसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम गरिरहेको पनि जानकारी दिएका छन्। पश्चिम युरोपको अधिकांश क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्। फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ। मंगलबार फ्रान्सले अभिलेख राख्न थालिए यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इङ्ल्याण्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
2: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ, ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन, केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नुभएको देखिया छ, त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो, फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन, त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार्क गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौं।
3: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौं। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
1: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
3: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्छेङको नारायण, होडे, नगरकोट, धुलिखेल को अधिकांश व्यक्ति केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरीपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको केही नभएको भन्ने बुझिन्छ, तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
1: तर सञ्चार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रूपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाई उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
3: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान नखोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही 1-2 दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
1: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
3: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यसकारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्। खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
4: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजा छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेका छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार किनभने उहाँहरूको चालित मूल्य प्रणाली अपनाउनलाई अङ्क नआइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्छौँ।
1: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
5: नेपाल सरकारको अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा छ।
1: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुण्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढ़ी चुनौतीपूर्ण भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद ना पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
1: सीसीटी कलेज को नया भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: उत्सवको पर्व
3: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
2: इसीएसई ग्रुप कम्प्युटर सर्भिस सेन्टर
3: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
2: फोन नम्बर 071-542-6999 549-699
4: खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857372397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

दिलोतमाकुम बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 0175907719 र 98672968

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
1: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
4: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
9: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
1: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
9: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
9: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
1: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
9: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
10: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026317111 र 98026121354।

0: बुटोल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हमारा सेवा
0: जनरल फिजिशियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड़ने नशा तथा बात रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाटी
1: जनरल सर्जरी
0: वीडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेंटल तथा पैथोलॉजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवा उपलब्ध छ
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
8: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
8: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
7: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
8: सम्पर्क 98-570-16-604 98-470-78-505 र 071-514-029
7: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही
9: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
10: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
9: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
11: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
9: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
12: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
16: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
17: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
18: स्वास्थ्यमा बटवल
19: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
18: असल अभ्यासदेखि नीतिका कुरा
19: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
18: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
20: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
18: कार्यक्रम स्वास्थ्यमा बुटवल
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
20: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
20: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
20: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
20: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ए ए नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लो
1: दिन्छ हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भनेर छ के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए बाबु हतियारो छ टर्च बालेर जाऊ
7: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
6: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौं हुन त
1: हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
1: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
2: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
1: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: लौ चट्याङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओहो काकी

0: के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: Thank you.

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्। अनि आफू मात्रै होइन, हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ,
8: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: ओहो
4: ला ल ल मरेको के हो?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल। यो
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: toxic relationship.
1: Khulduli.com. Ma Dr. Kim Karki ko saath.
0: Generation gap. Hai na pai huncha breakup. Oh no, tension career ko confusion education ko.
1: Khulduli.com. Ma Dr. Kim Karki ko saath.
0: Tragedy attraction.
1: Khulduli. Harek din. बेलुकी 9 बजे नमस्कार हामी khulduli.com को श्रृंखलामा छौं थुप्रै श्रृंखलाहरु मध्ये आजको श्रृंखलामा हामी नयाँ विषयवस्तुमा तपाईहरुसँग छलफल गर्दै छौं कुराकानीहरु गर्दै छौं हामी khulduli.com तपाईहरुले वर्षौंदेखि रेडियोबाट सुनिराख्नु भएको छ लाखौं लाख श्रोताहरुले सुनिराख्नु भएको छ 100 भन्दा बढी एफएम स्टेशनबाट यो कार्यक्रम यहाँहरुको सामु आइराखेको छ र युट्युबमा फर्सी नेटवर्क भन्ने युट्युबबाट तपाईहरुले हामीलाई हेर्दै हुनुहुन्छ हामी लाखौंमा होइन करोडौं दर्शकहरुको बीचमा हामी khulduli.com को कार्यक्रम मार्फत तपाईहरुसँग कुराकानी गरिरहेका छौं तपाईहरुसँग हामी छलफल गरिरहेका छौं र तपाईहरुको मनको खुल्दुलीहरुलाई मेटाउने कोशिश गरिरहेका छौं त्यसको वैज्ञानिक उत्तरहरु खोजिरहेका छौं र आजको श्रृंखलामा पनि हामी एकदमै तपाईहरुको महत्वपूर्ण खुल्दुली जुन खुल्दुली धेरै धेरै व्यक्तिहरुमा हुन सक्छ त्यसको जवाफ पाउन सक्नु भएको छैन आज हामी त्यो विषयवस्तुसँग सम्बन्धित त्यो व्यक्ति नै त्यो समुदायको एउटा प्रतिनिधित्व हुने गरी हामीसँग एकजना व्यक्तित्व हामीले निम्ता गरेका छौं र आज हामी युनिक अल्पसंख्यकहरु भनेर जुन तपाईहरुले सुनिराख्नु भएको छ नि शब्द त्यो भनेको के हो त्यो कस्तो समुदाय हो उहाँहरूको चाहिँ यौन यौनिकता कस्तो हुन्छ यौन जीवन कस्तो हुन्छ कसरी उहाँहरू चाहिँ समुदायमा बसिराख्नु भएको छ व्यवहार गरिराख्नु भएको छ योसँग सम्बन्धित तपाईँहरूको थुप्रै खुल्दुलीहरू हुन सक्छ हाम्रो सुझाव पेटिकामा अथवा सुझावमा पनि तपाईँहरूले धेरै धेरै त्यस्तो सुझावहरू पनि दिनुभएको छ कतिपय चाहिँ फेसबुकमा मेसेन्जरमा पनि साथीहरूले चाहिँ फ्रेन्ड रिक्वेस्ट गर्दाखेरि कुराकानीहरू गर्दाखेरि पनि म त यस्तो हो मलाई त यस्तो मनपर्छ भन्ने कुराहरू पनि गर्नुभएको छ त्यसैले यो सबै चिजहरूको उत्तरको लागि हामीसँग एकजना साथी हुनुहुन्छ उहाँलाई khulduli.com मा स्वागत गरौं स्वागत छ र यहाँको परिचय पनि यहाँ आफैले दिँदाखेरि चाहिँ उपयुक्त हुन्छ त्यसैले परिचय पनि दिउँ
2: नमस्ते मेरो नाम सिमरन सेजन म चाहिँ आफूले आफूलाई ट्रान्सजेन्डर महिला भनेर पहिचान गराउँछु र मेरो प्रनाउन्स सी हर म अहिले हाल चाहिँ युनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु र विगत तपाईँको 9 वर्षदेखि यही समुदायसँग प्रत्यक्ष सरोकार राख्दै यहाँ हाम्रै समुदायको चाहिँ वकालत मानवाधिकारको क्षेत्रमा काम गरिरहेको छु
1: तपाईँले आफूलाई ट्रान्सजेन्डर भन्नुभयो त्यो के हो त्यहीँबाट सुरु गरौँ न
2: अब ट्रान्सजेन्डर भनेको के हो भनेर बुझ्नको लागि हामीले हाम्रो शरीरको यौनाङ्ग मन र दिमागलाई बुझ्न एकदम जरुरी छ अब ट्रान्सजेन्डर भन्नाले सामान्य हिसाबमा भन्नुपर्दाखेरि तपाईँ जन्मिँदाखेरि जुन चाहिँ यौनाङ्ग लिएर जन्मिन्छौ अब तपाईँको यौनाङ्ग लिङ्ग लिएर जन्मियो भने हामी बालक भन्छौ योनि लिएर जन्मियो भने हामी बालिका भन्छौ पनि बढ्ने क्रममा समाजले त्यही यौनाङ्गको आधारमा एउटा सामाजिक भूमिका तोकिदिएको छ नि सर होइन जस्तो कि छोरा मान्छे भएपछि यो प्रकारको हुनुपर्छ छोरा मान्छेको भूमिका यस्तो यस्तो हुन्छ छोरा मान्छेले गर्नुपर्ने कार्यहरू यो हो छोरा मान्छेको हाउभाव यस्तो हुन्छ अथवा छोरी मान्छेको हाउभाव यस्तो हुन्छ भनेर एउटा भूमिका तोकिदिएको छ नि त होइन त्यो भूमिकामा अघि जन्मिएका ती बालक अथवा बालिका चाहिँ यौनाङ्ग जुन दुईटा खुट्टाको बीचको यौनाङ्ग हुन्छ पुलिङ्ग र स्त्रीलिङ्ग लिएर जन्मेका बालक बालिका हुर्कने बढ्ने क्रममा त्यो इंगित गरिएको यौनाङ्गको भन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्तिलाई चाहिँ हामी ट्रान्सजेन्डर भन्छौ है जस्तो कि मेरो कुरा गर्नु पर्दाखेरि म बालक भएर जन्मेको मेरो दुईटा खुट्टाको बीचमा जन्मिँदाखेरि यौनाङ्ग लिङ्ग नै थियो अनि समाजले मेरो परिवारले लिङ्गकै आधार त्यो यौनाङ्गकै आधारमा मलाई छोराको नामकरण गरिदियो नवीन सेक्सन राखिदियो जतिखेर मलाई म को हो भने पनि थाहा थिएन होइन र समाजले देखिएको बुझाइएको हाम्रो समाजमा बुझाइएको पढाइएको पहिलेदेखिबाट दुईटा खुट्टाको बीचमा यौनाङ्ग भए जुन चाहिँ यौनाङ्ग छ त्यसको आधारमा नामकरण गरिदिने र त्यो अनुरूपको चाहिँ हामीले समय समाजको एउटा अपेक्षा चाहिँ पछि गएर यो पुरुष बन्छ होइन यसले वंश अगाडि बढाउँछ बाहिरको काम गर्छ समाजदेखिको एउटा प्रेजेन्टेसनको एउटा भूमिका छ नि त्यो भूमिकामा ऊ फिट हुन्छ र एउटा पुरुष कहलिन्छ भनेर सोचिएको थियो मेरो परिवारले पनि समाजले पनि आफन्तले पनि तर हुर्कने बढ्ने क्रममा मेरो एजमा पुगेपछि जुन हामीसँग शारीरिक मानसिक भावनात्मक विकास हुन्छ नि शारीरिक गुणाङ्गको त्यो
3: अरू किशोर अवस्थामा
2: प्रवेश गर्दाखेरि सामान्य हिसाबमा सबै बालबालिका यो त्यो समाजले तोकिदिएको भूमिकासँग फिट हुने गरेर हुर्कँदैन सर अब म पनि समाजले मलाई पुरुष भएको हेर्न चाहन्थ्यो मेरो परिवारले पुरुषको भूमिकामा देख्न चाहन्थ्यो तर मेरो मनभित्र मेरो दिमागमा चाहिँ कहिले पनि त्यो पुरुष भावहरू उत्पन्न भएन समाजले मलाई पुरुषको हावभावमा देख्न थालेको थियो तर म भित्र कसैले नसिकाइकन म भित्र आफै प्राकृतिक रूपमा चाहिँ महिलाको हावभावहरू विकास भइरहेको थियो मेरो दिमागले पनि मलाई महिला नै भनेर ठान्थ्यो र महिला भनेर मलाई डाइरेक्ट गर्थ्यो र हामी सबैलाई थाहा छ हाम्रो दिमागले हामीलाई जस्तो डाइरेक्ट गर्छ हामी त्यसरी नै अब गर्छौँ होइन सो समाजले एकातिर तिमी पुरुष हौ भनेर मलाई त्यो भावना विचारहरू लागिराख्दाखेरि म भित्र महिला भाव विकास हुँदाखेरि चाहिँ म आफूले आफूलाई कन्फ्युजन थियो कि म छोरा हो कि छोरी हो कि होइन म छोराको जस्तो बिहेभियर किन गर्न सक्दिनँ होइन मलाई सोसाइटीले तिमी पुरुष हौ भनेर भनिराख्दाखेरि किन मैले त्यो मान्न तयार छुइनँ भनेर मेरो दिमागले मेरो मैले जहिले पनि त्यो 13-14 वर्षको उमेरबाट मलाई त्यो फरकपन महसुस भएदेखिबाट एउटा एजमा पुगेर मैले आफूले आफूलाई नचिन्दासम्म चाहिँ थुप्रै किसिमको चुनौतीहरू चाहिँ मैले भोग्नु परेको थियो कि अनि स्कुल पढ्दाखेरि पनि साथीभाइले चाहिँ छक्का हिजडा जस्तो उपनाम दिन्थ्यो है यो त केटा भएर केटी जस्तो हाव गर्छ यो त हिजडा हो यो छक्का भन्ने उपनाम दिन्थ्यो र मैले आफूले आफूलाई चिन्न नसकिरहँदाखेरि त्यो नाम दिँदाखेरि चाहिँ यति धेरै गाह्रो हुन्थ्यो कि सर स्कुल पढ्दाखेरि होइन अनि क्लास 7 मैले कहिले पनि टोयलेट युज गर्न सकिनँ पुरुषको टोयलेट होइन किनकि पुरुषको टोयलेट जाँदाखेरि त्यहाँ मोलेस्ट हुन्थ्यो मलाई होइन यसको यौनाङ्ग के छ भन्ने केटाले तान्दिन खोज्थ्यो अनि त्यो मलाई डर लाग्थ्यो है अनि मलाई आत्मग्लानी पनि हुन्थ्यो त्यतिखेर किन मलाई भगवान्ले यस्तो बनाइदियो किन मलाई छोरा भएर ऊ यो केटाहरू जस्तै बनाइदिएन कि मलाई एउटा केटी किन बनाइदिएन किन मलाई यो दोषात्मा राखिदियो भने मैले जहिले पनि भगवान्लाई सराप थियो कि भगवान्को हामीले आशीर्वाद लिन्थ्यो नि सो मैले जहिले पनि भगवान्लाई सराप थियो कि किन तिमीले मलाई मात्रै यस्तो बनाइदियो भने हरेकचोटि मैले भगवान्लाई गाली गर्थ्यो अनि मैले हरेकचोटि आफूले आफूलाई गिल्ट पाउँथेँ कि अनि त्यसको प्रश्नको जवाफ मलाई कहिले पनि थिएन कहिले पनि पाएन स्कुलमा किनकि हाम्रो स्कुलमा पछि उमेर पढ्दै जाँदाखेरि यो भावना विकास हुँदै गयो होइन सर अनि म कन्फ्युजनमै थियो म छोरा हो कि छोरी हो जस्तो अथवा म जस्तो व्यक्ति संसारमा म मात्रै एउटै होला भनेर त्यो एउटा दोसाथमै बाँचिरहेको थियो अनि स्कुल पढ्दाखेरि अब स्त्रीलिङ्ग पुलिङ्ग अथवा नपुंसक लिङ्गको कुरा गर्छ होइन अनि नेपाली पढाउँदाखेरि पनि हाम्रो त्यो व्याकरणमा स्त्रीलिङ्ग पुलिङ्ग आउँदाखेरि केटा र केटीको अथवा महिला र पुरुषको परिभाषा दिइन्थ्यो त्यो नपुंसक आउँदाखेरि नन लिभिङ थिङ्सको पुरुष परिभाषा दिँदाखेरि चाहिँ साथीहरू चाहिँ मलाई हेरेर हाँस्थ्यो कि अनि त्यतिखेर पनि एकदम गाह्रो हुन्थ्यो अनि हजुरले भने जस्तै कतिखेर मलाई महसुस भयो भन्दाखेरि मलाई 13-14 वर्षको उमेरबाट म फरक छु भनेर महसुस थियो तर एकिनका साथ म यही समूहको हो अथवा म हो यो भनेर बुझ्नको लागि मलाई 24 लागेछ है तपाईँ आफै कल्पना गर्नुहोस् हामी सबैले 13-14 वर्षको उमेरबाट आफ्नो युनिकता इन्जोय गर्छौँ होइन तर मलाई मेरो युनिकता बुझ्नकै लागि मलाई 24 पार गर्नु पर्यो भने मैले आफ्नो युनिकता इन्जोय गर्न त 30 कटेपछि मात्रै मैले आफ्नो युनिकता इन्जोय गरेको होइन सो मलाई मैले आफूले आफूलाई कसरी बुझेँ भन्दाखेरि स्कुल पढ्दाखेरि साथीहरूले मलाई छक्कै हिजो सँगसँगै होमो भनेर जिस्काउँथे कि अनि त्यतिखेर जतिखेर म हुर्कने त्यति टिनेज लेभलमा थियो त्यतिखेर यो होमो भन्ने शब्द पनि बुझाइएको त्यति प्रचारमा आएको ट्रान्स भन्ने शब्द झन् सुन्दै नसुनेको शब्दहरू थियो अनि मैले गुगल गरेँ सर होइन गुगल होमो सेक्सुअल भने थाहा थिएन मलाई होमो भन्ने शब्द मात्रै सर्च गर्दाखेरि त्यहाँ केटाकेटाको सेक्सुअल बिहेभियर भएको परिभाषा चित्रण भिडियोहरू भेटाएँ होइन
3: केटाकेटाको
2: अनि त्यो भेटाउँदाखेरि मलाई पनि त्यो डेफिनेसन मलाई पनि फिट भएको पाइनँ क्या सर किन भन्दाखेरि म त आफूले आफूलाई केटी ठान्थेँ नि त महिला ठान्थ्यो तर त्यहाँ केटाकेटाको सम्बन्ध बिचको सम्बन्धलाई मात्रै होमो भन्छ भनेपछि झन् म कन्फ्युजन भयो कि ए भगवान् म चाहिँ कुन चाहिँ क्याटेगोरीमा हो म के हुन्छ भनेर बुझ्दै जाँदाखेरि एकचोटि पत्रिकामा नेपाल अन्नपूर्ण पोस्ट जस्तै लाग्छ अथवा साप्ताहिक मलाई त्यो कन्फ्युज भएँ त्यसमा चाहिँ यो त्यसोलिङ्गी व्यक्तिहरू त्यसोलिङ्गी भन्ने शब्दहरू त्यो शब्दको चाहिँ ब्युटी पाजेन्टको न्युज आयो कि आर्टिकल आएको थियो अनि त्यो त्यहाँ लेखेको क्यारेक्टर त्यहाँ डिफाइन गरेको व्यक्तित्वहरूको त्यो कथाहरू सबै मसँग मिलेको जस्तो लाग्यो कि अनि बुझ्दै जाँदाखेरि त अनि म जस्तो व्यक्तिलाई त त्यतिखेर थर्ड जेन्डर ट्रान्सजेन्डर भनिँदो रहेछ भने अलिकति यकिन भयो अनि अलिकति होप पनि जाग्यो सर. अनि त्यो सम्बन्धी काम गर्ने संस्था निलिरा समाज भन्ने थाहा पाइसकेपछि मैले 197 हाम्रो नेपाल दूरसञ्चारमा फोन गरेर निलिरा समाजको नम्बर मागेँ. अनि त्यो नम्बर मागेपछि म निलिरा समाजमा गइसकेपछि मलाई मैले काउन्सिलिङ लिएँ. काउन्सिलिङ भनेको मतलब मेरो पहिचानको विषयमा. अनि त्यसपछि बल्ल मलाई चाहिँ 24 वर्षको उमेरमा चाहिँ म फरक रहेछु, फरक इन टर्म्स अफ म महिला र पुरुषभन्दा फरक लैङ्गिक पहिचान राख्ने व्यक्ति रहेछु भनेर थाहा पाएछ.
3: एकदमै एकदमै महत्वपूर्ण कथा तपाईँले जे कथा भन्नुभयो. यो थुप्रो हजारौं हजार चाहिँ हाम्रो व्यक्तिहरूले यस्तो खालको पीडामा भोग्नुभयो होला, अझै पनि हुनुहुन्छ होला. त्यसैले पनि तपाईँहरू जस्तो व्यक्ति आएर यी कुराहरू भनिदिनुपर्ने, कुराकानीहरू गरिदिनुपर्ने यसको महत्व छ होइन. र उहाँले छोटोमा भन्दाखेरि, यति लामो कथालाई मैले छोटोमा भन्दाखेरि, जन्मिने बेलामा पुरुषको अङ्ग अथवा लिङ्ग लिएर जन्मिएको भए भने पनि उहाँको जुन भित्री आत्माले दिमागले म त पुरुष होइन नि, म त महिला हो भन्ने सोचिराख्नु भएको थियो होइन. त्यसले गर्दा त्यो यति ठूलो द्वन्द थियो. अब चाहिँ लिङ्गको हिसाबले अथवा चाहिँ यौनाङ्गको हिसाबले लिङ्ग हुने, तर चाहिँ व्यवहारको हिसाबले अथवा सोचको हिसाबले चाहिँ तपाईँ चाहिँ महिला जस्तो हुने. अनि महिला जस्तो हुनेको त योनि हुनुपर्ने थियो, तर तपाईँसँग योनि छैन. यस्तो खालको चाहिँ व्यक्तिहरूलाई चाहिँ हामीले ट्रान्सजेन्डर भनेर भनेका रहेछौँ होइन. र त्यसलाई नेपालीमा चाहिँ हामीले उल्था गर्दाखेरि तेस्रो लिङ्गी भनेर उल्था गर्यौँ, जुन चाहिँ त्यति पाच्य र त्यति राम्रो शब्दको रूपमा लिइँदैन.
2: अनि तेस्रो लिङ्गी भनेको सबै ट्रान्सजेन्डरलाई चाहिँ यसले चाहिँ परिभाषित गर्दैन होइन. अब हामीले चाहिँ अहिले नेपालको ट्रान्सजेन्डरको नेपाली शाब्दिक अर्थ भन्दाखेरि पारालिङ्गी
3: भन्छौँ.
2: ट्रान्सको मतलब पारा भयो, लिङ्गको मतलब जेन्डर भइहाल्यो, सो ट्रान्सजेन्डर भयो. अनि अब तेस्रो लिङ्गी भन्दाखेरि चाहिँ जो महिला र पुरुषको परिभाषा भन्दा फरक परिभाषा लाग्छ नि, म महिला पनि होइन पुरुष पनि होइन भने जुन परिभाषा नन बाइनरी कन्सेप्ट हुन्छ नि, त्यस्तो व्यक्तिलाई चाहिँ हामी तेस्रो लिङ्गी भन्छौँ.
3: अब यसो भएपछि हामीले यो जुन समुदाय भन्यौँ नि, एउटा त हामी ट्रान्सजेन्डर गर्यौँ, अरू को को हुन्छन्?
2: अब यसमा हामीले समग्रमा हेर्दाखेरि अहिले तपाईँले सुन्दै आएको हामी सबै सुनेको एलजीबीटीआईक्यू प्लस भन्छौ, कहीँ कतै तपाईँले क्वेयर भन्ने शब्द पनि सुन्नुभयो होला, अनि कहीँ कतै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि भन्ने सुन्नुभयो होला होइन, कहीँ कतै सोजी एक्सी भन्ने पनि सुन्नुभयो होला होइन. यो सबैले चाहिँ तपाईँको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई बुझाउँछ होइन. त्यो भनेको एलजीबीटीआईक्यू. यसलाई म सामान्य हिसाबले भन्नुपर्दाखेरि मैले अघि नै भनिसकेँ, यो सबैलाई बुझ्दाखेरि हामीले दुईटा खुट्टाको बीचको यौनाङ्ग, मनको झुकाव र दिमागको पहिचानलाई बुझ्न जरुरी छ होइन सर. सो म अब एलजीबीटीआईक्यू कोलाई सर हेर्दाखेरि म एलजीबीको कुरा गर्छु, जुन चाहिँ यौन झुकावसँग बढी महत्व राख्छ र बढी तपाईँको त्यसले परिभाषित गर्छ. एल भनेको लेस्बियन, जी भनेको गे र बी भनेको बायोसेक्सुअल. यो तीनटा व्यक्ति चाहिँ तपाईँको यौनिक झुकाव अथवा यौन अभिमुखीकरणको आधारमा छुट्टिन्छ, जुन चाहिँ महिला पुरुष अथवा त्योभन्दा अन्य लैङ्गिक पहिचान राख्ने व्यक्ति पनि हुन सक्छ होइन. जस्तै तपाईँको लेस्बियन भनेको एउटा महिला समलिङ्गी व्यक्ति अथवा समयौनिक व्यक्ति जो चाहिँ जन्मिँदाखेरि यौनाङ्ग महिलाको लिएको अथवा उसको लैङ्गिक पहिचान चाहिँ महिलै भएको व्यक्ति आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी महिला समलिङ्गी लेस्बियन.
3: उनीहरूको यौन व्यवहार, यौन चाहिँ सम्बन्धहरू चाहिँ
2: महिलासँग लैङ्गिक पहिचान महिला राख्ने व्यक्ति. अनि त्यसपछि तपाईँको एउटा पुरुष आफू जस्तै पुरुषसँग पुरुष लैङ्गिक पहिचान राख्ने व्यक्तिसँग झुकाव राख्छ भने त्यस्तो खालको व्यक्तिलाई चाहिँ हामी गे समयौनिक समलिङ्गी व्यक्ति भन्छौँ होइन सर. अनि बायोसेक्सुअल भनेको त्यस्तो व्यक्ति जसको चाहिँ यौन झुकाव चाहिँ आफू जस्तै समान लैङ्गिक पहिचान भएको व्यक्तिसँग पनि हुन्छ र सँगसँगै आफूभन्दा फरक विपरीत लैङ्गिक पहिचान राखेको भएको व्यक्तिसँग पनि उसको यौन झुकाव हुन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ बायोसेक्सुअल भन्छौँ होइन सर. तपाईँको यौन झुकाव, यौन अभिमुखीकरण, सेक्सुअल ओरिएन्टेसन भनेको तपाईँको मनको कुरा हो, अदृश्य हो. तपाईँ कोसँग यौनिक झुकावले, यौन आकर्षण हिसाबले झुकाव राख्छ त्यो नै त्यो बढी महत्व र दिशाबोध गर्छ, जुन चाहिँ तपाईँले मुखले नभनेसम्म कसैले थाहा पाउँदैन. जतिखेर हामी माया प्रेमको कुरा गर्छौँ नि सर, म तिमीलाई माया गर्छु, आई लभ यु भन्ने बेलामा चाहिँ त्यतिखेर बल्ल यो व्यक्तिहरूको यो व्यक्तिहरूले भनी भइसकेपछि मात्र पहिचान गर्ने भएको हुनाले चाहिँ हामीले हेर्दैमा देख्दैमा यौनझुका भएको व्यक्तिलाई चाहिँ कहिले पहिचान गर्न सक्दैनौँ र यसै कारणले गर्दाखेरि पनि यो पन भएको व्यक्तिहरू चाहिँ अलिकति इन्डिभिजुअल हुन्छन्।
3: उनीहरूलाई चाहिँ हामीले पहिचान गर्न देख्न समुदायमा देख्नको लागि गाह्रो हुन्छ र उनीहरूलाई आफ्नो पहिचान सहित बाहिर आउन पनि
2: एकदम गाह्रो
3: जस्तो समुदायमा गाह्रो हुन्छ
2: किनकि हाम्रो सोसाइटी नै त्यस्तो छ जहाँ चाहिँ महिला र पुरुषको सम्बन्ध मात्रै एक्सेप्ट गरेको छ। हामीलाई बच्चैबाट पढाउँदाखेरि सम्बन्ध भनेको महिला र पुरुषको मात्रै हो, यो नै आधिकारिक हो, यो सम्बन्धलाई मात्रै हामी पहिचान गर्छौँ विश्वास गर्छौँ भन्ने सोचले हामीलाई हुर्काइदिएको छ, पढाइएको छ, बुझाइएको छ नि त। त्यसकारण चाहिँ अब त्योभन्दा फरक तपाईँको आकर्षण झुकाव हुने बित्तिकै ध्यानेर थुप्रै किसिमको नजरले हेर्ने दोष लगाउने चलन छ होइन। तपाईँको विभिन्न उपनामहरू दिँदाखेरि चाहिँ यो स्पन भएको व्यक्तिहरू चाहिँ इन्भिजिबल भएर बस्नुपर्ने अवस्थामा छ अनि हामी सबै अनुमान गर्न सक्छ कि कोही व्यक्ति लुकेर बस्दाखेरि उसको कस्तो खालको किसिमको उसलाई मानसिक पीडाहरू हुन सक्छ।
3: एउटा त लाञ्छना लागेर भेदभाव छ अनि उनीहरूले पाउनुपर्ने कुनै पनि खालको सुविधाहरू अरू सामान्य सुविधाहरू पनि प्राप्त गर्नलाई एकदमै गाह्रो स्कुल जानलाई गाह्रो छ, कलेज जानलाई गाह्रो छ।
2: यो व्यक्तिहरूलाई चाहिँ स्कुल जान कलेज जान अलिकति गाह्रो हुँदैन सर है। कसरी तपाईँको जन्मिँदाखेरि ऊ बालक अथवा बालिका भएर जन्मिएको हुन्छ, कुनै प्रब्लम हुँदैन।
3: भनेपछि लेजबियन गेज भनौँ न, महिला समलिङ्गी पुरुष समलिङ्गी र बाइसेक्सुअलहरूलाई त समस्या भएन
2: भएन
3: किनकि ट्रान्सजेन्डरहरूको लागि चाहिँ
2: यो चाहिँ अब इन्भिजिबल हुन्छ। उहाँले आफ्नो सम्बन्ध खुलाउँदाखेरि सम्बन्ध भन्दाखेरि चाहिँ गाह्रो भयो। लेजबियन गे बाइसेक्सुअल कुरा गर्नुपर्दाखेरि होइन अब ट्रान्सको कुरा गर्नुपर्दा ट्रान्स व्यक्तिहरूको चाहिँ अब भिजिबल हुन्छ एउटा यो प्रेजेन्टेसनकै आधारमा उनीहरू डिस्क्रिमिनेसन हुन्छ क्या सर। यो बाहिरी आवरण जुन सोसाइटीले देख्न चाहेको आवरण अर्को थियो तर मैले पहिरेको आवरणको आधारमा मेरो प्रेजेन्टेसनको आधारमा चाहिँ ट्रान्स व्यक्तिहरूले चाहिँ समस्या भोग्नुपर्छ। जन्मिँदाखेरि उनीहरूले कुनै पनि समस्या भोग्दैन किनकि जन्मदर्दाखेरि हाम्रो जन्मदर्ता म बालक र बालिकाकै रूपमा हुन्छ
3: होइन।
2: तर हुर्कने बनेकोमा एउटा प्रेजेन्टेसन हावभाव बिहेभियर र लैङ्गिक पहिचानको आधारमा चाहिँ हामीले चाहिँ विभेद खेल्नुपर्छ। अनि हामी स्कुल पढ्दाखेरि अब तपाईँको 13-14 वर्षकोबाट जतिखेर हामीले फरक प्रेजेन्टेसन गर्छौँ त्यहाँबाट चाहिँ हामीलाई डिस्क्रिमिनेसन हुन्छ स्कुल पढ्दाखेरि। त्यहाँबाट चाहिँ हाम्रो जोड्ने चाहिँ डिस्क्रिमिनेसनको जोड्ने चाहिँ स्टार्ट भएर एट द इन लाइफको सम्म चाहिँ कन्टिन्युस रहिरहन्छ। अनि तपाईँको गे पिपलहरूको लेस्बियन पिपलहरूको बाइसेक्सुअलहरूको चाहिँ एउटा मायाको कुरा गर्ने उमेरमा पुगिसकेपछि अभिव्यक्त गर्दाखेरि चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ
3: अभिव्यक्त चाहिँ उनीहरूको फरक हुन्छ। अब हामीले तिनटा क्याटेगोरी गर्यौँ एल जी बी
2: र ट्रान्सजेन्डर
3: त्यसपछि
2: ट्रान्सजेन्डरमा पनि एउटा बालकबाट महिला बनेको जस्तो कि म जस्तो व्यक्ति होइन एउटा चाहिँ बालिकाबाट पुरुष बनेको व्यक्ति पनि हुन्छ उहाँलाई हामी ट्रान्सम्यान भन्छौँ होइन। जसको चाहिँ तपाईँको योनि लिएर जन्मेको हुन्छ महिला देख्नुपर्ने समाजको अगाडि ऊ पुरुष भएर अगाडि बढ्छ भने हामी उसलाई चाहिँ तपाईँको ट्रान्सम्यान भन्छौँ है सर। त्यसमा यो चाहिँ तपाईँको दिमागको कुरा भयो, दिमागले तपाईँ पुरुष कि महिला भनेर डिटेक्ट गर्यो तपाईँ त्यो अनुरूप आउँदाखेरि तपाईँलाई गाह्रो भयो। अब सबैभन्दा गाह्रो अर्को भनेको चाहिँ इन्टरसेक्स पर्सनलाई जसको चाहिँ जन्मिँदाखेरि दुईटा खुट्टाको बिचमा जुन यौनाङ्ग महिला र पुरुषको भनेर हाम्रो सोसाइटीले डिफाइन गरेको छ, साइन्सले डिफाइन गरेको छ नि सर। पुरुष भन्ने बित्तिकै तपाईँको लिङ्ग हुन्छ, अन्डकोष हुन्छ, क्रोमोसोमको मात्र एक्स र वाई हुन्छ, हर्मोनको मात्र यति हुन्छ भनेर डिफाइन गरेको छ नि त। यो क्यारेक्टर यो विशेषता यो गुणस्तर लिएर जन्मियो भने तपाईँ पुरुष बालक हुनुहुन्छ अनि योनिको महिलाको विशेषता लिएर अब क्रोमोजोम एक्सएक्सको मात्र हर्मोनको मात्र र योनिको आकार प्रकार जुन हाम्रो डेफिनेसन गरेको छ नि व्याख्या गरेको छ त्यो लिएर चाहिँ बालिका भन्छौँ। तर त्यो दुईटा बिचको भेरियन्स कुनै पनि बच्चा जन्मिन्छ भने हामी त्यस्तो खालको व्यक्तिलाई चाहिँ अन्तर्लिङ्गी अथवा इन्टरसेक्स भन्छौँ होइन।
3: योनि पनि हुन सक्ने भयो, योनि र लिङ्ग दुइटै हुन सक्छ।
2: समय
3: रुडुमेन्टरी भन्छ नि सानो स्ट्रक्चर।
2: हजुर हजुर। अनि ठ्याक्क अब यसमा हामीले डिफाइन गर्दाखेरि हामीले स्पष्ट अस्पष्ट भन्ने शब्द प्रयोग त गर्नु भएन होइन सर। तर महिला र पुरुषको त्यो जुन विशेषता हुन्छ नि यो नाङ्गको विशेषता यो शारीरिक ढाँचाको अनि तपाईँको गुणसूत्रको त्योभन्दा फरक कुनै न कुनै विशेषता लिएर जन्मियो भने त्यस खालको व्यक्तिलाई चाहिँ हामी अन्तर्लिङ्गी बच्चा भन्छौँ अथवा व्यक्ति भन्छौँ जसको चाहिँ मोर देन 40 भन्दा भेरियन्स हुन्छन् भनेर चाहिँ भनिएको छ। अब सबैबाट ठ्याक्क तपाईँ इक्जाम्पलको लागि तपाईँ र म दुवैजना इन्टरसेक्स बेबी भयो, तपाईँको भेरियन्स र मेरो भेरियन्स फरक हुन सक्छ। त्यस कारण चाहिँ अन्तर्लिङ्गिक बच्चा भन्ने बित्तिकै अब हामीले चाहिँ त्यो डिफाइन गरेको परिभाषा त्यो विशेषताभन्दा फरक हुने बित्तिकै हामी त्यसलाई चाहिँ अन्तर्लिङ्गिक भन्छौँ।
3: भनेपछि यसलाई सजिलो भाषामा बुझ्दाखेरि जस्तो उदाहरणको लागि अब दाढी आएको छ तर चाहिँ स्तन पनि छ होइन, अनि फेरि पिसाब फेर्ने चाहिँ लिङ्ग छ।
2: हजुर हजुर, त्यो लिङ्ग भन्ने बेलामा लिङ्गको अब ठ्याक्क लिङ्ग भन्ने बित्तिकै तपाईँको कुनै कुनै पुरुषमा लिङ्ग हुन्छ, यो स्तन पनि अलिकति ठुलो हुन्छ, त्यो भन्ने बित्तिकै उसलाई अन्तर्लिङ्गी भन्न मिलेन छ। अब यो नाङ्गको हिसाबमा यो नाङ्ग उसको चाहिँ पुरुषको
3: होइन, मैले भन्दै थिएँ लिङ्ग पनि छ योनि पनि छ,
2: सम्भव त्यस्तो हुन सक्छ,
3: सम्भव त्यस्तो हुन सक्छ, अथवा योनि छ होइन अनि लिङ्ग पनि छ अनि त्यसपछि तपाईँको दाढी पनि
2: आयो,
3: विभिन्न भेराइटी चालिसवटा भन्दा बढी
2: भेराइटी हुन्छ भनेर डिफाइन गर्न सकेन। यो भन्ने बित्तिकै मैले अन्तर्लिङ्गी व्यक्तिको पहिचानमाथि मैले नाइन्साफ गरेको हुन सक्छ। तसर्थ हामीले बुझ्दा सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको पुरुष यौनाङ्गको डिफाइन गरेको
3: विषयलाई
2: यो व्यक्तिहरूको जन्म हुने बित्तिकै उनीहरूको जन्मने बित्तिकै उसको यौनाङ्गको आधारमा उसले चाहिँ हिंसा खेप्नु पर्छ कि एउटा बच्चा जन्मिने बित्तिकै हामी उसको बाल अधिकारको कुरा गर्छौँ होइन, थुप्रै कुराहरू गर्छौँ तर यस्तो खालको नानी बाबुहरू जन्मिने बित्तिकै अब बच्चा जन्मिने बित्तिकै हाम्रो सोसाइटीमा कलङ्क भनेको थुप्रै किसिमको ट्याग लगाइदिएर उसलाई चाहिँ स्टिग्माटाइज गर्ने चलन छ,
3: लुकाइदिने
2: चलन
3: छ। उसलाई मात्रै भनेको उसको बाबुआमालाई परिवारलाई सबैलाई चाहिँ के छ भन्दा चाहिँ फलानु त यस्तो भएछ, कुन जन्ममा पाप गरेको थियो त्यस कारणले गर्दा यस्तो जन्म
2: त्यो बच्चाले म त्यस्तै हुन्छु भनेर जन्मेको पनि होइन,
3: हजुर
2: परिवारले पनि यस्तो जन्माउँछ भनेर भने होइन, ऊ जसरी उसको जुन नेचरमा ऊ जन्मियो हामीले त्यसलाई रेस्पेक्ट गर्नु पर्यो। तर हाम्रो ल्याकिङ चाहिँ सोसाइटीमा यो नै छ कि हाम्रो जहिले पनि त्यो तपाईँको पूर्ण बालक बालिका त्यसलाई रेस्पेक्ट गर्ने पुरुष र महिलालाई रेस्पेक्ट गर्ने त्योभन्दा बियोन्ड जेन्डरलाई रेस्पेक्ट नगर्ने अथवा महिला र पुरुषको सम्बन्धलाई मात्रै रेस्पेक्ट गर्ने सोचले हामीलाई हुर्काइदिएको पढाइदिएको बुझाइदिएको हुँदाखेरि चाहिँ त्योभन्दा विविध लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषता भएको व्यक्तिहरूलाई चाहिँ अघि पनि सोसाइटीले हेर्ने दृष्टिकोणहरू चाहिँ अलिकति
3: अलिकति फरक छ। एलजीबीटीक्यूआईसम्म
2: अब क्यू भनेको क्वेयर शब्द होइन सर, अब एलजीबीटीआईलाई समग्रमा बुझाउने एउटा छाता शब्दावली चाहिँ क्यू क्वेयरको होइन सर। अब तपाईँ इक्जाम्पलको लागि तपाईँ गे हुनुहुन्छ, म ट्रान्सजेन्डर छु, मैले कुनै फोरममा तपाईँले गे भन्नु परेन, मैले क्वेयर ट्रान्स भन्नु परेन, मैले आम क्वेयर भन्ने बित्तिकै अब हामीले बुझ्न जरुरी छ कि यिनीहरू एलजीबीटीआई भित्रको कोही एउटा समूह हो, सदस्य हो अथवा पहिचान राख्ने व्यक्ति हुनुहुन्छ त्यो बुझ्न जरुरी छ। क्यू भनेको क्वेयर छाता शब्दावली हो होइन, अनि अर्को भाषामा क्यूको अर्को चाहिँ क्वेसनिङ भन्ने पनि हुन्छ। क्वेसनिङ भनेको चाहिँ तपाईँ जुन कन्फ्युजनको पिरियडमा आफूभित्र प्रश्न गरिरहेको अवस्था हुन्छ नि त्यो पिरियडलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ। कहिले काहीँ तपाईँ ट्रान्सजेन्डर हुनुहुन्छ तर तपाईँले राइट इन्फर्मेसन नपाउँदाखेरि आफूले आफूलाई के भनिरहेको हुन सक्ला अथवा आफ्नो ट्रान्जेक्सन पिरियडमा म केटा हो कि केटी हो भनेर आफूले आफूलाई एक्सप्लोर गर्ने बेला हुन्छ नि त्यो स्टेजलाई चाहिँ हामी क्वेसनिङ भन्छौँ सर।
3: अनि एलजीबीटीक्यूआई अरू पनि हुन्छ,
2: अरू पनि थुप्रै छ, A++ भनेर छ होइन। अब एको कुरा गर्नुपर्दा यो असेक्सुअल होइन, जसको चाहिँ यौन झुकाव यौन एट्र्याक्सन चाहिँ कुनै पनि व्यक्तिसँग हुँदैन होइन, रोमान्टिक हिसाबले भने हामी त्यस खालको व्यक्तिलाई चाहिँ असेक्सुअल भन्छौँ।
3: उनीहरूलाई चाहिँ यौनको कुनै झुकाव छैन, यौन चाहना त हुन्छ होला,
2: अब त्यो पनि व्यक्ति विशेषमा भर पर्न सक्ला। अब यौन झुकाव र यौन चाहना नहुने झुकाव नहुने बित्तिकै चाहना भएन नि त सर, अब कति मान्छेले फेरि यिनीहरूलाई त रिलिजियसतिर लगाएर जोड दिन्छ कि
3: होइन,
2: त्यो पनि होइन, त्यो रिलिजियस भनेको त एउटा श्रद्धाको विषय हो, जो कोही पनि हुन सक्छ, तपाईँ पनि भोलि कुनै रिलिजियसमा लाग्नु भयो र त्यहाँबाट वर्जित गरेको कुरा छ भने तपाईँ त्यो चाहना राख्नु हुँदैन भने तपाईँ असेक्सुअल हुँदैन, त्यसको लागि तपाईँको दिमाग र मनबाटै आउनु पर्यो। अनि अब यदि कसैले चाहिँ मलाई कुनै पनि व्यक्तिसँग यौन झुकाव यौन आकर्षण छैन भन्ने बित्तिकै फेरि हामीले कस्तो स्टिगमा ट्याग लगाइदिन्छ,
3: त्यसलाई चाहिँ एकदम भेदभाव गर्ने, त्यसलाई चाहिँ हेर्ने दृष्टिकोण फरक बनाउने,
2: हजुर त्यो पनि गर्नु भएन, हाम्रो इन्डिभिजुअल व्यक्तिको चोइसेसको कुरा हो, रेस्पेक्ट गर्नुपर्छ भन्ने कुराहरू नै हो।
3: म डाक्टर खेम कार्कीको साथ
1: फुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: यहाँहरूले थाहा पाउनुभयो LGBTQI होइन लेस्बियन गे बाइसेक्सुअल ट्रान्सजेन्डर क्वेयर र असेक्सुअलको कुराहरू हामीले गर्यौँ अरू पनि खालको क्याटेगोरी
2: प्लस प्लस भनेको अब अझै योभन्दा बियोन पनि आउन सक्छ हाम्रो समाज प्रगतिशील छ होइन सर हामी सबै अहिले इन्फर्मेसन एक्सप्लोर गर्दैछौँ पहिला हामी एलजिबीको मात्रै कुरा गर्थ्यो पछि टीको कुरा आयो आईको कुरा आयो त्यसपछि ए प्लसको कुराहरू आयो होइन सो जति जति मानव विकास हुँदै गर्छ अब मान्छेहरूले त्यो एक्सप्लोर गर्ने कुराहरू पनि आउँछ र सँगसँगै आफूलाई बुझेर आफ्नो अधिकार क्लेम गर्ने कुराहरू आउने भएको हुनाले चाहिँ त्यो प्लस प्लसलाई चाहिँ त्यत्तिकै छोडिदिएको योभन्दा बियोन पनि हुन सक्छ स्पेक्ट्रम भनेर
3: स्पेक्ट्रम ठुलो छ भनेर भनेपछि हाम्रो श्रोता साथीहरूले हाम्रो दर्शक साथीहरूले बुझिहाल्नुभयो कि एउटा युनिक अल्पसंख्यकको एउटा ठूलो विभिन्न खालको चाहिँ त्यहाँ चाहिँ अब अङ्ग्रेजीमा त भेराइटिज भनौँ न होइन अथवा चाहिँ विभिन्न खालको व्यक्ति व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ उहाँहरूको एउटा समूहलाई हामीले चाहिँ युनिक अल्पसंख्यक भनेर भन्छौँ र यो युनिक अल्पसंख्यकहरूको अधिकार उहाँहरूको पहिचान उहाँहरूको अधिकारलाई चाहिँ हाम्रो नेपालको संविधानले पनि संरक्षित गरेको छ त्यसैले यो एकदमै महत्वपूर्ण कुरा छ संसारभरि युनिक अल्पसंख्यकहरूलाई चाहिँ हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनको लागि चाहिँ संसारभरि ठूलै धेरै धेरै कामहरू भएको छ र नेपालमा पनि हाम्रो नेपालको संविधान बन्ने बेलामा 2072 सालमा यसलाई पहिचान गरियो अदालतले यसलाई चाहिँ पहिचान गरिनुपर्छ भनेर भन्यो त्यस पछाडि चाहिँ संविधानमै हाम्रो युनिक अल्पसंख्यकहरूको उहाँहरूको पनि राइटको कुराहरू उहाँहरू पनि यो चाहिँ आफ्नो आइडेन्टिटीसहित आफ्नो पहिचानसहित यो धरतीमा बाँच्ने अधिकार छ र उहाँहरूलाई पनि संरक्षित गर्नुपर्छ भनेर संविधानमा यसको व्यवस्था गरिएको छ त्यो संविधानले नै हाम्रा कानूनहरूलाई हाम्रा नियमहरूलाई हाम्रा पोलिसीहरूलाई निर्देशित गर्ने भएको हुनाले चाहिँ हामी सबैले ज जसले युनिक अल्पसंख्यकहरूको बारेमा नकारात्मक सोचिरहेछौँ यो सोच्नु चाहिँ एकदमै गलत हुनेछ अपराध हुनेछ र यो सोचलाई हामीले परिवर्तन गर्नु होइन त यो महत्वपूर्ण कुरा हो अब तपाईँलाई म अलिकति पर्सनल कुराहरू है अब तपाईँले भन्न सक्ने जति चाहिँ होला भन्न नसक्ने कुराहरू नभन्नु होला होइन जस्तो तपाईँहरू ट्रान्सजेन्डरकै कुरा आज अलिकति बढी गरौँ अर्को दिन अरू हाम्रो अरू साथीहरूसँग कुराकानीहरू गरौँला अब तपाईँहरू त कस्तो भयो भने जन्मिँदाखेरि चाहिँ लिङ्ग लिएर जन्मिनुहुन्छ होइन अब बढ्दै जाँदाखेरि किशोर अवस्थामा आउँदाखेरि त लिङ्ग पनि त बढ्छ नि
2: होइन
3: अनि त्यो खालको लिङ्गको काम पनि त हुन्छ नि होइन र लिङ्ग उत्तेजित पनि हुन्छ होला होइन अब त्यसो भएपछि के हुने भयो भन्दाखेरि त शुक्रकीट उत्पादन हुने कुरा त हाम्रो शरीरभित्र त बायोलोजी त त्यही ढङ्गको हुने भयो होइन तर तपाईँलाई के चाहना चाहिँ हुने भएन भन्दाखेरि चाहिँ आफूलाई पुरुष भएर प्रस्तुत गर्न चाहिँ चाहना हुँदैन होइन मैले त तपाईँको कुरा म भन्न खोजिरहेको
2: छु
3: त्यो हुँदैन त्यसैले तर तपाईँलाई जहिले पनि महिला बन्न मन लाग्यो होइन तपाईँ चाहिँ ट्रान्सजेन्डर भएको यदि ट्रान्सम्यान भएको भए चाहिँ ऊ योनी लिएर जन्मिन्थ्यो तर ऊ चाहिँ महिलाले गर्नुपर्ने अरू एक्टिभिटिज नगरेर पुरुषले गर्ने खालको चाहिँ भनेपछि अब तपाईँलाई के छ भने आफूलाई चाहिँ महिला बनाएर प्रस्तुत गर्न चाहनुहुन्छ त्यसैले तपाईँले महिलाको जस्तो मेकअप गर्नुभएको छ कपाल त्यस्तै लाउनु भएको छ लिपस्टिक लाउनु भएको छ अनि ब्रेस्ट पनि बनाउनु भएको छ तपाईँको त्यो ब्रेस्ट त आफै त आएको होइन यो कसरी बनाउनुहुन्छ
2: अब महिला भन्ने बित्तिकै अघि नै मैले कुरा गरेँ नि सर होइन महिला भन्ने बित्तिकै सोसाइटीले एउटा त्यस्तो महिलाको परिकल्पना गर्छ तपाईँ कुनै पुरुषलाई महिलाको परिकल्पना अथवा चित्र बनाऊ भनेर तपाईँ आँखा चिम्म गरे पनि उसको बनाउन सक्नुहुन्छ नि त होइन र महिलाको चित्र बनाउनु भन्ने बित्तिकै तपाईँले कपाल लामो श्रृङ्गार गरेको ब्रेस इनलार्ज भएको बेजिनाको कुराहरू गर्नुहुन्छ होइन सफ्ट अलिक श्रृङ्गार प्रकारको कुरा गर्नुहुन्छ यस्तै गर्दाखेरि जन्मिँदाखेरि त शर्मा बायोलोजिकल रूपमा पुरुषको विशेषता लिएर गुणसूत्र लिएर जन्मेको त बस मेरो दिमाग र मन महिलाको भयो
3: होइन
2: र हामी सबैलाई थाहा छ दिमाग र मनले गाइडेड गरेन भने हामी अगाडि बढ्छ आज हजुरले पिङ्क कलरको सर्ट लगाउनु भएको छ तपाईँलाई तपाईँको दिमागले भन्यो मनले भन्यो तपाईँ लगाएर आउनु पर्यो
3: मलाई राम्रो लाग्यो
2: चोइसेस पनि हुन्छ छैन सर मैले तपाईँलाई ब्ल्याक लगाऊ भनेर मिल्दैन त्यस्तै गरी म हुर्कने बन्ने क्रममा पुरुषको जसरी विकास हुन्छ शारीरिक विकास म मानसिक र भावनात्मक विकासको कुरा गरेको छैन शारीरिक विकास म बायोलोजिकल रूपमा जुन यौनाङ्ग लिएर जन्मेको थियो त्यसरी नै मेरो विकास भएको थियो त्यसरी म बढिरहेको थियो तर मेरो दिमाग महिलाको जस्तो भएपछि त्यो मेरो शरीरको उर्गत बढ्दै गरेको विशेषता मलाई मन परेन सर, मन पर्दैन, हेर्दै जुङ्गा आएको छ आफूले आफूलाई महिला भन्न, हुन त के महिलाको पनि आउन सक्छ जुङ्गा, तर अपवादको हिसाबमा समग्र इन्जिनियर कुरा गर्नु पर्दा उसको ब्रेस इन्लार्ज भएको छ। सो मैले यो मेरो दाढी जुङ्गा फ्याँक्नको लागि मैले विज्ञानको सहयोग लिएँ। अहिले त थुप्रै उपकरणहरू टेक्नोलोजी आइसकेको छ। त्यसै पनि म मङ्गोलियन फ्यामिलीबाट बिलङ्स गर्ने भएको हुनाले
3: दाढीहरू कम थियो
2: सर, भगवान सायद दाहिने भएर मलाई त्यो सुविधा भएको होला होइन। तर यति भन्दैमा फेरि सबैलाई मैले त्यो उस गर्न डिमोटिभेट गर्न खोजेँ होइन, कसैको धेरै आउँछ कसैको कम आउँछ, तर त्यसलाई निर्मूल गर्नको लागि मैले यो मेरो फ्युचरलाई ल्याउनको लागि चाहिँ तपाईँको यो हेयर रिमुभल पद्धति टेक्नोलोजी युज गरेछ होइन। अनि त्यसपछि स्किनहरू अलिकति सफ्ट गर्नको लागि फिमेल हर्मोनहरू खानु परेको थियो, र ब्रेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले डक्टरको शल्यक्रिया नै गरेको हो, मैले सिलिकन इम्प्लान्ट गरेको हो, किनकि म बायोलोजिकल महिला पुरुष भएपछि मेरो इलाज हुने होइन। अनि म स्याप भित्तै लिएर, भित्तै भनौँ न, शरीर भित्तै लिएर जुङ्गा ल्याएर केटीको लुगा लगाउँदाखेरि अचम्म मान्छ नि त मान्छेले। सो मैले आफूले आफूलाई महिलाको रूपमा परिष्कृत गर्नको लागि चाहिँ केही न केही डक्टरी विज्ञानको सहयोग चाहिँ लिएकी छु।
3: डेफिनेटली अब दर्शक श्रोता साथीहरूलाई म अलिकति चिकित्सक भएको नाताले अलिकति यसलाई एक्सप्लेन गरिदिउँ कि उहाँले सिलिकोन इम्प्लान्ट गरेको, यदि म रङ भयो भने मलाई चाहिँ करेक्सन पनि गर्नुहोला। त्यो भनेको के भने हामीसँग यहाँ ब्रेस छ, ब्रेसको वरिपरि छाला छ होइन, अथवा स्तन छ भनौँ न, स्तनको वरिपरि छाला छ, त्यो छाला चाहिँ हाम्रो छाला चाहिँ जति तन्कायो तन्किन सक्ने हुन्छ। त्यसैले चिकित्सकहरूले चाहिँ त्यो ठक्कै स्तनको मुनिपट्टि चाहिँ सिलिकोन भन्ने चाहिँ एउटा यस्तो इनर्ट भनौँ न, हाम्रो शरीरलाई केही पनि नोक्सान नगर्ने, केही पनि नोक्सान नगर्ने खालको चाहिँ पदार्थ हो, त्यो केमिकल्सहरू हो, त्यो पदार्थहरूको चाहिँ आफूलाई चाहिने खालको साइज चाहिँ उहाँहरूले इम्प्लान्ट अथवा राखिदिनुहुन्छ। अनि त्यो राखिदिइसके पछाडि त्यसलाई चाहिँ अब स्किन त ट्यानिङ गर्ने भन्छ कि, तन्काएपछि अनि हाम्रो ब्रेस्ट बन्छ, र त्यसरी यो सामान्य शल्यक्रिया नै हो, यो सामान्य शल्यक्रियाबाट पनि ब्रेस्ट चाहिँ बनाउन सकिन्छ। तर महत्वपूर्ण कुरा चाहिँ के हो भने फिमेल हर्मोन, अब मेल हर्मोन भइराखेको बडीमा फिमेल हर्मोनलाई चाहिँ बढाउँदाखेरि चाहिँ स्वाभाविक रूपमा चिकित्सकहरूको निगरानी पनि जरुरी छ, र खाने व्यक्तिहरूले पनि एकदमै ख्याल गरेर खानुपर्ने हुन्छ, त्यसको चाहिँ धेरै असरहरू पनि हुन्छ। तपाईँहरूको समुदायमा त्यस्तो कुनै छलफल हुने
2: विगतको दिनमा हो सर, एक्ज्याक्टली एकदम राइट इस्युज तपाईँले रेज गरिदिनु भयो, अहिले हाम्रो डिस्कसन पनि यही छ होइन। अब हामीलाई पहिला त्यति पर्याप्त ज्ञान थिएन, सो हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन पनि हर्मोनहरू खायौँ होइन, किनकि त्यो खानुमा पनि आफै बाध्यता थियो, त्यो त्यसको सम्बन्धित चिकित्सकहरू कम, त्यहाँसम्म जानको लागि हामीलाई अर्को किसिमको बाध्यता चुनौतीहरू थियो होइन, इन्फर्मेसन थिएन, कतिपय अवस्थामा पैसा पनि हुँदैन थियो। सो बजारमा सस्तो रूपमा जुन चाहिँ एभाइलेबल छ हामीले विदाउट डक्टरको प्रिस्क्रिप्सन साथीको लैलैमा खान्थ्यौँ होइन, तर त्यसले चाहिँ थुप्रै किसिमको तपाईँको हेल्थ वाइज चाहिँ थुप्रै किसिमको कम्प्लिकेसनहरू ल्यायो।

0: हुँदैन भनेर चाहिँ भनिरहेका छौँ. तर अहिले सोसाइटी नै ब्युटीसँग लगाएर ब्युटिफिकेसनसँग लगाएर जोड दिनुभएको हुनाले चाहिँ कतिपय अवस्थामा चाहिँ उहाँहरूले हाम्रो विदाउट हामीलाई जानकारी पनि नभनौ आफै खुसी खाइराख्नु भएको छ. तर हामीले त्यो त्यसलाई रोक्नको लागि प्रयास पनि गरिरहेको छौँ. एट द सेम टाइम हामीले डिमान्ड पनि जेनेरेसन गरिरहेको छौँ गभर्नमेन्टसँग अनि स्वास्थ्य सेवा उपलब्ध गराउने सरकार तपाईँको सेवा केन्द्रहरूसँग पनि हामीले चाहिँ ट्रान्स व्यक्तिहरूको निड्स यो यो हुनसक्छ होइन तपाईँको ट्रान्स व्यक्तिले यसरी खाइरहेको छ संरचनाहरू हुनुपर्छ भनेर चाहिँ डोनरसँग पनि हुनसक्छ तपाईँको
1: सरकारसँग पनि हामीले किनभने संविधानले यसको ग्यारेन्टी गरेको छ. संविधानले चाहिँ उहाँहरूको पहिचान सहित बाँच्न पाउनुपर्छ भनेपछि त यो व्यवस्था पनि गर्नुपर्छ. डिमाण्ड क्रिएट गर्नुभएको छ. अब अहिले यो अलिकति जोडौँला, तपाईँले आफूले अनुभव गरेकोमा चाहिँ कस्तो कस्तो खालको जटिलताहरू हर्मोनको कारणले जटिलताहरू चाहिँ.
0: अब म अरूको भन्दा पनि म आफ्नै स्टोरी सेयर गर्छु. स्टोरी भन्दा पनि मेरो कम्प्लिकेसन कस्तो आयो भनेर होइन, मैले 2013 चाहिँ ट्रान्जिसन पिरियड सुरु गरेको हो र 2018 मैले हर्मोन युज गर्थेँ सर 18 होइन. तर म पहिला 58-60 केजी रेन्जमा मेरो वेट थियो. आफ्टर हर्मोन युज गरिसकेपछि ममा वेट गेन 81 भयो होइन. अब यसले वेट गेन सँगसँगै तपाईँको हाइपरटेन्सन, सुगर, अरू थुप्रै अनि तपाईँको मुड स्विङहरू त यो देखिने लक्षणहरू अथवा समस्याहरू हामीले भए. तर योभन्दा बियोन्ड पनि हुन सक्ला जसलाई चाहिँ हामीले अहिलेसम्म पहिचान अथवा देख्न सकेको छैन. तर साथी विशेषतः साथीहरूलाई अहिले देखिरहेको समस्या चुनौती भनेको चाहिँ यसको कम्प्लिकेसन भनेको चाहिँ हाइपरटेन्सन, मधुमेह अनि तपाईँको ओभर थिङ्किङ, मुड स्विङ नै देखिरहेको छ.
1: अब तपाईँले लिने भनेको हर्मोन भनेको त प्रोजेस्टेरोन इस्ट्रोजन होइन. त्यसैले अब इस्ट्रोजनको मात्रा बढ्ने बित्तिकै प्रेसर एकदम हाई हुन्छ, सुट गर्दैन नि, किनभने तपाईँको बायोलोजी त मेल छ नि होइन, त्यहाँ टेस्टोस्टेरोन हर्मोन भनिन्छ होइन. त्यसले गर्दाखेरि त्यो दुइटैले गर्दाखेरि झन् प्रेसर बढ्छ होइन, डायबिटिज हुने भयो. अब बिस्तारै यो बुढो हुँदै गइसकेपछि हड्डी छिटो खिने, हड्डीमा प्रब्लम आउने होइन. अब अनि त्यसपछि मेन्टल हेल्थको इस्युजमा चाहिँ मुड स्विङ्सहरू एकदमै धेरै मुड स्विङ्सहरू हुन्छ, किनभने त्यो यो हर्मोनको कारणले गर्दाखेरि हाम्रो शरीरमा ब्रेनमा निस्किने केमिकलहरू डोपामिन सेरोटोनिन भन्छ त्यसको पनि इम्ब्यालेन्स गराउँदो रहेछ कि. अनि त्यो स्वाभाविक रूपमा चाहिँ मेन्टल हेल्थमा पनि यसको इस्युजहरू हुँदो रहेछ. त्यसैले म चिकित्सक भएको हुनाले पनि तपाईँलाई म भनिरहेको छु कि हामीले वास्तवमा सरकारले अथवा गैर सरकारी क्षेत्रले दात्री निकायले सबैले एउटा चाहिँ गम्भीर भएर सोच्नुपर्ने विषय के छ भने हजारौं लाखौं यस्तो ट्रान्सजेन्डरहरू उहाँहरूलाई मनले ब्रेनले मैला हुनुपर्छ भनेपछि उहाँहरू त्यो साइड इफेक्ट पनि मतलब नराखिकन पैसाको पनि मतलब नराखिकन औषधिहरू प्रयोग गरिराख्नु भएको छ होइन. त त्यस्तै गरेर ट्रान्सम्यानहरूले पनि त्यस्तै औषधिहरू प्रयोग गरिराख्नु भएको छ, मेल बन्नलाई कोसिस गरिराख्नु भएको छ. भनेपछि यो त एकदम धेरै ठूलो चाहिँ केमिकल्सहरूको प्रयोग भइरहेछ. अब यो केमिकल्सहरू चाहिँ यसरी यसरी प्रयोग गर्नुपर्छ भनेर हामीले प्रोटोकल पनि बनाउनु पर्यो, गाइडलाइन पनि बनाउनु पर्यो र त्यो खालको चाहिँ औषधिहरूको व्यवस्था पनि गर्नु पर्यो र उहाँहरूलाई फलोअप गर्ने अनि आउने अनुगमन गर्ने उहाँहरूको हर्मोनको लेभल के छ कस्तो छ होइन, अनि कसरी त्यसलाई चाहिँ ब्यालेन्स गर्ने व्यवस्थापन गर्ने, साइड इफेक्ट भइहाल्यो भने पनि जस्तो उदाहरणको लागि प्रेसर भयो अथवा डायबिटिज भयो भने पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने, यो खालको चाहिँ एउटा वास्तवमा स्पेसल क्लिनिक र स्पेसल टाइपको चाहिँ सेवाहरू पनि जरुरी छ होइन. अब यसको लागि चाहिँ सरकारले एकदमै ध्यान दिनुपर्छ र यो समुदाय पनि हाम्रो समुदाय हो, हामी सँगसँगै बसेको समुदाय हो. त्यस कारणले गर्दाखेरि हामी अरू पहिचान भएका मान्छेहरू जस्तो मेरो पहिचान भनेको त म त स्ट्रेट हो होइन, हेट्रोसेक्सुअल हो, तर मैले पनि त्यो इक्वल रेस्पेक्ट दिन सकेँ भने मात्रै अनि हाम्रो चाहिँ सअस्तित्व हुन्छ र हामी सँगसँगै बसेर थुप्रो कामहरू गर्न सक्छौँ. र अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के छ भने हाम्रो समाजमा एक खालको भ्रम छ नि कि यो युनिक अल्पसंख्यक भएका मान्छेहरू चाहिँ विद्वान हुँदैनन् अथवा पढ्दैनन् अथवा चाहिँ यिनीहरू यस्तो गर्छन्. तर मैले यस्तो देखेको छु कि यति ठुल्ठूलो विद्वानहरू र यति ठुल्ठूलो साइन्टिस्टहरू त्यो समुदायबाट हुन्छ. त्यसैले यो पनि एउटा एकदमै ठुलो भ्रम
0: एक्ज्याक्टली सर
1: है, यो पनि तपाईँले अलिकति भनिदिनु भयो भने सजिलो हुन्छ.
0: अब हामीले भन्नुपर्दाखेरि हामीलाई लान्छना विभेद थुप्रै ठाउँमा छ हजुर, अवसर छैन होइन. यसले गर्दाखेरि हाम्रो त्यो खुबीहरू अझै परिष्कृत

0: मात्रामा देखिरहेको अथवा देखाउन सकिएको अवस्था छैन, तर नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि, तर बाहिरी मुलुकको हेर्नुहुन्छ भने तपाईँले यी समूहसँग सम्बन्धित राख्ने व्यक्तिहरू धेरै ठुला उच्च अहदाहरूमा पुगेको होइन, तपाईँको राज्य व्यवस्थाको लेभलसम्म पुगेको समूहहरू पनि देख्न सक्नुहुन्छ। बस यति हो कि तपाईँले त्यो ठाउँमा पुग्नको लागि तपाईँमा नलेज, एक्सपिरियन्स, एडुकेसन सबै हुनु पर्यो होइन। हाम्रो समूहको साथीहरू छन्, नेपालमा पनि छन्, तर हामीले सबैको गोपनीयताको हकको अधिकारको सुरक्षित गर्नुपर्छ। हामीले त्यही भएर उहाँहरूको त्यो अधिकारलाई अथवा उहाँको त्यो कन्फिडेन्सियल डिस्क्लोज गर्दैनौ, तर उच्च अहदामा नै हुनुहुन्छ, तर बस समाजको डरको कारणले, लोकलाजको कारणले गर्दा खुल्न सक्नु भएको छैन अथवा खुलाउन सक्नु भएको छैन। तर जो जति म जस्ता व्यक्तिहरू, भुइँ मान्छेहरू होइन, समाजमा यो लैङ्गिक पहिचानको अधिकारको लागि काम गर्ने मान्छेहरू जति पनि छन्, उहाँहरूको स्थिति हेर्नुहुन्छ भने धेरैको चाहिँ स्कुल ड्रप आउटको केसेस बढी छ होइन, किनकि त्यतिखेर हामीले स्कुल राम्रोसँग पढ्न, स्कुलमा हुने बुलिङले गर्दाखेरि स्कुल ड्रप आउट हुन्छ,
1: सबभन्दा ठुलो कुरो बुलिङ
0: होइन, ड्रप आउट हुन्छ। ड्रप आउट भएपछि तपाईँको हातमा राम्रो एडुकेसनको सर्टिफिकेट हुँदैन, तपाईँ जहाँ पनि बिक्ने भनेको तपाईँको सर्टिफिकेट हो। सो त्यो सर्टिफिकेट नभइसकेपछि हामीले डिसेन्ट जब पाउन गाह्रो छ
1: होइन।
0: जो जतिले आफ्नो यौनिकता लैङ्गिकता लुकाएर त्यो उच्च हदमा पुग्नु भएको छ, उहाँहरूले डिस्क्लोज गर्दा फेरि त्यो भएको पद, त्यो ठाउँ, पोजिसनमा फेरि डिस्क्रिप्सन भएर ब्याक टु त्यो जिरो लेभलमा आउने डरको कारणले गर्दाखेरि पनि नेपालको केसमा कुरा गर्नुपर्दाखेरि खुलेको छैन होइन, अन्त खुल्न सकिएको अवस्था छैन। तर विश्वको अन्य मुलुकहरू जहाँ चाहिँ लैङ्गिकतालाई विश्वास गर्छ, जेन्डर इक्वालिटीमा विश्वास गर्छ, ह्युमन राइटको प्रिन्सिपललाई सबैले मान्छ, त्यो ठाउँमा चाहिँ समूहको साथीहरू खुलिरहेको छ
1: होइन। त्यसैले यसमा चाहिँ एउटा भ्रम पाल्नु जरुरी छैन कि यो ओरिएन्टेसनको आधारमा अथवा पहिचानको आधारमा चाहिँ कोही विद्वान हुने, कोही चाहिँ मतलब चाहिँ विद्वान नहुने, अथवा कोही चाहिँ एकदमै राम्रो चाहिँ पेसा व्यवसाय गर्ने, अर्को चाहिँ नगर्ने भन्ने कुरा चाहिँ पटक्कै होइन। तर हाम्रोमा किन त्यस्तो भयो भनेर भन्दा, हामीले भेदभाव गर्यौं, लान्छना लगायौं, उनीहरूलाई उठ्नै दिएनौं, स्कूलमा चाहिँ उहाँहरूलाई हामीले रेस्पेक्टै गरेनौं, आधारै गरेनौं, जिस्क्याउन थाल्यौं, अनि आज जिस्कायो भोलि जिस्कायो सबैले, अनि आफ्नो साथीहरूले मात्रै होइन कि शिक्षकले समेत चाहिँ अर्को दृष्टिकोणले हेरिने, समुदायले समेत अर्को दृष्टिकोणले हेर्ने भएको हुनाले हामी कहाँ चाहिँ स्कूल ड्रप आउटहरूको रेटहरू पनि धेरै छ, र उहाँहरूले चाहिँ अवसरबाट वञ्चित हुनुपर्ने स्थिति बन्यो। त्यसरी यो पनि एउटा चाहिँ राइटको विषय, अधिकारको विषय, कि हामीले स्कूल स्कूलमा अहिले त हामीले एसआरजीबीबी भन्छौँ, स्कूल रिलेटेड जेन्डर बेस भाइलेन्स भन्छौँ, यो स्कूल स्कूलमा पनि यो लिङ्गमा आधारित जति पनि हिंसाहरू छ, त्यो हिंसालाई चाहिँ हामीले जिरो टोलरेन्सै गर्नु होइन, र योसँग जोडिएको बुलिङ छ होइन, अथवा बुलिङ भनेको अब आफ्नो शक्ति भएको बल भएकोले अर्कोलाई हेप्ने
0: होइन,
1: हेपाई भनौँ न, त्यो हेपाईलाई पनि हामीले चाहिँ हटाउनु जरुरी छ। त्यसैले हाम्रो खुलदुरी .com मार्फत हामीले सबै हाम्रो श्रोताहरूलाई, दर्शकहरूलाई यो अभियानमा आइदिनुहोस् कि सबै मान्छेहरू यो संसारमा, धरतीमा जन्मिएका सबै मानिसहरू चाहिँ बराबर हुन्, र उनीहरूले चाहिँ आफ्नो मान्छे भएर आफ्नो पहिचानका साथ, म चाहिँ फलानो हुँ भन्ने पहिचानका साथ बाँच्न पाउनुपर्छ, र उहाँहरूले चाहिँ जिन्दगी बिताउन पाउनुपर्छ। यसको लागि तपाईँ हामी सबैले सक्रिय रूपमा काम गर्नुपर्छ होइन त। अब अलिकति तपाईँहरूले जस्तो आफ्नो बडी चेन्ज गर्नलाई वास्तवमा एकदमै महँगो खालको प्रविधिहरू छ नि, त्यो प्रयोग गरिराख्नु होइन, अब यो पनि त त्यति सजिलो त छैन नि, अब यहाँहरूले नेपालमा त यो सम्भवै छैन होइन, त्यसैले तपाईँहरू विदेश जानुहुन्छ, सायद इन्डिया जानुहुन्छ होला
0: धेरै,
1: अथवा ब्याङ्कक जानुहुन्छ होला होइन, त्यसैले अब यसको त एकदमै ठुलो महँगो छ नि होइन, अहिले सामान्यतया चाहिँ कतिसम्म खर्च गर्नुहुन्छ यसको लागि?
0: अब सामान्य हिसाबमा जिन्दगीभरको कमाई, यो सर्जरी कमाईको बचत चाहिँ टप सर्जरी गर्नको लागि खर्च छ हजुर। अब एउटा हिसाबमा हामी इकोनोमिक इम्पावरमेन्ट पनि कमजोर छौँ, किनकि राज्यले कुनै पनि त्यस्तो आरक्षण कोटा, तपाईँको समावेश सिद्धान्तको आधारमा हामीलाई कुनै पनि तह तपका अथवा अवसरको ढोका खोलिदिएको छैन, जे जति छौँ हामी काम गरेकाहरू तपाईँको यसैसँग सरकार राख्ने संस्थाहरूमा काम गर्छौँ, जहाँ पनि लिमिटेड कोटा हुन्छ। अब कतिपय साथीहरू खुलेर आउँछ, खुलेर आइसकेपछि रोजगारको अरू ढोका बन्द भएपछि संस्था ताक्छ, संस्थामा लिमिटेड कोटा भएपछि तपाईँको पाउँदैन त्यहाँ पनि. सो ब्याक टु उहाँहरू अलिकति जोखिमपूर्ण व्यवहारमा, मैले अब त्यो टर्म यहाँ युज गर्न सकिनँ होइन सर, जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छ नाइट लाइफमा, जहाँ त्यहाँ थुप्रै किसिमको लान्छना विभेद जीबीबी लैङ्गिक हिंसा थुप्रै हुन्छ. त्यहाँबाट उहाँले आफ्नो जीवनलाई एउटा जीवनलाई मृत्युको दोसतमा राखेर त्यो पैसा गाल्नुहुन्छ, त्यहाँबाट कमाएको जीवनभरको पैसा
1: अप्ठ्यारोबाट कमाएको पैसालाई
0: तपाईँ काम गर्नुहुन्छ, सेभिङ गर्नुहुन्छ, भविष्यको लागि सुरक्षित राख्नुहुन्छ होइन. तर म काम गर्छु, सेभिङ चाहिँ मेरो यो पहिचान पाउनको लागि सेभिङ गर्दाखेरि बुढेसको लागि बुढेसकालको लागि सेभिङ छैन सर. सो खर्चको हिसाबमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसको चाहिँ 5 लाख भन्दा बढीबाटै स्टार्ट हुन्छ सर होइन. त्यसमा पनि कम्प्लिकेसन कस्तो छ भन्दाखेरि अब नेपालमा त्यो संरचना छैन, फलोअपको लागि फेरि जानुपर्छ, त्यहाँनिर गाह्रो छ. पैसाको सँगसँगै समयको, त्यहाँनिर त्यो पिरियडमा छिर्दाखेरिको आफ्नो मानसिक स्ट्रेसहरूको त कुरै नगरौँ. अनि त्यो छ अब त बटम सर्जरी गर्दाखेरि अझै झन् महँगो छ सर होइन. सो आर्थिक हिसाबमा हामी कमजोर छौँ, यो रूपमा आउनको लागि हामीलाई त्यो गर्नै पर्ने बाध्यता अथवा आवश्यकता पनि हुन्छ.
1: आवश्यकता चाहिँ तपाईँको मनले मान्दै मान्छ, तपाईँको शरीरलाई तपाईँको आफ्नो मनले रिफ्युज गरिरहेको छैन, मानिरहेको छैन. आफ्नो मन अनुसारको त शरीर त बनाउनु पर्यो, त्यसको लागि तपाईँ सबै चिज त्यागेर त्यो खर्च गरियो.
0: अनि अब जिन्दगीभरको कमाएको सेभिङलाई यो रूपमा आउनको लागि खर्च गरिसकेपछि फेरि चिन्ता चाहिँ अर्को भविष्यमा के होला भन्ने डर छ. अहिलेको फेरि करेन्ट अब केही समय पहिलासम्म जागिर थियो सर मेरो होइन, अब जागिर थियो, जागिर भइरहेको छ, म सेभिङ गराउँला, अहिले चाहिँ यो सेभिङ भएको पैसाले सर्जरी गराउँला र सर्जरी गरेछ. अनफोर्चुनेटली अहिले हामी ग्लोबल सिनारियो कन्टेक्स्ट तपाईँ हामी सबैलाई थाहा छ, अहिले जबलेस छु, अब यसले चाहिँ अर्को किसिमको तनाव वृद्धि गराइरहेको छ कि सर. सो पैसा लाग्छ सर, अनि सबैको चाहना हुँदा हुँदै पनि आर्थिक हैसियत कमजोर भएको हुनाले चाहिँ सर्जरी गर्न सकिरहेको अवस्था छैन. अब मैले काम गर्यो अनि त्यसबाट केही सेभिङहरू गरेर नखाइ नखाइ सर नखाई नखाई सेभिङ गरेर मैले यो इच्छा पूरा गरेको हुँ. त्यही हो अहिले चाहिँ अलिकति गाह्रो.
1: त्यही त एकदमै यो यो चिज किन मैले कुट्याइरहेको भने हामीले चाहिँ यो पाटो पनि हेरेका छैनौँ क्या, अनि उल्टो ढङ्गले नेगेटिभ ढङ्गले हामीले चाहिँ बुझिरहेछौँ. त यो त कस्तो भने उसले त होल लाइफ चाहिँ आफूलाई आफ्नो पहिचानसँग बाँच्नको लागि चाहिँ उसले होल लाइफ डिभोसन गरेको छ, खर्च गरेको छ, र उसको एउटै मात्रै आशा अथवा विश्वास के छ भने मैले सबै चिज गरेर भए पनि म बेस्ट बनाउँछु होइन, स्वरूपमा आउँछु भन्ने छ भनेपछि कति धेरै तनाव र कति धेरै चाहिँ समस्याको बीचमा उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहिराख्नु भएको छ होइन. त्यसैले यो पनि समाजले बुझिदिनु जरुरी छ, रेस्पेक्ट गरिदिनु जरुरी छ, र उहाँहरूले समाजलाई कुनै हानि नोक्सानी गर्नु भएको छैन होइन, उहाँहरूले कसैलाई चाहिँ बिगारिदिनु भएको छैन, उहाँहरू आफ्नो पहिचानमा बाँच्न चाहनु भएको छ होइन. त्यसलाई हामीले चाहिँ रेस्पेक्ट गर्नुपर्छ, आदर गर्नुपर्छ भन्ने कुरा नै हो. अब अलिकति सेक्सुअल लाइफको कुरा गर्छ होइन, जस्तो चाहिँ एउटा क्वालिटी अफ लाइफ भन्छौँ नि हामीले, जीवनको एउटा चाहिँ गुणस्तरीय जीवनको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ उसको चाहिँ यौनिक जीवन पनि हो, यौन जीवन पनि हो, र त्यसमा चाहिँ त्योसँग जोडिएर आनन्द आउँछ अथवा आनन्दको पाटो आउँछ क्या, प्लिजरको पाटो आउँछ होइन. प्लिजर भनेको चाहिँ हामी सबैले संसारभरि जे जे गरिरहेछौँ त्यसको अल्टिमेट एम भनेको प्लिजर प्राप्त गर्ने हो. तपाईँ सम्पत्ति कमाउनुहोस्, तपाईँ चाहिँ जेसुकै गर्नुहोस्, यो सबैलाई के छ भने त्यसको अल्टिमेट गोल भनेको प्लिजर प्राप्त गर्ने हो होइन. त्यसमा प्लिजरको एउटा महत्वपूर्ण पाटो भनेको चाहिँ सेक्सुअल लाइफ होइन. त्यसैले अब तपाईँहरूको समुदायको चाहिँ सेक्सुअल लाइफको बारेमा अलिकति बताइदिनुहोस्, कसरी इन्जोय गर्नुहुन्छ, कसरी आनन्द प्राप्ति गर्नुहुन्छ होइन, त्यसको चाहिँ पाटो के छ.
0: अब प्लेजरको विषयमा त हामी एकदम कम चर्चा गर्छौँ सर होइन, हाम्रो कम्युनिटीभित्र होस् अथवा हेटरोसेक्सुअल कम्युनिटीभित्र होस् प्लेजरको हामी एकदम कम चर्चा गर्छौँ, र प्लेजरको कुरा गर्ने बित्तिकै यसलाई चाहिँ हामी यो उश्रृङ्खल भई यसले बोर्डर क्रस गरी भएर उसलाई ट्यागहरू लगाइदिने चलन
1: छ. तर एउटा प्रश्न के भन्नु पर्यो भन्दाखेरि चाहिँ त्यो जसले भन्छ त्यसलाई पनि त्यो प्लेजर आवश्यक छ.
0: हो एक्ज्याक्टली सर. उसले पनि बन्द कोठाभित्र गर्न खोज्छ,
1: बन्द कोठा गर्छ,
0: तर उसले चाहिँ बाहिरी रूपमा देखाउँदा चाहिँ उसले चाहिँ ऊ साधु, यो शब्द प्रयोग नगर, साधु शब्द प्रयोग नगर, उसले चाहिँ आफूले आफूलाई चाहिँ महान ठान्छ अथवा सोभर ठानेर चाहिँ
1: सोभर ठान्छ. तर त्यो जति उसले चाहिँ आफूलाई सोभर ठान्छ, जति उसले चाहिँ हामीलाई अथवा यो प्लेजरको कुरा गर्ने मान्छेहरूलाई चाहिँ गाली गर्छ, त्यति नै त्यो उसको चाहना हुन्छ होइन. किन ऊ चाहिँ त्यो प्लिजरको सम्भाव मेरो एउटा अनुसन्धानबाट चाहिँ के देखेको छ भने जसले आनन्द प्राप्ति गर्न सकेको छैन नि तिनै मान्छेहरू चाहिँ बढी आलोचक
0: हो सर. अब म तपाईँकै प्रश्नलाई जवाब दिँदै प्लेजरको कुरा गर्नु पर्दाखेरि प्लेजर सेक्सुअल इन्टरकोर्सको मात्रै प्लेजर होइन सर, रोमान्सको पनि कुरा प्लेजर हो, रिलेसनसिपको पनि प्लेजर हो होइन, आफ्नो डिसिजनको र चोइसेसको र कन्सेन्ट को पनि प्लेजरको कुरा आउँछ होइन सर. अब हाम्रो समुदायको कुरा गर्नु पर्दाखेरि हामीलाई कहिले पनि सिकाएन कि ट्रान्स व्यक्तिको प्लेजर यस्तो हुन सक्छ, यसो हुन सक्छ, समलिङ्गीपन भएको व्यक्तिको प्लेजर यसरी हुन सक्छ होइन, र सम्बन्ध योसँग हुन सक्छ भनेर कहिले पनि हामीलाई सिकाएन, बुझाइएन. अनि तपाईँहरूको कुरा गर्नु पर्दाखेरि तपाईँहरू 13-14 वर्ष उमेरमा जुन तपाईँहरूकोमा विकास हुन्छ भावनाको, शारीरिक यौन चाहनाको, त्यतिखेर तपाईँहरूले आफ्नो यौन चाहनाहरू, यौन इच्छाहरू एउटा समय पुगेपछि सजिलै इन्जोय गर्न सक्नुहुन्छ. यसले गर्दा तपाईँहरूमा कुनै पनि किसिमको मानसिक प्रेसर हुँदैन, तपाईँहरूको बौद्धिकता त्यसै अनुरूप विकास भइरहेको हुन्छ, तपाईँहरू आफ्नो क्वालिटी लाइफलाई जिएर अगाडि बढेर एउटा सक्सेसफुल लाइफ जिइरहेको, जिउन सफल हुन्छ.
1: सर
0: एट द सेम टाइम मेरो कुरा गर्नुपर्दा अथवा मसँग सरकार राख्ने एलजीबीटीक्यूको कुरा गर्नुपर्दाखेरि उहाँहरूले यो आफ्नो यौन चाहना, यौन झुकाव, लैङ्गिक पहिचानको प्रश्न खोज्दा खोज्दै नै त्यो एउटा यौनिकता तपाईँको उजागर गर्ने समय त्यतिकै बितेत गरेको हुन्छ कि
1: लामो समय आफूलाई खोज्दा खोज्दै हराएर
0: बितेको हुन्छ. सो मैले अघि नै भनिसकेँ, मैले मेरो सेक्सुअल लाइफलाई इन्जोय गर्नको लागि तपाईँहरू सामान्य हिसाबमा 16 वर्ष 17 वर्ष 18 वर्ष उमेर पुगेपछि त्योभन्दा अगाडि पनि हुनसक्छ, पछाडि पनि हुनसक्छ. अब हामीले लिगल वाइज कुरा गर्नुपर्छ, 18 वर्षपछिको कुरा गर्छु. तपाईँहरू 18 वर्ष पुगेपछि तपाईँहरूको आफ्नो प्लेजरको लागि तपाईँहरूलाई समाजले पनि खोजिदिन्छ, परिवारले पनि
1: खोजिदिन्छ,
0: आफै खोल्न पनि सक्नुहुन्छ, सजिलै प्राप्त गर्न सक्नुहुन्छ होइन. तपाईँलाई कुनै एउटा व्यक्ति मन पर्यो, महिला होइन, तपाईँ सजिलै सँग कुनै एउटा व्यक्तिसँग तपाईँले आफ्नो यौन चाहना पूरा गर्न सक्नुहुन्छ. तर त्यही ठाउँमा मैले आफूले आफूलाई बोध्नको लागि त 24 वर्ष लाग्यो नि सर. 24 वर्ष लाग्यो र त्यो आत्मबल निकालेर म खुल्नको लागि अझ टाइम लाग्यो. सो मैले त आफ्नो यौनिकता त 30 वर्षपछि मात्रै इन्जोय गर्दाखेरि त मेरो त 30 वर्ष जीवनको क्वालिटी लाइफ जिने समय त मेरो बित्यो नि त. त्यो गर्दा मेरो लाइफलाई मैले आफ्नो क्वालिटी लाइफ बिताउन सकिनँ नि त. सो त्यही पनि खैर होइन, 30 वर्षपछि मैले आफ्नो यौन चाहनाहरू, यौन आवश्यकताहरू पूरा गर्नको लागि अझै कठिन छ होइन, किनकि म जस्तो व्यक्तिलाई माया गर्ने पुरुषहरू कमै मात्रामा सोसाइटीमा पाउँछ. पाइहालेको खण्डमा पनि तपाईँको विभिन्न कारणले गर्दाखेरि सम्बन्धहरू स्थायी हुन सक्दैन होइन, त्यहाँनिर फेरि आफ्नै किसिमको डोमिनेसनहरू छँदैछ होइन. त्यसले गर्दाखेरि ट्रान्स व्यक्तिहरूले, अनि तपाईँहरूले देख्नुहुन्छ ट्रान्स व्यक्तिहरू कति उर्सिङ्गल भएको, यिनीहरू यौन पेसामा मात्रै लागेको, यिनीहरूको पार्टनर धेरै हुन्छ भन्दाखेरि के भन्दा के त्यो के कारणले हुन्छ भन्दा सर, मैले चाहेको पुरुष त तपाईँ जस्तो, मैले चाहेको पार्टनर तपाईँ जस्तो पुरुष हुन्थ्यो होइन, तर तपाईँबाट मैले त्यो माया पाउँदिन होइन. सेक्सुअल इन्टरकोर्स पाउँछ, तर माया सेक्सुअल इन्टरकोर्स सँगसँगै माया
1: सेक्सुअल इन्टरकोर्स मात्रै सबै चिज होइन
0: सर,
1: यो पनि हामीले चाहिँ दर्शक श्रोताहरूलाई भन्नुपर्छ, यो एउटा त सानो कम्पनी
0: हो,
1: माया भन्ने चिज धेरै ठुलो हो.
0: माया सम्बन्ध त्यो नपाउँदाखेरि तपाईँबाट पाउला कि अर्कोबाट पाउला कि भन्दाखेरि त्यो 1-2 1-2 1-2 गर्दा चाहिँ बृहत हुन जान्छ, म्याक्सिमम हुन जान्छ. त्यहाँबाट आफ्नै किसिम अरू जोखिम छँदैछ सर,
1: छँदैछ, अनि उसले योबाट पनि पाउँदैन, उबाट पनि पाउँदैन, उबाट पनि पाउँदैन, लाइफ इज टु फ्रस्ट्रेटिङ होइन. त्यो पनि एउटा ठुलो श्रृङ्खला छ.
0: अनि
1: हामीले हेर्दाखेरि, समाजले हेर्दाखेरि चाहिँ उनीहरू बही बहुत उत्सृङ्खल भएको अथवा चाहिँ मल्टिपल पार्टनरहरू बनाएको जस्तो सोचिन्छ, तर उनीहरूको आफ्नो चाहिँ बाध्यता
0: हामीले सम्बन्ध विस्तार गर्न खोज्दाखेरि, सम्बन्ध बनाउन खोज्दाखेरि होइन, रिलेसनसिप गर्न खोज्दाखेरि त्यो नपाउँदाखेरि हाम्रो मल्टिपल पार्टनर भएर आफ्नै जोखिममा छ होइन. अनि अब प्लेजरको कुरा गर्दाखेरि कतिपय अवस्थामा हामी आफ्नो सेल्फ प्लेजर भन्दा पनि पार्टनरको सेल्फ प्लेजरलाई बढी महत्त्व दिन्छौँ, ताकि उसले छोडेर नजाओस् मलाई, किनकि बल्ल बल्ल दुःख गरेर एउटा पार्टनर पाएको छ, यसले पनि मलाई छोडेर गयो भने मेरो सेक्सुअल लाइफ, अर्को पर्सनल लाइफ ड्यामेज हुन्छ भन्ने डरले पनि धेरै समूहको साथीहरूको सेक्सुअल लाइफ प्लेजर प्लेजरमय छैन होइन र जुन जति त्यो पेसामा लागेर आफ्नो जीवन यापन गरिराख्नु भएको छ उहाँहरूको पनि प्लेजर लाइफ छैन हजुर सो अब हामीले बुझ्न जरुरी छ किनकि यो किन भयो भन्दाखेरि हाम्रो सम्बन्धलाई स्थायित्व दिने कुनै कानुनी आधारहरू पनि अझैसम्म पूर्ण रूपमा बन्न सकेको अथवा कार्यान्वयन हुन नसक्दाखेरि सोसाइटीले एक्सेप्ट नगर्दाखेरि चाहिँ हाम्रो लाइफ चाहिँ अझै प्लेजरमय हुन सकेको छैन यसले गर्दाखेरि एउटा पैसाको लडाईले गर्दाखेरि मानसिक तनाव एउटा ठाउँमा छ र त्यो चाहिँ बाहिरी रूपबाट दिने भयो छ र आफैभित्रको त्यो माया खोज्दाखेरि सम्बन्ध खोज्दाखेरि त्यो नपाउँदाखेरि चाहिँ आफैभित्रको आन्तरिक द्वन्द्वले गर्दाखेरि चाहिँ हाम्रो जिन्दगी चाहिँ म्याक्सिमम म पनि सबैको भन्न सक्दिनँ म्याक्सिमम प्राय जस्तोको जिन्दगी चाहिँ यो मेन्टल हेल्थको प्रब्लमबाट चाहिँ
1: गुजिरहेको छ आनन्द प्राप्ति अथवा प्लेजर भनौँ न एउटा आनन्दको अनुभूति होइन मा चाहिँ एकदमै
0: ह्रास
1: छ होइन हामीले बाहिरबाट देख्दाखेरि जे देखिरहेछौँ तर अहिले सेचनजी सिमरन होइन सिमरन सेचनजी हामीसँग कुराकानी गर्दा गर्दा पनि उहाँ चाहिँ उहाँ आँखा रसिलो बनाइराख्नु भएको छ भावना चाहिँ कसरी अभिव्यक्त गरिराख्नु भएको छ भने वास्तवमा हाम्रो समाजले यो कुराहरूलाई बुझिदिनु जरुरी छ होइन उहाँहरू पनि एउटा चाहिँ माया भएको व्यक्ति हो र उहाँहरू आफैले रहर गरेको प्रकृतिले नै त्यस्तो गरिदियो अहिले चाहिँ सिमरनजीले भन्नुभयो नि उहाँ चाहिँ बालक भएर जन्मिनु भएको थियो तर जब किशोर अवस्थामा जब यौन तथा प्रजनन अङ्गहरूको विकास हुँदै जाँदाखेरि उहाँको भावना चाहिँ म त केटी हो नि केटा होइन नि भन्ने जुन भावना भयो त्यो त उहाँले आफैले रहर गरेको होइन नि यो त भित्रदेखि आएको हो नि त्यसैले यसरी बायोलोजिकली अथवा चाहिँ प्रकृतिले जसरी उहाँहरूलाई एउटा चाहिँ पहिचानमा उभ्याइदिएको छ त्यो प्रकृतिले उभ्याइदिएको पहिचानलाई त हामीले रेस्पेक्ट गरौँ न आधार गरौँ न होइन अनि मात्रै उहाँहरू पनि एउटा चाहिँ एउटा हामी जस्तै चाहिँ एउटा मानव भएर मानव जाति भएर जे ढङ्गले हामीले चाहिँ सबै खालको स्रोतहरूको उपभोग गर्न पाएका छौँ त्यस्तै स्रोतहरूको उपभोग गर्ने अधिकार उहाँहरूको पनि हो र उहाँहरूले पनि आफ्नो चाहिँ लाइफलाई एउटा प्लेजरेबल बनाउन सक्नुहुन्छ त्यसैले अब सम्भवतः हामीसँग समय एकदमै सकियो जस्तो लाग्छ हामीले थोरै गफ गरे जस्तो लागेको छ होइन कुनै अर्को दिन पनि सिमरनजी हामी भेटेर कुराकानीहरू गरौँला धेरै इस्युजहरू छन् धेरै समस्याहरू छन् र यो हाम्रो श्रोताहरू दर्शक साथीहरूले पनि यो कुराहरूको बारेमा जानकारी लिनुपर्ने होइन यो बारेमा छलफल गर्नुपर्ने र उहाँहरूको म स्ट्रेट भएर अथवा चाहिँ म एउटा चाहिँ हेट्रोसेक्सुअल भएर विपरीत लिङ्गी भएर मैले जे अनुभूत गर्न सक्छु म तपाईँलाई बताइरहेको छु होइन तर योभन्दा धेरै चिज तपाईँलाई अनुभूत गरिराख्नु भएको छ र मेरो सबै श्रोता दर्शक साथीहरूलाई के हो भने हामीभन्दा फरक खालको चाहिँ पहिचान भएका हामीभन्दा फरक खालको सोच भएका व्यक्तिहरू पनि हाम्रो समाजमा हुनुहुन्छ उहाँहरूको बारेमा पनि बुझौँ र उहाँहरूलाई हामीले चाहिँ सहयोग गरौँ स्वाभाविक रूपमा उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ त्यसैले हामी एउटा चाहिँ एकदमै विविधता भएको देशमा विविधता भएको सोसाइटीभित्र समाजभित्र छौँ र हामीले एक्लै अर्कालाई आधार गर्ने सम्मान गर्ने सहयोग गर्ने भयो भने मात्रै हामीले यो पृथ्वीनारायण शाहले भनेको होइन यो के भन्छ चारजात 36 वर्णको एउटा फुलबारी हो भनेर भन्छ नि होइन त्यसैले यो फुलबारी राम्रो बनाउन सक्छौँ ब्युटिफुल बनाउन सक्छौँ अब यही भनाइका साथ आज हामी चाहिँ आजको श्रृङ्खलाबाट बिदा हौ र हामी श्रोता दर्शक साथीहरूलाई तपाईँहरूको सुझाव सल्लाह तपाईँहरूले चाहिँ हामीलाई बहुत माया गर्नुभएको छ र तर सुझाव पनि दिनुहोला सल्लाह पनि दिनुहोला र आउँदो श्रृङ्खलाहरूमा के विषयमा छलफल गर्ने होला त्यो पनि हामीलाई भन्नुहोला हामी त्यही अनुसारको चाहिँ छलफल गर्छौँ र सकेसम्म हामी वैज्ञानिक कुराहरू तपाईँहरूलाई चाहिँ पस्किन्छौँ यति भन्दै आजको श्रृङ्खलाबाट सिमरनजी र म संयुक्त रूपमा बिदा चाहन्छौ नमस्कार
2: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप
1: खुल्दुली.com म डाक्टर खेम कार्कीको साथ खुल्दुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
5: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश
8: मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन चौक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चौक कीर्तिपुर काठमांडू 9855249934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आज आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग बीसको भएन।
9: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
12: शिव अब म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बचेँ भनेको छ नि। म
12: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: ल दिन त। हेलो भन्नुहोस् त।
3: हेलो हजुर
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी के भने रहेछ, के भयो बा?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
13: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
15: राजीपुर कलिम्पुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, गाउँबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
16: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीं कतै आगलागी का घटना भए वा वनमा डरेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डरेलो नियन्त्रण गरौ। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
17: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
18: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
19: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
18: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
20: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
19: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
21: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
22: किन झोक्राउनु भन्छ काका
23: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
22: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
23: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9842962228
24: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
17: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
25: होइन पुर्खे बा किन के
26: भयो
25: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
27: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
25: होइन पुर्खे बा फेरि दौडिँदै कता हो
26: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
27: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
28: उत्सवको पर्व
29: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
28: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
29: कृषि विकास बैङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
28: फोन नम्बर 071-542-6999
3: खुसीको खबर खुसीको खबर खुसीको खबर
4: होइन के खुसीको खबर हो दाजु?
3: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
4: हो र?
3: हो त, वरिष्ठ नेत्र विशेषज्ञ शोभा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
5: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं, ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ, प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं, यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं, ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं, कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं, ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं, तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउ, ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
7: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
8: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
6: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
9: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
6: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-18

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौ।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026211354।
6: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो

0: कामै देख्नुहुन्न?
1: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: प्लस टू पछि गुणस्तरीय।

0: नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगा हर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य नयाँ खबर शीर्षक। आगामी आर्थिक वर्षका लागि तिलोत्तमा ल्यायो 3.5 अर्ब को बजेट। पूर्वाधार विकासलाई प्राथमिकता, सड़क मरमतका लागि 7.82 करोड़ विनियोजन। पुटोलो उपमहानगरद्वारा 3.99 अर्ब को बजेट सार्वजनिक, चालूतर्फ 52 र पूँजीगततर्फ 48% खर्च अनुमान। चितवनमा जारी राजसभा महाधिवेशनमा सभापति रवि लामिछाने निर्विरोध, 99 जना केन्द्रीय सदस्यका लागि मतगणना हुँदै। क्रियाशील सदस्यता वितरणका लागि कंग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि, अब प्रहरीको तलब पनि 15 दिनमा। 12 जिल्लाका 82 ठाउँमा बर्ड फ्लू संक्रमणको पुष्टि, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़दो। लुम्बिनी सिटी कलेजमा वार्षिकोत्सव तथा पुरस्कार वितरण, न्यू इन्भाइरोमेन्टमा कक्षा 12 उत्तीर्ण विद्यार्थीलाई सम्मान र विदाई। कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम 32मा पुग्न सफल। हाइटी विरूद्ध अहिले मोरक्कोको अग्रता, स्कटल्याण्ड विरूद्ध ब्राजिलले गर्यो तेस्रो गोल। अब हाल खबर विस्तारमा। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3.5 अर्ब को बजेट सार्वजनिक गरेको छ। नगरसभाको 21औं अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख जगेश्वर देवी चौधरीले 3.5 करोड़ 67,88,000 को बजेट प्रस्तुत गर्नुभयो। कुल बजेट मध्ये चालूतर्फ 92 करोड़ 38 लाख अर्थात 30.22% विनियोजन गरिएको छ। यस्तै पूँजीगततर्फ 1.67 करोड़ 84 लाख अर्थात 54.91% र सामाजिक सुरक्षातर्फ 45 करोड़ अर्थात 14.72% विनियोजन गरिएको उपप्रमुख चौधरीले जानकारी गराउनुभयो। यस्तै वित्तीय व्यवस्थापनतर्फ 45 लाख अर्थात 0.15% खर्च प्रस्ताव गरिएको छ। बजेटमा आन्तरिक राजस्वबाट 36 करोड़ 6 लाख, संघीय र प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँड र नगद मौजदातबाट 2.69 करोड़ 61 लाख प्राप्त हुने अनुमान गरिएको छ।
1: आगामी आर्थिक वर्ष 2083/84 का नीति तथा कार्यक्रमहरू